0: मूर्खता हो। यो मूर्ख्याई कसैबाट कही हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुसुमा नगरपालिका पर्वत।
2: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण। अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
3: विशेष जानकारी। एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
2: हाम्रा सेवाहरू। धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
2: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
4: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
5: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
6: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
7: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
8: यही जेठ 23 गते शनिबार
9: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
7: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
10: याद गर्नुहोला डाक्टर र आउने मिति
8: यही जेठ 23 गते शनिबार।
11: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674-2227
11: 24027।
9: सम्पर्क मोबाइल नम्बर 98-572-597
11: 98-511-89-918।

0: Mania
1: Extreme Energy Drink.
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543 333।

0: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्, किनभने
4: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 30 गते शनिबार भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर आउने मिति
5: यही जेठ 30 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउ।
8: सम्पर्क फोन नम्बर 0674202027
7: 24027
8: सम्पर्क मोबाइल नम्बर 9857225597
7: 9511918।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
12: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
13: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: Extreme energy drink.
1: Radio Didi Bahini, 95.2 MHz.

त्यसिनको व्यापारिक विश्राम पछि खबर चौतारीमा पुनः स्वागत छ। बाँकी प्रसंगको पालो अध्ययन विधामा गएको लामो समय सेवा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्रधानाध्यापकले दमादम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन विधाको दुरूपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएबारे सरकारले चासो लिएपछि लामो समयदेखि विधामा रहेर सेवामा नफर्किएका प्रधानाध्यापकले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयमा अनुसार हालसम्म 41 प्रधानाध्यापकले रकम फिर्ता गरिसकेका छन्। यसबाट 10,46,56,804 रूपियाँ विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ। अध्ययन विधामा रहेका 191 प्रधानाध्यापक मध्ये 41 रकम फिर्ता गरेको छानबिन समितिका संयोजक डाक्टर जीवन काफ्लेले जानकारी दिनुभएको छ। राष्ट्रिय सभाका

0: कुनुला। राष्ट्रिय सभामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरिएको छ। नेपाल कम्युनिष्ट पार्टीका सांसद विष्णु विजयबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्नुभएको हो। राष्ट्रिय सभाको बुधबारको बैठकमा विश्वकर्माले प्रधानमन्त्री शाहलाई राष्ट्रघात गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गर्नुभएको हो। नेकपा एमाले भित्र नेतृत्व परिवर्तन र पुनगठनको बहस अब निर्णायक मोडमा पुगेको छ। केपी शर्मा ओली नेतृत्वलाई लिएर पार्टीमा उठेको असन्तुष्टि अब केवल आन्तरिक छलफलमा सीमित छैन, पार्टीको माथिल्लो तहमा बहुमत र अल्पमतको अवस्थासम्म पुगेको छ। यसैको परिणाम स्वरूप जेठ 10 गते सकिएको सचिवालय बैठकले निर्वाचन समीक्षा र पार्टी पुनगठन कार्यदल गठन गरेको थियो, तर कार्यदल गठनसँगै शुरू भएको प्रक्रियाले एमाले भित्रको शक्ति संघर्षलाई झन प्रष्ट बनाएको छ। सचिवालय बैठकले अधिकांश सदस्यले अध्यक्ष ओली पदबाट हट्नुपर्ने धारणा थियो। चुनाव विहार कमजोर बन्दै गएको, जनाधार र संगठनभित्र बढ़दो असन्तुष्टिलाई ओली नेतृत्वको असफलतासँग जोड़िएर सचिवालय सदस्यको नेतृत्व परिवर्तनको आवश्यकता औंलाएका थिए। यदि विवादलाई व्यवस्थापन गर्न उपाध्यक्ष रामबहादुर थापा बादलले संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। कार्यदललाई असार 10 गतेभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइसकिएको छ। खबर चौतारीको समय सकिएको सबको किचनमा सेयनबाट प्रसार हुने साझ खबर सुन्नुहोला। नयाँ र ताजा खबरका लागि हामी सँगै रहनुहोला। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: रेडियो दिदी बहिनी 95
1: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
2: अब चिन्ता नगर्नुहोस्,
4: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा नियम तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 36 गते शनिबार भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग, नसा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलआरटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला, डाक्टर र आउने मिति
5: यही जेठ 36 गते शनिबार।
7: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674 2027
7: 24027।
8: सम्पर्क मोबाइल नम्बर 98572597
7: 98511 89918।

0: रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 6 बज्यो।

0: बहिनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 MHz
1: बारे काठमाडौँमा विस्तृत रूपमा छलफल गर्न सहमति समेत त्यस बेला भएको थियो। जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिश्रीलाई काठमाडौँ पठाउने प्रस्ताव गर्नुभएको थियो, तर प्रधानमन्त्री बालेन्द्र शाहले प्रोटोकलका कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिश्रीको भ्रमण स्थगित गरिएको थियो। यही बीचमा भारत र चीनले नेपाली भूभाग लिपो लेखाउँदै कैलाश मानसरोवर यात्रा पुनः शुरू गर्ने निर्णय गरेपछि विवाद झन बल्झिएको छ। मिश्रीको काठमाडौँ भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो, तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि 1 जून अर्थात 18 जेठका लागि निर्धारित उक्त सम्मेलन स्थगित गरिएको थियो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अन्य केही उच्च पदस्थसँग पनि छलफल गर्ने योजना छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका लागि भारतीय पक्षलाई अनुरोध पठाइएको छ। काठमाडौँ र दिल्ली स्थित स्रोतका अनुसार खनालले विदेश मन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीसँग पनि भेट गर्ने तयारी भएको छ।
2: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने स्पष्ट संकेत गर्नुभएको छ। फागुन 21 गतेको निर्वाचनपछि हिजो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी ओलीले नेतृत्व नछाड्ने संकेत दिनुभएको हो। ओली निकट पदाधिकारीहरूसँग उहाँको विकल्पको खोजीमा जुटिरहेका बेलामा केन्द्रीय संगठन विभागले काठमाडौँमा आयोजना गरेको 2 दिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई हिजो सम्बोधन गर्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहसहित राज्यका विभिन्न निकायप्रति असन्तुष्ट समेत पोख्नुभयो। जेएनजी विद्रोह पछिको परिस्थिति आफू अनुकूल बनाउन हतार हतार पार्टी महाधिवेशन गरेका ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी अध्यक्ष नभएको समेत स्पष्ट पार्नुभयो।
3: गएको पुष 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। मैले बीचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति पर्छ।
1: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक अर्थात 20 वर्ष पूरा हुँदैछ। पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा गरिएको थियो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा पनि मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव अझै हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगमा चालू आर्थिक वर्षमै 64 वटा उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। यो अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 वटा उजुरी परेका थिए। संविधानसभा सदस्य परशुराम मेगी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। नेपालको संविधान 2072 धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न, कुनै प्रकारको मदत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा यसको कार्यको उद्योग गर्न नहुने व्यवस्था पनि गरेको छ। विगतमा भएको विभेदको क्षति स्वरूप गणतन्त्र घोषणा भए पश्चात राज्यले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी दलित तथा उत्पीड़ित समुदायलाई मूलधारमा ल्याउने व्यवस्था गरेको थियो, तर पछिल्लो दिनहरूमा उत्पीड़ित समुदायभित्रै पनि अवसरमा पहुँचको विषयले आलोचना हुन थालेको छ। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित समुदाय छन्, जसमध्ये 4.9% तराई मधेशका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनैतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको भनाई छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा के नेकपा एमालेमा अध्यक्ष ओलीको विकल्प तत्काल छैन
4: विदा लिनुहुन्छ उहाँले सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं।
1: फार्मेसी र अस्पतालहरूमा केमोथेरापीको औषधि अभाव गर्नालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
2: रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
7: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन्दै छ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
2: एकीकृत पर्वतीय विकास केन्द्र इसमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नागरिक दैनिकको पहिलो पृष्ठमा लुम्बिनीमा 5 नयाँ मन्त्री शीर्षकमा खबर प्रकाशित छ। लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य हिजो मन्त्री परिषद फेर बदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका 4 र जनता समाजवादी पार्टी जसपा नेपालका 1 रहेका छन्। उहाँहरूको कार्य विभाजन समेत गरिएको छ। जसअनुसार एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र दिल्ली राज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। यसै गरी जसपाका भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यस्तै कर्णालीमा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्म शीर्षकमा नरेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रबन्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष 2083-84 विभिन्न आकर्षक अभियान सञ्चालन गर्ने समेत उल्लेख गरेको छ। त्यस्तै भित्री पृष्ठमा वैदेशिक रोजगार सेवा शुल्क बढ़ाउन व्यवसायको माग शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा जबरजस्ती करणी कसुरमा सर्वोच्चको नजिर, पीड़ितको बयानसँग अन्य प्रमाणको तालमेल हेरेर मात्रै फैसला गर्नुपर्छ शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले जबरजस्ती करणी कसुरको मुद्दामा पीड़ितको बयानका आधारमा मात्र फैसला दिन नहुने ठहर गरेको छ। पीड़ितको बयानसँग घटनाका अन्य वस्तुनिष्ठ प्रमाणहरूको तालमेल मूल्याङ्कन गरेर मात्रै फैसला गर्नुपर्ने निष्कर्ष सुनाएको हो। त्यस्तै अल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद सुल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद मुख्यमन्त्री शाहले बोलाएको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार शीर्षकमा पहिलो पृष्ठमा खबर प्रकाशित छ।
11: आर्थिक कारोबार दैनिकमा खानी सम्बन्धी नयाँ ऐन प्रस्ताव अनुमति बेगर उत्खनन गरे 1 करोड़सम्म जरिवाना शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। विधेयकको प्रस्तावमा सबै खनिज सरकारी सम्पत्ति हुने, उल्लंघनको हकमा जरिवाना र कैद सहित ठूलो सजाय, रेडियो धर्मी खनिज उत्खनन गरेमा 10 लाखसम्म जरिवाना र 10 वर्षसम्म कैद, बिगो जरिवाना र प्रयोग भएका यन्त्र जफत, खनिज अन्वेषणको अधिकार प्रदेश कानून बमोजिम, रेडियो धर्मी खनिजको काम गर्ने अधिकार नेपाल सरकारलाई मात्र भनेर उल्लेख गरिएको छ। पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड एन्युटी मोडल प्रस्ताव गरिएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर छ भने सर्वोच्चको फैसलाबाट बैंकर तनावमा शीर्षकमा अर्को खबर छ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ र संचालकहरू सर्वोच्च अदालतको एउटा फैसलाका कारण तनावमा परेका छन्। अधिवक्ता एवं सांसद मधु कुमार चौलागाईले दायर गरेको रिटमा अदालतले गरेको नयाँ व्याख्याले गर्दा राष्ट्र बैंकको सामान्य नसिहत वा सचेत गराउने कार्यवाहीमा परेका व्यक्तिहरू पनि पदका लागि अयोग्य हुने सक्ने जोखिम बढ़ेको छ, जसले बैंकरहरूलाई तनाव बढ़ाएको हो। मुसहर बस्तीमा 16 जना भारतमा बन्धक, बस्तीका 16 जना भारतमा बन्धक शीर्षकमा राजकरण महतोले भरदिवासबाट अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। खोज तलाशका लागि प्रहरीमा पीड़ित परिवारहरूको हार गुहार छ। आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको भरदिवास नगरपालिका 14 स्थित एकीकृत नमूना मुसहर बस्तीका बालबालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक परेको उल्लेख गरिएको छ। कान्ति लोकपथमा सधैँ पहिरोको जोखिम, 45 दिनमा 8 पटक अवरूद्ध शीर्षकमा प्रताप विष्टले हेटौडाबाट लेख्नु भएको खबर रहेको छ भने नागढुङ्गा सुरूङ मार्गमा खर्च अपुग भएपछि जापानसँग लियो थप 5.5 अर्ब ऋण शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। निर्माण थालेको 81 महिना अर्थात आगामी साउनदेखि सुरूङ सञ्चालनमा आउन लागेको छ। जलविद्युत, सौर्य ऊर्जा लगायतको नयाँ सर्वेक्षण अनुमति पत्र जारी गर्न रोक लगाइएको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधिको अभाव भएको छ। कालो बजारीमा क्यान्सरका बिरामी निर्भर हुनु परेको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। कार्बोप्लाटिन, रिसप्लाटिन र अक्सालिप्लाटिन लगायतका प्लाटिनम आधारित केमोथेरापी औषधिको चरम अभाव छ। आपूर्तिकर्ताहरूले भने सरकारले 11 वर्ष अघि तोकेको मूल्यमा औषधि ल्याएर बेच्न नसकिने उल्लेख गरेका छन्। अन्तत विष्णु कुमारीले पाइन् न्याय शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले लेख्नु भएको खबर रहेको छ। 11 वर्ष अघि मारिएका छोराको न्यायका लागि 15 पटकसम्म सर्वोच्च अदालत धाउँदा समेत सुनवाई नभएपछि 76 वर्षीय विष्णु कुमारी पाण्डेले निराश भएर भन्नुभएको थियो, न्याय पाउँछु भने मसँग बचेको कानको सानो मुन्द्री पनि बेच्छु। 16 पेशीमा सर्वोच्च अदालतबाट फैसला भयो, जिल्ला र उच्च अदालतबाट सफाई पाएका व्यक्ति पनि दोषी ठहर भएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ। मुद्दा शून्यमा झार्न निर्देशन शीर्षकमा पूर्व प्रदेश राज्य मन्त्री सिंहलाई 4 वर्ष कैद सजाय शीर्षकमा खबर छ। विशेष अदालतले मधेस प्रदेश सभाका बहालवाला सदस्य एवं पूर्व राज्य मन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिना कैद सजाय हुने ठहर गरेको हो। पेट्रोल भन्दा विद्युतीयबाट चल्ने ट्याक्सीको भाड़ा बढ़िरहेको बारेमा लक्ष्मण दर्णाले लेख्नु भएको खबर पनि छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टीभी ल्याउन पाइने, स्थल मार्ग हुँदै ल्याइएका 500 रूपियाँसम्मका निजी प्रयोगका सामग्रीमा भन्सार नलाग्ने बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। युक्रेन युद्धले रूसी अर्थतन्त्र कमजोर बन्दै गएको छ। अगस्त 2025 अलास्कामा अमेरिका रूस सम्मेलनपछि ट्रम्प र पुटिन युक्रेन बारेको युद्धलाई लिएर साझा सहमतिमा पुग्ने अपेक्षा रूसी अधिकारीको थियो, तर शान्तिवार्ता परिणाममुखी भएन। बरु फेब्रुअरीको अन्त्यमा अमेरिका आफै इरान युद्धमा होमिएको थियो। अहिले इरान युद्ध टुंग्याउन ट्रम्पलाई नै मुस्किल परिरहेको छ। इरान र संयुक्त राज्य अमेरिका बीच बढ़दो सैन्य तनावका बीचमा हिजो कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापार उडानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएको हुन सक्ने समेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ। कुवेतको रक्षा मन्त्रालयका प्रवक्ताले धेरै शत्रुतापूर्ण ड्रोनले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण गरेको समेत बताउनु भएको छ। आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र भारतको राजधानी दिल्ली नयाँ दिल्लीको मालवीय नगर स्थित एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 17 जना विदेशी नागरिक रहेका छन्। दक्षिण दिल्लीको मालवीय नगर स्थित हाउज रानी भवनको फ्लोरी रे एक रेस्टुरेन्टमा 8:50 लागेको आगो सोही भवनमा रहेको लेमन ग्रीन रेस्टुरेन्टसम्म सल्किएको थियो। आगलागीमा पनि 21 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। साबिक विजेता बंगलादेश लगातार तेस्रो पटक दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित नेहरू रंगशालामा हिजो भएको सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो। सन् 2022 यता बंगलादेशले साफ च्याम्पियनशीपमा उपाधिको दावेदारी दिइरहेको छ। नेपालले एसीसी महिला प्रिमियर कपमा बुधबार कतारलाई 8 हराएको छ। मलेसियामा भएको खेलमा नेपाली महिला टोलीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै 2 अंक जोडेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कतारले 16.5 ओभरमा सबै विकेट गुमाउँदै 76 रन मात्र बनाउन सक्यो। र अविनाश सुनार अनि भगवती खड्काले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको जुनियरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। अविनाशले छात्र हाई जम्प तथा भगवतीले छात्रा 400 मिटर दौड़मा हिजो रेकर्ड बनाउनुभयो। दुवै बागमती प्रदेशका हुनुहुन्छ। दशरथ रंगशालामा अविनाशले 1.86 मिटर जम्प गर्दै आफ्नै नाममा रहेको 1.82 मिटरको कीर्तिमान सुधार गर्नुभयो। 1.82को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ सील्डमा बनाउनु भएको थियो।
2: नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको अडान र असन्तुष्ट नेताहरूको घेराबन्दीको प्रभाव कस्तो रहला कुराकानी। कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: बारम्बार खडेरी र आधी बेरी आउँदा उठी बस भएको बेला काजाउला के खाउला। सुक्खा ठाउँमा बाँच्न सक्ने बोट बिरुवा रोपौ, खाली ठाउँमा हरियाली बाढी पहिरो रोकौ। कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ।

0: जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौं। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा वन तथा वातावरण मन्त्रालय र CIN
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब एमाले भित्रको नेतृत्व विवाद विकल्प र सम्भावना। गत फागुन 21 प्रतिनिधि सभा निर्वाचनबाट तेस्रो पार्टीमा खुम्चिएको एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजी भइरहेको छ। पार्टीलाई चलायमान बनाउन अब नेतृत्व परिवर्तन मात्रै एउटा विकल्प रहेको शीर्ष नेताहरूको ठहर छ। पार्टीभित्रको नेतृत्व परिवर्तनको बहस तथा संस्थापनको नीतिका विषयमा एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौं।
3: कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो। त्यो बिल्कुल चाहिँ नि उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन।
2: उहाँलाई नछोडेर पार्टी फेरि तंग्रिने स्थिति आउन सक्छ
3: होइन। एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ।
2: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
3: त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर हामीले एउटा चाहिँ हाम्रो पार्टीको नेपाली समाजलाई रूपान्तरण गर्ने कुरामा अगुवाई हुन्छ र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
2: पार्टीभित्रको अहिलेको छाटकार हेर्दाखेरि चाहिँ बाजी मार्न चाहिँ कसले सक्छ जस्तो लाग्छ?
3: होइन, अहिले नै त्यो विषयमा धेरै हामी छलफल गरेर निष्कर्षमा पुग्न अहिले सक्दैनौ, किनभने पार्टी आफै पनि त्यो ठाउँमा पुगेकै छैन भनेपछि मैले अब चाहिँ भन्न सक्ने कुरै रहेन।
2: फलाना व्यक्तिलाई दियो भने एमाले हिजो अस्तिकै अवस्थामा पुग्न सक्छ?
3: होइन, त्यस्तो छ, त्यो बेला आएपछि म भन्छु। आज हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र उहाँले चाहिँ स्वेच्छाले जुन दिन विदा लिनुहुन्छ त्यस बेलाभन्दा अगाडि हामी उहाँलाई विदा दिँदैनौ।
2: तपाईँले नदिने कि सिङ्गो पार्टीले दिँदैन?
3: पार्टीले पनि दिँदैन अहिले उहाँलाई। उपयुक्त बेलामा विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले कस्तो भने अघि मैले भनेका विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं। यति हो ग्यारेन्टीका साथ म के भन्छु भने नेकपा एमालेमा राम्रो नेतृत्व आउँछ, राम्रो गरी हामी काम गर्छौं र फेरि नेकपा एमालेलाई पूर्ववत अवस्था अझै त्योभन्दा राम्रो अवस्थामा फर्काउँछौं।
2: पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले के भन्नुहुन्छ भने मलाई केही लोभ छैन, मोह छैन, म सब जे गर्छु देशकै लागि देशमै समर्पित भन्नुहुन्छ होइन। कतै अध्यक्ष ओलीको त्यो जुन वरपरको त्यो समूह छ नि नेता कार्यकर्ताहरूको, त्यो समूहको बदनियतको कारणले गर्दाखेरि उहाँले नेतृत्व गर्दा सरकारले अथवा उहाँले नेतृत्व गर्दा पार्टीले चाहिँ क्षति बिहोर्नु पर्यो भन्ने कहिले कहीँ लाग्छ?
3: अलिअलि त त्यस्तो पनि भयो होला, तर त्यसैलाई मात्रै प्रमुख कारण मान्नु हुँदैन। प्रमुख कारण भनेको चाहिँ नेतृत्व गर्ने मान्छेले चाहिँ अब मेरो वरिपरिकाले दिएनन् भन्ने प्रकारको कुरो गर्नु त त्यति सुहाउँदैन पनि, किनभने वरिपरि राख्ने त सम्बन्धित मान्छेले नै हो नि त, फेर्न पनि पाइयो नि होइन। जेसुकै भए पनि हामी कहाँ एउटा हामी माथि अलिकति माथि उठेर सोच्ने हो भने चाहिँ हामीले अलिकति बृहत्तर राष्ट्रिय हितलाई ध्यान दिने कुरा भन्दा अलिकति बढ़ी दललाई ध्यान दिएका जस्ता केही कमीहरू विगतमा भएकै हुन्। त्यो हामीले एकदमै आत्मसमीक्षा गर्नुपर्छ र आगामी दिनमा जाँदाखेरि त्यस्ता कुराहरू हामीले सच्याउनु पनि पर्छ। र मान्छे सबभन्दा पहिला चाहिने के रहेछ भने निर्लोभी हुनुपर्ने रहेछ। मान्छे उहाँका जति पनि निजी सम्पत्तिहरू छन् सबै राष्ट्रका नाममा उहाँले हस्तान्तरण गरिसक्नु भएको हो, तर पनि उहाँको त्यो बालकोटको निवास मात्र होइन, झापाको उहाँको र भाइ बसिरहेको घर समेत पनि डढाइयो र देशको हितलाई चाहिँ उहाँले जहिले पनि प्राथमिकता दिनुभयो। तर केही अलिकति छुचो छुचो बोल्ने कुराले मान्छेलाई के लाग्यो भन्दाखेरि चाहिँ अलिकति पार्टीभित्र पनि अघि तपाईँले भने जस्तो अलिअलि मान्छेलाई कर्नरमा पार्न खोज्ने जस्तो, अनि अलिअलि चाहिँ मान्छेलाई गाली गरेको यताउता सुनेर चाहिँ मान्छेले उहाँको बारेमा धारणा अलिकति नकारात्मक बनाए। तर जति नकारात्मक उहाँको बारेमा धारणा छ सच्चाईमा त्यस्तो मान्छे चाहिँ होइन।
2: एमाले नेता विशाल भट्टराईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्राथमिकताको सूची बनाएर नेपाल भारत बीच निरन्तर संवाद गर्ने भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव, राष्ट्रपा सभापति लामिछानी फर्किए लगतै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधि अभाव,
4: महाधिवेशनसम्म नेतृत्व नछाड्ने एमाले एमाले अध्यक्ष ओलीको अडान, कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा पाँच नयाँ मन्त्री नियुक्त,
2: राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक, विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टीभी ल्याउन पाउने, स्थलमार्ग हुँदै 500 रूपियाँसम्मका सामग्री भन्सार नलाग्ने,
4: युक्रेन युद्धका कारण रूसी अर्थतन्त्र कमजोर बन्दै कुवेत विमानस्थलमा इरानले आक्रमण गरेपछि उडान स्थगित, दिल्लीको एउटा रेस्टुरेन्टमा आग लागि हुँदा 21 जनाको मृत्यु,
2: र एसएससी महिला प्रिमियर कपमा नेपालद्वारा कतार 8 विकेटले पराजित, साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरियो।
4: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब चब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो समयमा उच्च पदस्थ र वरिष्ठ भनिएका नेताहरूले दिने अभिव्यक्ति, वरिष्ठ हुनु नै लिखित रूपमा भाषण नगरी मनमा जे आउँछ मुखमा जे आउँछ त्यही बोल्नु हो कि भन्ने खालको भाष्य पनि स्थापित गर्न खोजिएको छ। यहाँ एउटा पार्टी कार्यालयमाथि लेखिएको छ र तल अगाडिपट्टि भाषण लेखक लेखिएको छ र त्यसको ठिक अगाडिपट्टि एकजना व्यक्ति छन् जसले हातमा केही फाइल जस्तो दिन खोजिरहेका छन् र कालो कोट लगाएका व्यक्ति दौड़िँदै बाहिर ढोकातिर जान खोजिराखेका छन् र त्यो फाइल रोक्न खोजेका छन् र केही भन्दैछन्। तल यस्तो लेखिएको छ, भो चाहिन्न, आज अलि ठूलाहरूले जस्तो जे पाए त्यही बोल्ने मोडमा छु क्या।
2: हस्त प्राविधिक साथी रवि धितानलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: सजिलो बनाउनका निम्ति यस एक आपसमा सजिलो गरी जोड्नका निम्ति गरेको हो भन्ने कुरा सबैले बुझिसक्नु भएको छ। त्यसैले यो नवीकरण होइन, यो अध्यावधिक हो, त्यो कुरा पनि सबैले बुझिसक्नु भएको स्थिति छ। त्यसैले अहिले धेरै त्यस्तो कन्फ्युजन छ भन्ने मलाई लाग्दैन।
2: नयाँले पनि त लिनुभयो होला नि त, होइन? नयाँका लागि पनि त बाटो खुल्ला थियो नि त अहिले।
1: हामीले अहिले नयाँ क्रियाशील सदस्यता अनलाइनबाट पनि वितरण गर्ने प्रक्रिया उही हो। पहिला पहिला कागजमा लेखेर गर्ने गरिन्थ्यो, अब त्यो सबै अन्त्य भयो मैले चाहिँ भनिरहेको छैन, तर अब कागजमा लेखेर कम गर्ने अनलाइन मार्फतै बढी गर्ने भनेर हामीले अनलाइन मार्फत क्रियाशील सदस्यता वितरण प्रक्रियालाई शुरू गरेका छौं। यसले मलाई लाग्छ नेपाली कंग्रेसलाई डिजिटल्ली डेटाबेस भएको पार्टीको रूपमा रूपान्तरण गर्ने स्थिति बनाउँछ भन्ने मलाई लाग्छ। अब यो चाहिँ विधि उही हो, प्रक्रिया उही हो, हाम्रो विधानमा जे व्यवस्था छ खालि डिजिटल्ली यसलाई अगाडि बढाउन खोजेका हुन्।
2: होइन महामन्त्रीज्यू, यसले चाहिँ नेपाली कंग्रेसलाई चाहिँ अब एक धारमा एक डिक्का बनाएर अगाडि बढाउनका निम्ति प्रेरित गर्छ कि फेरि यसले चाहिँ कन्ट्राडिक्सन शुरू गर्छ?
1: अनि यसले नेपाली कंग्रेसमा समस्या ल्याउने भन्ने कुरै हुँदैन। यो त यो हामी सबै कंग्रेसलाई सँगै राख्ने, जोड्ने, एक अर्काका कुरा सजिलो गरी भन्ने, सहमति असहमतिहरू सजिलो गरी प्रकट गर्ने स्थिति बनाएर बहसलाई अगाडि बढाउने, यो विशुद्ध यो डिजिटल रूपान्तरण हो, होइन? यो चाहिँ यो प्रविधि मैत्री बनाउन खोजिएको, त्यसले यसमा चाहिँ पार्टीभित्र अन्तर्विरोध बढाउने, समस्या ल्याउने, यही कुराले त कसरी हुन्छ र? किन हुनुपर्ने नै छैन। अरू कुराहरूमा मतभेद हुने विषय हाम्रो जस्तो डेमोक्रेटिक पार्टीका लागि स्वाभाविक विषय भयो, तर यो कारणले मतभेद हुनुपर्ने केही कारण छैन। यसले पार्टीलाई लाभ मात्रै पुर्याउँछ, पार्टीको हितमा मात्रै यो काम हुन्छ, त्यसैले यो कुरा सबैले बुझ्नु भएको छ।
2: अन्तर्विरोधको एउटा मुख्य कारण, मुख्य कज, मुख्य जड यो पनि त रह्यो नि त अहिले त पार्टीभित्र।
1: होइन, सबै विषयलाई विवादको विषय बनाउनुपर्छ भन्ने छैन। यो चाहिँ पार्टीको अहित यसले कतै गर्दै गर्दैन, त्यो कुरा हाम्रो चाहिँ पार्टीमा चाहिँ अग्रजहरूले लामो समय चाहिँ पार्टीमा लाग्नुभएकाहरूले, लोकतन्त्रका निम्ति संघर्ष गर्नुभएकाहरूले नबुझ्ने कुरै छैन। त्यसैले यसमा मतभेद गर्नुपर्ने, यसमा म गर्छु र म गर्दिन भन्नुपर्ने केही कारणै छैन। यो चाहिँ पार्टीसँग जोडिने कुरा हो, यो कुनै गुट बलियो बनाउने कुरा होइन, कुनै व्यक्तिलाई सशक्त बनाउने कुरा होइन, कसैलाई निकाल्ने र राख्ने कुरा होइन, यो चाहिँ सबैलाई समेट्ने विषय हो। त्यसैले यसमा कसैले समस्या मान्नुपर्ने त्यस्तो अवस्था छैन र त्यो कुरा चिरिँदै गएको छ भन्ने मलाई लाग्छ।
2: अब एकताका त यो विशेष महाधिवेशन पछाडि नेपाली कंग्रेसभित्रको विवाद चाहिँ एकदम रसातलमा सतहमै पुगेको थियो, त्यसमा चाहिँ निकै ठूला होइन आरोप प्रत्यारोप पनि लागेका थिए। अहिले सम्पर्क कार्यालयहरू त स्थापना भएका छन् कता अनामनगरतिर, तर यो मिल्दै गइरहेको छ कि यसको दूरी चाहिँ अलिकति अझै बढ्दै गइरहेको छ तपाईँहरूको नजरबाट?
1: होइन, हाम्रो पार्टीमा व्यक्ति व्यवस्थापनको विषयमा समस्या पहिले पनि हुने गर्थ्यो, अहिले पनि त्यो समस्या छ। यो कुनै नीतिगत विचारगत चाहिँ मतभेद होइन, व्यक्ति व्यवस्थापनको विषयमा भएको एउटा समस्या हो। अब कांग्रेस स्थापना यो देशको सबैभन्दा पुरानो चाहिँ निरन्तर चाहिँ लोकतन्त्रका निम्ति संघर्ष गरेको पार्टी कांग्रेस हो। स्थापना जसले गर्नुभयो उहाँहरू पनि हुनुहुन्छ, पछिल्लो पुस्ता हामीभन्दा पछाडिको पुस्ता पनि पार्टीभित्रै छ। त्यसैले यो अब धेरै ठूलो संख्या पार्टीभित्र छ, सबैको महत्वाकांक्षा छ, सबैले योगदान पुर्याउनु भएको छ। त्यसैले यी यस्ता व्यवस्थापकीय समस्याहरू भइरहेका छन्, यसलाई चाहिँ निपटारा गर्ने गरी अगाडि बढ्न छलफल भइरहेको छ।
2: होइन, के छ व्यवस्थापकीय समस्याहरूलाई चाहिँ समाधान गर्नका निम्ति अब के गर्ने? अध्यक्ष मण्डल बनाउने कि होइन? अब उहाँहरूलाई त सम्मानजनक उपस्थिति त हुनु पर्यो नि त, फेरि हामीले सम्मान चाहियो भन्दै हुनुहुन्छ उहाँहरू, होइन? सम्मान कसरी मिलाउने, अब सानेपामा कसरी बोलाउने, होइन? कहाँ राख्ने, कसरी?
1: पुरानो हुनुहुन्छ, जो पुरानो हुनुहुन्छ, जसले धेरै योगदान पुर्याउनु भएको छ, हामी पदाधिकारी भन्दा पनि धेरै सिनियर हुनुहुन्छ, उहाँहरू स्वतः वरिष्ठ हो, होइन? वरिष्ठलाई वरिष्ठ भन्न केही गाह्रो कुरै भएन, होइन? हाम्रो पार्टीमा चाहिँ धेरै लामो योगदान गर्नुभएका नेताहरू अग्रजहरू हुनुहुन्छ, उहाँहरूलाई विधानको परिधिभित्र बसेर चाहिँ सम्मान गर्न कुनै गाह्रो कुरै भएन।
2: होइन, सम्मान गरेर फुलमाला लाएर दोस्रोलाई उडाएर मात्र उहाँहरूले त मान्नुहुन्न नि त, उहाँहरू त सक्रियता खोजिरहनु भएको छ नि त पार्टी।
1: होइन बाबु, होइन, कसको के अनुभव छ, कसको के क्षमता छ, त्यो बुझेर त्यस अनुसारको जिम्मेवारी प्रदान गर्ने विषय पनि स्वाभाविकै हुन्छ। त्यसैले छलफल गरेर त्यसलाई समाधान गर्न सकिन्छ। खास गरी यो लामो समय जाने होइन, यो अधिवेशनसम्म जाने हो। अधिवेशन निष्पक्ष गर्ने, सबैलाई समेट्ने गरी गर्ने, चाहिँ सबैको चाहिँ सुरक्षा अनुभूति हुने गरी गर्ने, परिस्थिति निर्माण गर्नका निम्ति एक आपसमा छलफल गरेर सबैलाई समेटेर समितिहरू बनाउन सकिन्छ, अधिवेशनको निष्पक्षता सुनिश्चित गर्न सकिन्छ। त्यसकारण त्यो छलफल र संवादबाटै समाधान गर्न सकिने विषय हो भन्ने मलाई लाग्छ।
2: अहिलेको राजनीतिक ठूलो जेनियन विषय, प्रधानमन्त्री बालेन शाहले संसदको रोस्टमबाट नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको छ, मैले प्रधानमन्त्री भइसकेपछि थाहा पाए भन्ने अभिव्यक्ति आयो, तपाईँहरूले यसलाई कसरी हेर्नु भएको छ? नेपाल पनि अतिक्रमणकारी देश हो, भारतका सीमा उघेटिया छ नेपालले कुन कुन ठाउँमा?
1: अनि संसारमा कुनै पनि प्रधानमन्त्री चाहिँ सरकार प्रमुखले मेरो देशले या मैले, होइन, अहिले त कार्यकारी जिम्मेवारीको सबभन्दा माथिल्लो व्यक्ति उहाँ हुनुहुन्छ, त्यसरी मैले अरू देशको भूमि अतिक्रमण गरेको छु भनेर त कसैले भन्दैन होला। अब यो चाहिँ उहाँले के आधारमा भन्नुभयो, अब चाहिँ ल उहाँ एकदम सत्यवादी मान्ने हो भने पनि कहाँको भूमि चाहिँ लुटिएको हो, कहाँ अतिक्रमण भएको हो, त्यो कुरा त अब प्रधानमन्त्रीलाई थाहा नभएर अरूलाई थाहा हुने कुरै भएन। त्यसैले मैले कसैको चिज लिएको छु भनेर आफैले स्वीकारेपछि अब त्यो दिने कसरी हो, कहाँको के के लिएको हो, त्यो कुरा चाहिँ यो चाहिँ मलाई लाग्छ जिम्मेवारीको पक्षबाट चाहिँ यो असाध्यै गैर जिम्मेवार कुरा हो। यो चाहिँ यो ठिक हो अथवा यो यस कारण भनिएको हो भनेर तर्क दिन सक्ने स्थिति नै छैन। अब यो चाहिँ नेपालले मित्र राष्ट्रको
2: यो कारणले गर्दाखेरि संसदमा त दृश्य त कडै देखिया छ नि त, प्रतिपक्षी दल नेपाली कंग्रेस होइन, तपाईँहरू नेकपा एमाले त्यसै गरी हर्क साम्पाङ लगायतका पार्टीहरू त त्यहाँ त उफ्रिरहनु भएको छ नि त, फ्लाइङ किकदेखि लिएर चाहिँ रोस्टममै उक्लिने कामहरू त भयो नि त संसदमा।
1: होइन, मतलब यो कुरा यो बमजी तपाईँ नै स्वीकार्नुहुन्छ, तपाईँलाई नै मैले प्रति प्रश्न गरेँ,
2: त्यो तपाईँलाई भन्नु हुँदैन, त्यो अपरिपक्वता त भयो नै, तर
1: जुन प्रश्नको जवाब सबैले दिन सक्छ, सबैले गलत हो भनेर भन्छ, त्यो कुरा रोस्टममा के अरे त्यो कुरा संसदमा प्रतिपक्ष दलले या सत्तारूढ दलले मेरो विचारमा अब डर नमान्ने एकदम हिम्मतवाला सही कुरा गर्ने विवेकी राष्ट्रपाको कोही साथी हुनुहुन्छ भने उहाँले पनि यसको विरोध गर्नुहुन्छ। त्यसकारण यो त विवेक भएको कोही पनि मान्छेले छिको त भन्दै भन्दैन नि।
2: अब के गर्नु पर्यो प्रधानमन्त्रीले त्यसो भए प्रतिपक्षी दलको नेताको हैसियतले के भन्नुहुन्छ तपाईँ?
1: होइन, उहाँले पहिलो अब के मैले चाहिँ उहाँले किन बोलेको हो त्यो कुरा चाहिँ उहाँले प्रस्ताउनु पर्यो
2: प्रधानमन्त्रीले अब संसदमा
1: गरेर। होइन होइन, त्यो सही हो त, म तपाईँलाई प्रश्न गरेँ, मलाई मात्रै प्रश्न तपाईँ किन गर्नुहुन्छ? कहिले काहीँ तपाईँहरूलाई पनि हामीले प्रश्न गर्नुपर्छ,
2: तपाईँले
1: भन्नुहोस् न, बम्जीलाई नै मैले आग्रह गरेँ, तपाईँले प्रश्न मलाई किन गर्नुभयो? तपाईँ पनि नेपाली हो, तपाईँलाई मैले प्रश्न गरेँ के गर्नुपर्छ होला? देशको प्रधानमन्त्री आजसम्म यस्तो संसारमा कसैले बोलेको छैन, यो अभ्यासमा पनि छैन, यस्तो कुरा कम्पेन्सेट गर्ने कसरी हो, कहीं कतै नजिर बनेको पनि छैन। अब यो हुँदै नभएको कुरा नेपालमा पहिलो पटक भयो, अब त्यसकारण यसको लागि के गर्नुपर्छ होला? मैले तपाईँलाई नै प्रश्न गरेँ।
2: अब अहिलेको अवस्थामा चाहिँ नेपाल भारतको सम्बन्ध चाहिँ कस्तो छ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई भारतमा राम्रै सम्मान भयो नि त, होइन?
1: होइन, मतलब सत्तारूढ पार्टीको चाहिँ सभापति चाहिँ त्यहाँको सत्तारूढ पार्टीले बोलाएर जानुभयो, अब स्वागत भयो, मित्रवत व्यवहार भयो, आपसी कुराकानीहरू भयो, त्यसलाई चाहिँ सकारात्मक ढंगले नै लिनुपर्छ। तर अब मित्रवत त्यो ओतमा बसेर त्यो न्यानोमा बसेर हाम्रा कुरा उहाँले कति राख्नुभयो, तमाम हाम्रा समस्याहरू छन् ती समस्यालाई उहाँले कति प्रकट गर्न सक्नुभयो, अहिले तत्कालै जुन समस्या उठिरहेको छ त्यसमाका बारेमा उहाँकै पार्टीको तर्फबाट प्रधानमन्त्री हुनुभएको, हाम्रो नेपालको प्रधानमन्त्रीले रोस्टममै त्यस्तो कुरा बोल्नुभयो, ती कुराको बारेमा पनि त्यहाँ कुराकानी उठेका छन् होला। त्यसैले उहाँले राष्ट्रको पक्षमा चाहिँ एउटा अब्बल कूटनीतिक क्षमता कति देखाउनु भयो भन्ने कुरा महत्वपूर्ण हो।
2: सीमाका विषयहरू उठेनन्, होइन, उठाउनु पर्न सक्नु पर्थ्यो, त्यो पनि भएन। सरकारले निर्णय गराएर भ्रमण भइदिएको भए अझ राम्रो हुन्थ्यो, खै उहाँहरूको त्यो पनि हुन सकेन, होइन।
1: होइन, मतलब ती विषयहरू यो अन्तरेमा लुकेको अवस्था छ। तर मलाई लाग्छ नेपालको चाहिँ राजनीतिक नेतृत्वले चाहिँ मित्र राष्ट्रमा जाँदै जहाँ कहीँ पनि जाँदै गर्दा चाहिँ द्विपक्षीय सरकारका विषयलाई सशक्त ढंगले उठाउन सक्नुपर्छ, अब्बल डिप्लोमेसी देखाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ।
2: अब जाँदा जाँदै महामन्त्रीको हैसियतले नेपाली कंग्रेसका क्रियाशील सदस्यहरूलाई अर्थात नेता कार्यकर्ताहरूलाई तपाईँको अपील के छ? यो त देशभरि सुनिरहनु भएको छ, लागौं कार्यकर्ताहरूले।
1: होइन, मतलब सबै साथीहरू अध्यावधिक गर्न लाग्नु भएकै छ। यो हामी सबैको जिम्मेवारीको विषय हो, त्यो जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्नका निम्ति साथीहरू कटिबद्ध भएर खट्नु भएको छ। म त्यसको लागि आभार प्रकट गर्न चाहन्छु। अब अन्तिम भएको छ, थप सशक्तता प्रस्तुत गरेर यसलाई अझ बढी चाहिँ भनौँ सार्थक हुने गरी मेहनत गरिदिन भने अनुरोध गर्न चाहन्छु। धन्यवाद।
2: उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनशीपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: हर विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोन फाइनेट।
2: पूर्व डीआईजी केशव अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: धन्यवाद खेमजी।
2: होइन, गृह मन्त्रालय त यतिखेर गृहमन्त्री बिन बन्यो नि त, प्रहरीहरूलाई अनि सुरक्षा प्रशासनलाई, सशस्त्र प्रहरीहरूलाई एकदमै गाह्रो भयो, बढुवा भएकाहरू पनि काम बिन भए। यो सरकारले चाहिँ गृहमन्त्री दिन नसके हो, यो त्यसमा गृहमन्त्री काबिल कोही पनि छैन हुन सक्ने खालका राष्ट्रिय स्वतन्त्र पार्टीमा?
5: होइन, किन नहुनु, राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नवनिर्वाचित युवाहरूमा योग्यता क्षमता सबै दृष्टिकोणबाट योग्य व्यक्तिहरू छन्। तर एउटा के हुन्छ भने राज्य सञ्चालनमा यो अन्तर्राष्ट्रिय अभ्यास पनि छ धेरै जसो ठाउँ भए, म त सबै ठाउँमा छ भन्दिनँ, के ठाउँहरूमा छ, के छ भन्दाखेरि अलिक महत्वपूर्ण की पोजिसनमा जुन चाहिँ पोजिसनमा आफ्नो व्यक्ति राख्यो भने अथवा आफ्नो विश्वासको व्यक्ति, आफ्नो त नभनौ, सबै आफ्नै हो, विश्वासको व्यक्ति राख्यो भने त्यो व्यक्तिबाट आशा गरे भन्दा पनि बढी चाहिँ डेलिभरी हुन सक्छ। र त्यो गृह मन्त्रालय भनेको के हो भने खेमजी, अलिकति अलि सेक्रेसी मेन्टेन गर्ने पनि हो, होइन, किनभने अहिले सरकार सुशासनको जगमाथि बनेको छ, सुशासनको जगमाथि बनेको सरकारले हिजोका दिनमा सर्भिस डेलिभरीमा बेइमानी गर्नेहरूलाई अनुसन्धानको चाहिँ राडारभित्र राखेको छ, होइन, अनुसन्धानको राडारभित्र रहेका व्यक्तिहरू कुनै पनि बेला भाग्न उम्कन सक्ने, कुनै पनि बेला चाहिँ उपलब्ध एभिडेन्सेसहरूमाथि चाहिँ टेम्परिङ गर्न सक्ने, होइन, वा अन्य पनि हुन सक्छ नि, त्यस्तो चाहिँ हुन सक्ने अवस्था जहिले पनि विद्यमान रहन्छ। त्यसले गर्दा आफ्नो नजिकको विश्वासिलो चाहिँ नि व्यक्ति चाहिँ नि गृह मन्त्रालयको चाहिँ नि पोजिसनमा बस्यो भने चाहिँ काम गर्न पनि सजिलो हुन्छ र काम गर्दा त्यो काम चाहिँ प्रभावकारी पनि हुन सक्छ भन्ने हिसाबले
2: अहिले चाहिँ अब गृह मन्त्रालयमा गृहमन्त्री विहीन हुँदाखेरि त होइन प्रहरीहरूलाई निकै गाह्रो भएको समाचारहरू आइरहेका छन् होइन गृह मन्त्रालय सम्हालेका प्रधानमन्त्रीसँग त एक्सेस नै छैन धेरै मान्छेले उहाँलाई भेट्नै पाउनु हुँदैन समस्या छ नि त
5: हो होइन खेमजी तपाईँको कुरामा मेरो एकदमै सहमति छ तपाईँको के हुन्छ भने काम चाहिँ नि रोकिँदैन तर प्रभावकारी डेलिभरी हुन सक्दैन होइन किनभने नीतिगत निर्णयहरू छिनछिनमा नीतिगत निर्णयहरू गर्नुपर्ने अवस्था हुन्छ म खेमजीलाई भनौँ प्राय जसो आइजी साहबहरू होइन सुरक्षा निकायका प्रमुखहरूले यस बेला भन्नुहोस् न नयाँ सरकार बनेको छ विभिन्न मुद्दाहरू चाहिँ नि अनुसन्धान गर्ने क्रममा सुरक्षा निकायहरू छन् यस्तो बेला हाई प्रोफाइलका व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने हुँदा यसमा गृहमन्त्रीसँग पल पल समन्वय गर्नुपर्ने अवस्था आउँछ हेर्नुहोस् अब गृहमन्त्री चाहिँ भएको अवस्थामा त उहाँलाई भेट्न सजिलो हुन्छ सुरक्षा निकायका चिफहरूलाई पनि वा के अरे सरकारवाला अफसरहरूलाई पनि सजिलो हुन्छ तर प्राइम मिनिस्टरको पद त हामी सबैलाई थाहा छ नि यस्तो पद हो कि जो विभिन्न भूमिका उहाँमाथि आएर जोडिएको हुन्छ होइन उहाँको व्यस्तता समयको चाहिँ व्यवस्थापन गर्न एकदमै गाह्रो पर्ने हुँदा सुरक्षा निकायले गृहमन्त्रीलाई जस्तो उहाँलाई जुनसुकै समयमा पनि भेट्ने चाहिँ नि अनुकूल त्यस्तो चाहिँ अवस्था हुँदैन यस बेला चाहिँ नि महत्वपूर्ण घटनाहरूको बारेमा रिपोर्टिङ गर्ने र भइरहेको चाहिँ नि ठूला ठूला हाई प्रोफाइल व्यक्तिमाथि लक्षित मुद्दाको अनुसन्धानको प्रगति विवरण पनि होइन जाहेर गर्नुपर्छ थप निर्देशनहरू लिनुपर्छ यो मात्रै होइन तपाईँको अहिले हेर्नुहोस् त यहाँलाई थाहा होला नि सुदनजी गृहमन्त्री भएको बेलामा उहाँले चाहिँ नि धादिङतिरको त्यो दैवी प्रकोप त्यो ट्रेनिङ सेन्टर छ नि हाम्रो सशस्त्रको होइन तपाईँको मनसुन पूर्व उहाँले त्यहाँको पनि दौडा लगाउनु भएको थियो तयारी बारे होइन किनभने एउटा गाडी चाहिँ प्लङ भयो भने नदीमा प्लङ भयो भने बङ्गलादेश भारतबाट गोताखोर मलाउनु पर्ने अवस्था थियो त्यो बेला होइन अहिले त अब हाम्रै नेपालकै सुरक्षाकर्मीहरू पनि सक्षम छन् खालि त्यो के हो भन्दाखेरि स्रोत साधनको मात्रै चाहिँ नि कमी छ होइन त्यसले गर्दा यो अवस्थामा चाहिँ नि के अरे गृहमन्त्रीको आवश्यकता चाहिँ नि सुरक्षा निकायलाई खड्किन्छ अर्को कुरा सुरक्षा संगठनमा नयाँ नयाँ योजनाहरू अहिले पाइपलाइनमा छन् होला अहिले चाहिँ नि जस्तो बजेट पनि आयो बजेट आउने बित्तिकै ठुला ठुला चाहिँ नि प्रोजेक्टहरू अगाडि बढाउने के अरे योजनामा सुरक्षा निकायहरू चाहिँ नि छ होला यस्तो बेलामा गृहमन्त्रीको चाहिँ नि आवश्यकता सुरक्षा निकायलाई पर्छ गृहको के अरे नेतृत्वको अभावले गर्दा हेर्नुहोस् एउटा के हुन्छ भने गम्भीर प्रशासनिक संकट पनि उत्पन्न हुन सक्छ तत्काल त्यो संकट नदेखिएला तर सनै सनै यसको चाहिँ नि असर पछि देखिन्छ
2: अब अहिले त अब यो जेन्जी विद्रोह भयो देशमा होइन सुरक्षा दस्ताको हामीले कुरा गर्ने हो भने सुरक्षा फिचल्लो भयो कमजोर भयो नेपाली सेनाको भूमिकामाथि पनि अहिले प्रश्नहरू आइरहेका छन् मानव अधिकार आयोगले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ नि त होइन त्यो प्रतिवेदन अनुसार त संसदमै भएका कतिपय मान्य सदस्यहरू पनि लाई पनि सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेको छ यो त संवैधानिक अङ्ग हो यो भोलि चाहिँ यो कार्यवाही प्रक्रियामा त जानुपर्छ नै यो प्रतिवेदन होइन यी समग्र कुराहरूलाई हेर्ने हो भने मानव अधिकार आयोगले दिएको प्रतिवेदनमा तपाईँको टिप्पणी के छ
5: एउटा के हुन्छ भने तपाईँको मानव अधिकार आयोगले दिएको टिप्पणी विगतका आयोगले दिएको टिप्पणी भन्दा अलिकति तपाईँको ठोस रूपले आएको जस्तो लाग्छ तर पनि त्यो चाहिँ नि अपूर्ण छ हेर्नुहोस् यो किन मैले अपूर्ण छ भने त्यहाँ केही सांसदहरूको केही अन्य व्यक्तिहरूको पनि नामावली आयोगले चाहिँ नि उल्लेख गरेको छ जुन नामावलीमा उल्लेख भएका व्यक्तिहरू कोही मानवीय सेवामा खटिएका थिए दृश्यले बोल्छ मैले बोले होइन दृश्यले बोल्छ कोही मानवीय सेवामा खटिएका थिए कोही आफ्नै श्रीमतीको स्वास्थ्य उपचारको सिलसिलामा हस्पिटलमा थिए अरे है कोही कता थिए अरे भन्नाले जो व्यक्ति प्रत्यक्ष रूपले उपस्थित भएर निर्देशन दियो अरे त्यहाँ होइन तपाईँको विध्वंस मचाउनेहरूलाई निर्देशन दिने सहयोग गर्ने मोटिभेट गर्ने होइन प्रमोट गर्ने त्यस्ता व्यक्ति बाहेक पनि त्यहाँ अधिकांश सांसद लगायत अन्य व्यक्तिहरू चाहिँ नि प्रत्यक्ष रूपले संलग्न चाहिँ नभएको अवस्था चाहिँ नि हामीले पनि समाचार विश्लेषण गर्दा दृश्यहरू हेर्दा देखेका छन् अब त्यस्ता व्यक्तिलाई मानव अधिकारको उल्लङ्घन गर्यो भनेर सिफारिस गरिएका व्यक्ति नै मानव अधिकारबाट चाहिँ नि उनीहरूको पनि मानव अधिकार हनन हुन्छ भने
2: होइन
5: प्रतिवेदन त हेर्नुहोस् अन्य तपाईँले खेन्जी एउटा के बुझ्नु पर्यो भने अन्य आयोगहरूले समितिले दिएको प्रतिवेदन जस्तो मानव अधिकार आयोगले दिएको प्रतिवेदन यो हलुको हुँदैन हेर्नुहोस् हामी विभिन्न मानव अधिकार अनि हामीले पनि समाचार विश्लेषण गर्दा दृश्यहरू हेर्दा देखेका छन् त्यस्ता व्यक्तिलाई मानव अधिकारको उल्लङ्घन गर्यो भनेर सिफारिस गरिएका व्यक्ति नै मानव अधिकारबाट चाहिँ

0: सम्बन्धी तपाईँको सन्धि महासन्धिहरूमा हस्ताक्षर गरेका छौं। संयुक्त राष्ट्र संघका विभिन्न चाहिँ मानव अधिकार संघ संस्थाहरूले यो घटनालाई नजिकबाट निहालेर चाहिँ हेरेको छ। यो राष्ट्रिय होइन, यो त अन्तर्राष्ट्रियकरण नै भइसकेको मुद्दा हो यो। त्यसले गर्दा यसबाट सजिलैसँग आयोग भन्नुहोस्, नेपाल सरकार भन्नुहोस्, सम्बन्धित निकायहरू भन्नुहोस्, उम्किने अवस्था त म त देख्दिनँ। हेर्नुहोस्, यो त एकदम गम्भीर विषय हो।
1: अहिलेको अवस्था मानव अधिकार आयोगको प्रतिवेदन यदि कार्यान्वयन नगर्ने, यसलाई चाहिँ होइन हेलचेक्राइ गर्ने काम भयो भने चाहिँ विदेश भ्रमणमा जाँदा कहाँ जाँदा मानव अधिकार आयोगले चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले निगरानीमा राख्न सक्छ, जमाजम पक्राउ हुन सक्छन् होइन?
0: त्यसमा कुनै शंकै छैन। तपाईँको कपिल वस्तुको चन्द्र निगा पुरको प्यारेकमा कुमार लामा जी हुँदा होइन हुँदाखेरि हेर्नुहोस् त, अब उहाँको गल्ती थियो कि थिएन थाहा छैन। म त हामी तनहु जिल्लामा उहाँ मेजर हुनुहुन्थ्यो, म डीएसपी थिएँ, हामीसँगै काम गरेको राम्रो व्यक्ति हो। अब के भएर उहाँमाथि आरोप लाग्यो? तर उहाँलाई हेर्नुहोस् त, थाहा नै थिएन नि त। स्वयं व्यक्ति कर्नेललाई नै थाहा रहन्छ कि ममाथि निगरानी चाहिँ भइरहेछ है भनेर, होइन? डिटेन हुनुभयो नि त उहाँ। भनेपछि यो कुरालाई गम्भीर रूपमा लिनुपर्छ भने यो चाँडो टुङ्गाउनु पर्यो, किनभने प्रहरीको पनि नामहरू आएको छ। हेर्नुहोस्, सुरक्षा निकायको नाम, सुरक्षा निकाय आफै पहिला भिक्टिम भइसकेका छ। हेर्नुहोस् है, सुरक्षा निकायलाई भेटिङमा राखियो, पारियो, होइन? एउटा करियर डेभलपमेन्टको सवालमा विदेशका प्रशिक्षणहरूले पनि ठूलो चाहिँ नि भूमिका खेल्छ। हेर्नुहोस्, त्यो प्रहरी अधिकृतहरू बाहिर गएर प्रशिक्षण लिने अवस्था, वा चाहिँ वा राज्यले संयुक्त राष्ट्र संघका विभिन्न मिसनहरूमा होइन पठाउँदाखेरि अवरोध हुने चाहिँ अवस्था आयो भने त प्रहरी अधिकृतको पनि त भविष्य चाहिँ टुङ्गो त लाग्दैन नि। यो बेला सरकारले गम्भीरताका साथ, अस्ति प्रधानमन्त्रीज्यूले बोलेको मैले पनि सुनेको थिएँ, यो छोटो जिस्ट मात्रै होइन, सारांश मात्रै उहाँले चाहिँ हेरेको बताउनुभयो। औपचारिक रूपले आयोगले त्यो हजारौं पृष्ठको लामो के अरे ठूलो त्यो के अरे प्रतिवेदन औपचारिक रूपमा नबुझाएको गभर्मेन्टलाई भन्ने कुरो भएको थियो। यसमा त अब हामीलाई थाहा छैन कि उहाँहरूलाई थाहा होला कि मानव अधिकार आयोगलाई थाहा होला, होइन? यो कुरा गम्भीर छ। अन्य विषयलाई थाँती राखेर भोलि गरौँला, पर्सि गरौँला, निको पर्सि गरौँला भने जस्तो विषय यो होइन। हेर्नुहोस्, यो गम्भीर छ। यो सुरक्षा निकाय र नाम आएका व्यक्तिहरू है को त भोलि चाहिँ नि अन्तर्राष्ट्रिय
1: समयमा कार्यान्वयन भएन भने अन्तर्राष्ट्रिय रूपमा पनि उनीहरूलाई निगरानीमा राखेका हुन्छ, जहाँ गएर पनि क्रेकडाउन पार्न सक्छ, होइन?
0: हो, एकदम स्योर थियो।
1: अब कार्यान्वयन हुन चाहिँ जटिलता छ नि त, फेरि सत्तापक्षकै व्यक्तिहरू परेका छन् त्यसमा, 17 जना त सांसदकै नाम छ।
0: मलाई त के लाग्छ भन्दा, जस्तो आफ्नै क्याबिनेटको 2 जना नजिकका व्यक्ति उहाँले नै के अरे मन्त्रीमा चाहिँ नि स्थान दिएको व्यक्तिलाई नै आरोप लाग्ने बित्तिकै प्राइम मिनिस्टरजीले हटाउनुभयो नि। त्यसले गर्दा उहाँ चाहिँ लिनियन्ट हुनुहुन्छ जस्तो, होइन, दया भाव राख्नुहुन्छ जस्तो मलाई लाग्दैन। किनभने आयोगको रिपोर्ट आउने बित्तिकै उहाँहरूलाई दोषी करार गरिहाल्न हुन्न कि? यो भाष्य किन हामी बनाउँछौ? यो त तपाईँको उहाँको कानुनी सल्लाहकार छ, सरकारको कानुनी सल्लाहकार महान्यायोक्ता छ, उहाँको टिमले यसलाई अध्ययन गर्ला, होइन, पछिबाट मुद्दा चल्छ भन्ने व्यक्तिहरूलाई चाहिँ नि फौजदारी अभियोग चाहिँ आकर्षित हुने भयो भने त्यही अनुसार चाहिँ नि नेपाल प्रहरीले चाहिँ नि हेर्ला, वा अन्य थप कानून चाहिँ नि मानवता विरूद्धको अपराध हो, थप कानून चाहिँ नि आकर्षित हुनुपर्ने हुन्छ, बनाउनु पर्ने हुन्छ भन्ने भयो भने सरकारले त्योतिर पनि चाहिँ नि ध्यान दिएला, होइन? तर जे गर्नुपर्ने हो, होइन, छिटोभन्दा छिटो चाहिँ नि टुङ्गिने अवस्था आयो भने, होइन, के अरे पीडितहरूले पनि सहितका चाहिँ नि अहिले सहित बित्नुभयो, होइन, हामी हाम्रो सामु त हुनुहुन्न, तर उहाँहरूको चाहिँ नि अभिभावकहरूले न्याय चाहिँ पाउनुहुन्छ। हेर्नुहोस्, राष्ट्रले नै न्याय पाउँछ, किनभने राष्ट्रले पनि अभिभावकले त आफ्नो चाहिँ नि के अरे काख चाहिँ नि खाली के अरे भएको छ उहाँहरूको, तर राष्ट्रले पनि धेरै पीडा चाहिँ नि भोगेको छ। हेर्नुहोस्,
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व डीआईजी सुरक्षा विज्ञ केशव अधिकारी। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-778।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बोल्स मा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
2: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
7: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
8: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुके भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चाहन्छु, धेरै चाहन्छु।
7: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
9: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुसुम नगरपालिका पर्वत।
10: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्,
3: किनभने मनपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, युनिसा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फँसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0747423027
7: 24027।
8: सम्पर्क मोबाइल नम्बर 9857225597
7: 9851189018।
9: आइमै भएर भुक भुकै लाग्यो मसँग, तेरो बाउको कमाइ खाएको छु मैले, लाटलाई के चाहियो तपाईँहरूलाई?
10: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
11: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
9: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
12: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।
1: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ, शेयर गरिदिउँ कि क्या हो?
2: पक्नुहोस् नानी, जे पाए त कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 30 गते शनिबार
5: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फँसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 30 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674227
7: 24027
8: सम्पर्क मोबाइल नम्बर 98572597
7: 98511 89918।
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो विधि बहिनी 95.2 मेगाहर्ज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टा सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: जसको नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: आवाज बहिन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: आउने उद्योगबाट आमदानी गरेको अथवा विदेशी लगानीबाट आमदानी गरेको जुन रिप्याट्रिएसन छ त्यो रिप्याट्रिएसनलाई सहज बनाउने र विभिन्न उद्योगहरूलाई उनीहरूको चाहिँ अनेक किसिमका समस्याहरू जस्तो भनौँ अन्तशुल्कका समस्याहरू थिए, त्यसै गरी चाहिँ कच्चा पदार्थहरूको भन्सार दरका समस्याहरू थिए, यावत समस्याहरूलाई सम्बोधन गर्ने काम गर्यो र खास गरेर अर्थतन्त्रलाई चलायमान बनाउनको निम्ति यो चाहिँ व्यापारिक औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ। दोस्रो कुरा सरकारले जोड गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, सुशासनको माध्यमबाट भ्रष्टाचार निर्मूल गर्दै खास गरेर चाहिँ विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले अत्यन्त प्राथमिकता दिएर अगाडि बढेको छ। र यसरी हेर्दाखेरि त्यसै गरी अर्को महत्वपूर्ण कुरा के हो भन्दाखेरि पूर्वाधारहरू, विगतमा शुरू गरेका पूर्वाधारहरू, खास गरेर राष्ट्रिय गौरवका र रणनीतिक पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति अलि राम्रै बजेट, यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र यस सरकारले चाहिँ यो सूचना प्रविधिलाई अगाडि बढाउने कुरा र अहिलेको चाहिँ समय अनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढाएको छ। त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा, सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ। तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरू लाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ। उदाहरणको लागि यसले किसानहरू, त्यसै गरी चाहिँ साना व्यवसायहरू र त्यसै गरी ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न, उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन। त्यसै गरी कृषिमा पनि केही प्रोग्रामहरू त छन् तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठूलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो, त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन। साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठूलो रोजगारीको सम्भावना छ, त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ कि जस्तो लाग्छ।
5: यो बजेटले नेपालको अहिलेको अर्थतन्त्रलाई कतिको सम्बोधन गरेको छ?
4: अहिलेको अर्थतन्त्रको खास गरेर मुख्य समस्या भनेको यो चाहिँ जुन अर्थतन्त्रको शिथिलता, त्यसै गरी धेरै पैसाहरू चाहिँ यो राष्ट्र ब्याङ्कमा थुप्रिराखेको, तरलता चाहिँ ज्यादै बढी भएको, लगानीको माग नभएको अवस्था हो, बेरोजगारी पनि चरम सीमामा भइराखेको अवस्था हो र एक किसिमको मानिसहरू चाहिँ निराशा व्याप्त भइराखेको अवस्था, त्यसै गरी विभिन्न कार्यालयहरू, विश्वविद्यालयहरूदेखि लिएर कार्यस्थलमा एउटा काम गर्ने संस्कृति चाहिँ पनि बिग्रिएको अवस्था हो। त्यसनाले यो कुराहरूलाई अलिकति एड्रेस गरेर यसलाई अगाडि बढाउनको निम्ति र यसलाई सकारात्मक दिशा दिनको निम्ति बजेटले केही कामहरू अगाडि बढाएको छ। तर यसो भन्दा भन्दै पनि जुन किसिमबाट एउटा अपेक्षा थियो त्यो अपेक्षाको दृष्टिले चाहिँ सबै पक्षलाई र सबै क्षेत्रलाई उत्तिकै चाहिँ परिचालन गरेर त्यसपछि एउटा चाहिँ अर्थतन्त्रमा नयाँ गति दिन चाहिँ यसले सक्छ कि सक्दैन? केही मात्रामा आधुनिक क्षेत्रमा त लगानी बढाउने कुरा, आधुनिक क्षेत्रलाई चाहिँ प्रोत्साहन दिने कुरा त यसले ल्यायो, तर परम्परागत क्षेत्रहरू जुन छन् तिनलाई पनि क्रमशः आधुनिकरण गर्नुपर्ने हो, त्यो चाहिँ अझै हुन नसकेको मैले देखेको छु।
5: बजेट यथार्थपरक छ कि अलि बढी महत्वाकांक्षी छ?
4: बजेट सामान्यतया हेर्दाखेरि बजेट पहिला पनि जसरी बजेट आउँथ्यो केही मात्रामा वृद्धि गरेर आउँथ्यो, अहिले पनि बजेट चाहिँ त्यसरी नै, योभन्दा अहिले चालू वर्षको बजेट 19 खर्बको थियो भने आगामी वर्षको निम्ति अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट 21 खर्बको छ। त्यसो हेर्दाखेरि वास्तवमा ज्यादै ठूलो बजेट भनेर भन्नुपर्छ भन्ने पनि छैन। र अर्को जीडीपी जुन चाहिँ अब अर्को सालमा हाम्रो कुल गार्हस्थ्य उत्पादनको अनुमान कति करिब करिब 74 खर्ब चाहिँ हाम्रो कुल गार्हस्थ्य उत्पादन हुने अनुमान गरिएको छ। त्यो अनुमानको आधारमा हेरिदियो भने जीडीपीको करिब 28% यो बजेटको आकार 28% छ। त्यसले गर्दाखेरि यो ठूलो बजेट त होइन, तर पनि यसको समस्या के हो भने यसले अनुमान गरे जति 1500 भन्दा बढ़ी राजस्व संकलन गर्न सक्ने हो कि होइन, यसले जसरी चाहिँ तपाईँको वैदेशिक ऋण प्राप्त गर्ने भनेको छ जुन आकारमा, त्यो अनुसारको वैदेशिक ऋण चाहिँ आउन सक्ने सम्भावना छ कि छैन, त्यसै गरी अनुदान वैदेशिक अनुदान आउन सक्छ कि सक्दैन भनेर हेर्ने हो भने वास्तवमा यो अलिकति कठिन चाहिँ छ। स्रोतको दृष्टिले कठिन छ, किनभने हाम्रो अहिले वैदेशिक अनुदान यो साल अहिलेसम्म यो समयसम्म मतलब डेटको करिब करिब 15 गतेसम्म हेर्ने हो भने 20-21 अर्ब मात्रै आएको छ, जबकि हामीले 53 अर्ब वैदेशिक सहायता आउने अनुमान गरेका छौँ। त्यसै गरी विभिन्न वर्षको आँकडाहरू हेर्ने हो भने वैदेशिक ऋण र वैदेशिक अनुदान 1 खर्ब 50 अर्ब भन्दा माथि आएको छैन, तर यसले अनुमान चाहिँ बढी आउने गरेको छ। त्यसमा त्यहाँ पनि समस्या हुने देखिन्छ। पुँजीगत खर्चमा पनि त्यो वैदेशिक अनुदानको अंश ठूलो छ। उदाहरणको लागि चाहिँ पुँजीगत खर्चको स्रोत हेर्ने हो भने 183 अर्ब चाहिँ वैदेशिक सहायताको छ। अब वैदेशिक सहायता नै कम आएको अवस्थामा भोलि गएर पुँजीगत खर्चको निम्ति पनि स्रोतको अभाव हुन सक्छ। यो स्रोतको कारणले गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि माघमा आएर यसको अर्धवार्षिक मूल्याङ्कन हुँदाखेरि यो पनि फेरि 19 खर्बको हाराहारीमा फर्कने पर्ने अवस्थामा आउँछ कि जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि अनुमान धेरै ठूलो महत्वाकांक्षी होइन, तर पनि स्रोतको सापेक्षतामा हेर्ने हो भने अहिले गरेको अनुमान चाहिँ त्यसलाई साकार गर्न सक्ने सम्भावना चाहिँ अलिकति कम छ।
5: आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुने सम्भावना कतिको छ?
4: आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुन सक्ने 7% आर्थिक वृद्धि दर छ, र त्यो अहिले जुन सुशासनलाई जोड़ दिएको छ र त्यसै गरी चाहिँ कतिपय तपाईँको खरिद ऐनमा पनि सुधार गरिएको छ। त्यसै गरी अब टेन्डर चाहिँ सकेसम्म चाँडो गर्ने, साउनपछि टेन्डर शुरूआत गर्ने भनेर भने हुनाले मलाई लाग्छ यो आर्थिक वृद्धिको निम्ति यदि राजस्वहरू पनि राम्रोसँग उठाउन सक्यो भने यो आर्थिक वृद्धि 7% धेरै महत्वाकांक्षी होइन, यो प्राप्त गर्न सकिन्छ। तर चुनौतीहरू धेरै के छ भने अहिले पश्चिम एसियामा जुन किसिमको वारहरू छ, यो वारहरूले गर्दाखेरि चाहिँ आपूर्ति श्रृङ्खलामा जुन अवरोध छ त्यसले गर्दा कतिपय तपाईँको निर्माण सामग्रीहरू जस्तो भिटामिनका कुरा भन्नुहोस् अथवा चाहिँ यो चाहिँ मलको कुरा भन्नुहोस्, यस्ता त्यसै गरी जुन चाहिँ पेट्रोलियम पदार्थको मूल्य जुन जसरी वृद्धि भइरहेको छ भन्नुहोस्, यी कुराहरूले चाहिँ हाम्रो निर्माणको गतिलाई चाहिँ त्यसले असर पार्न सक्छ। त्यसमा त्यो चाहिँ जुन संकटको कारणले चाहिँ यसलाई चाहिँ असर पर्न सक्छ, त्यो झट्का चाहिँ यसले गर्न पर्यो भने 7% ग्रोथ पनि नहोला। तर आन्तरिक तयारीको आधारमा मात्रै भन्ने हो भने 7% वृद्धि चाहिँ महत्वाकांक्षी पनि छैन, र सुशासनलाई चाहिँ तपाईँको महत्व दिएर अलिकति काम गराउन सक्ने हो भने त्यो आउन सक्छ, खालि बाह्य अवस्था के हुन्छ भन्ने मात्रै हो।
5: अब यो बजेटले निजी क्षेत्रलाई कतिको प्रोत्साहन गरेको छ?
4: यो बजेटले एकदमै फोकस गरेको वर्ग भनेको निजी क्षेत्र, त्यसै गरी जुन चाहिँ प्रविधि मैत्री युवाहरूलाई चाहिँ यसले फोकस गरेको छ। यो बजेटको जुन चाहिँ अहिले चाहिँ एउटा सुधारको क्रममा एउटा सुधारको गति चाहिँ यसले बढ़ाएको छ, र उहाँहरूलाई कतिपय चाहिँ कोषहरूको व्यवस्था गरेर ऋण प्रवाह गर्ने कुराहरू, त्यसै गरी चाहिँ यो छुटका कुराहरू, त्यसपछि करकै पनि तपाईँको कतिपय छुटका कुराहरू, यी सारा गरेर चाहिँ प्रोत्साहनहरू धेरै दिएको छ। निजी क्षेत्रको हिसाबले चाहिँ निजी क्षेत्र अहिले चाहिँ उत्साहित पनि छ, विभिन्न महासंघहरूले प्रतिक्रिया व्यक्त गर्दाखेरि हामी निकै उत्साहित छौं। कैयौं कानूनहरू चाहिँ खारिज गरेको अवस्था छ, र त्यो चाहिँ तपाईँको खास गरेर सेवा प्रवाहहरू चुस्त भयो भने उहाँहरूले धेरै चाहिँ झन्झट व्यवहार नपर्ने एकद्वार प्रणालीबाट चाहिँ काम हुने कुराहरू आएको छ, र यो सरकारले जे कुरा विभिन्न वाचा पत्र मार्फत र यो बजेट मार्फत चाहिँ प्रस्तुत गरेको छ त्यसलाई कार्यान्वयन गर्यो भने निजी क्षेत्रलाई पनि काम गर्न सहज चाहिँ हुन्छ भन्ने लाग्छ मलाई।
5: कार्यक्रम बदलिदियो नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेटबारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। अब सर, यो बजेटको मुख्य प्राथमिकता चाहिँ कस्ता खालका नागरिकलाई पर्यो?
4: अब नागरिकको हकमा यसले चाहिँ वास्तवमा समग्र नागरिकमा खास गरेर चाहिँ यो जुन चाहिँ विपन्न वर्ग छ, विपन्न वर्गको हितमा चाहिँ यसले चाहिँ विशेष प्याकेजहरू केही ल्याउन सकेको देखिँदैन। अब किन भन्दाखेरि मुलुकमा आर्थिक विकास भयो, लगानी बढ्यो भने त्यो त्यसबाट क्रमशः विपन्न वर्गलाई पनि रोजगारी सुविधा हुन्छ, त्यसले पनि सकारात्मक प्रभाव पर्छ भनेर एउटा ट्रिकल डाउन इफेक्ट भन्छ अर्थशास्त्रमा, ट्रिकल डाउन इफेक्टको कल्पना यसले गरेको छ। यो भनेको के भन्दा उदारवादी अर्थतन्त्रहरूले चाहिँ तपाईँको के भने इन्भेस्टमेन्ट भयो भने त्यसबाट रोजगारी सिर्जना हुन्छ र सबैको उत्थान हुन्छ भन्ने किसिमको हो। तर नेपालको विशेषता के छ भन्दाखेरि कतिपय लक्षित कार्यक्रमहरू आवश्यक हुन्छ, तुरन्तै उनीहरूले चाहिँ समान अवसर दिए भने त्यो अवसर चाहिँ लिन सक्ने क्षमता सबै नागरिकमा छैन, उनीहरूलाई त्यो अवसर लिन सक्ने क्षमतामा बनाउने चाहिँ राज्यको कर्तव्य हो र तिनलाई त्यो क्षमता वृद्धि क्यापासिटी डेभलपमेन्ट र त्यसमा चाहिँ राज्यले अलिकति ध्यान दिनुपर्ने र उनीहरूको क्यापासिटी वृद्धि नभएसम्म चाहिँ उनीहरूलाई तपाईँको सकारात्मक विभेद गरेर लाग्नुपर्ने हो। तर यो बजेटमा चाहिँ सकारात्मक विभेदका कुराहरू छैन, सबैलाई समान अवसर छ ल सबैले त्यो भन्ने किसिमबाट आएको छ। अब जस्तो अब शिक्षाको क्षेत्रमा यसले चाहिँ धेरै परिवर्तन गर्ने भन्ने कुराहरू ल्याएको थियो, तर शिक्षाको क्षेत्रमा बजेटको विनियोजन हेर्ने हो भने जुन बजेट चाहिँ स्थानीय तहबाट जान्छ यो 40 वर्षमा चाहिँ 145 अर्ब चाहिँ शिक्षा क्षेत्रमा विद्यालय शिक्षामा लगाएको छ भने आउने वर्ष के छ भन्दाखेरि 150 अर्ब छ। त्यो 150 अर्ब भनेको चालू सालको जुन 6%ले जुन इन्फ्लेसन हुन्छ त्यो इन्फ्लेसनलाई पनि कभर गर्दैन, त्यसले गर्दाखेरि लगानी बढ्न सकेको छैन, शिक्षामा पनि लगानी बढिरहेको छैन, अरू स्वास्थ्यको केसमा पनि लगानी बढेका छन्। लगानी बढेको क्षेत्र भनेको चाहिँ पूर्वाधार हो, जस्तो लगानी कहाँ बढेको छ सड़कमा बढेको छ, लगानी चाहिँ कहाँ बढ्या छ ऊर्जाको प्रसारण लाइनदेखि यी कुरामा बढ्या छ, लगानी चाहिँ तपाईँको सिँचाइमा बढ्या छ, लगानी केही मात्रामा खानेपानीमा बढ्या छ, तर अरू चाहिँ क्षेत्रमा चाहिँ लगानी बढेको छैन। बजेटको स्ट्रक्चर हेर्ने हो भने तपाईँको रेसियोहरू उस्तै छ।
5: तर अर्थमन्त्रीले भनेको जस्तो पूर्वाधारमा हामीले अलिकति बढी लगानी गरिरहेका छौँ, पूर्वाधार विकास भयो भने बल्ल हामी अर्थतन्त्रमा सड्को मार्न सक्छौँ, साथसाथै हामीले अलिकति सुशासनलाई टाइट गर्छौँ त्यताबाट पनि, र अर्को कुरा भनेको अब करको कुराहरू छ, हामीले वैदेशिक लगानी भनेको सीमित छ हाम्रो लक्ष्य अनुसार पनि हामीले ल्याउन सक्दैनौँ, अब हामीले उठाउने भनेको अतिरिक्त कर थोरै धेरै लगाएर त्यहीँबाट उठाउने हो, त्यहीँबाट हामीले विकास गर्ने हो हामी जस्तो देशहरूले भन्ने उहाँको प्रष्टीकरण छ, यो चाहिँ कतिको जाहेर छ?
4: अहिले यसमा वास्तवमा सरकारले कर नलगाइकन त स्रोत हुँदैन, कर लगाउनुपर्छ, तर कहाँ लगाउने, कसलाई लगाउने र कसलाई नलगाउने अथवा कसलाई कम लगाउने भन्ने कुरो चाहिँ सरकारले विभेद पुर्याउनु पर्ने हुन्छ। अहिलेको करको हिसाबले माथिल्ला वर्गहरू चाहिँ खुसी छ, किन खुसी छ भन्दाखेरि जसले 39% चाहिँ आयकर तिर्नु पर्थ्यो 10% बिन्दुले घटेर 29% आयो, त्यो पनि खुसी छ। अलिकति साना जुन चाहिँ जागिरी वर्ग छन् तिनीहरू चाहिँ जस्तो पहिला चाहिँ 6 लाख दम्पतिको चाहिँ थियो, अहिले आएर 10 लाखसम्म चाहिँ करको छुटको सीमा भयो, त्यसलाई पनि ठिक ठिकै भयो। तर यहाँनिर के भन्दाखेरि सामान्य नागरिकले तिर्ने भनेको त के हो त भन्दाखेरि तपाईँको उसले शिक्षा स्वास्थ्यमा उसको बढी खर्च हुन्छ, जसको थोरै आमदानी हुन्छ त्यसको ठूलो हिस्सा चाहिँ खाना र शिक्षा स्वास्थ्यमा खर्च हुन्छ, थोरै आमदानी हुन्छ। अब शिक्षा स्वास्थ्यको क्षेत्रमा के भयो भन्दाखेरि अहिले सैद्धान्तिक हिसाबले हेर्दाखेरि तपाईँको प्राइभेट हस्पिटल प्राइभेट चाहिँ तपाईँको बोर्डिङ स्कूलमा पढ्नेहरूलाई चाहिँ 3% ट्याक्स लगाएको छ, त्यो ठिकै हो, बिलमा 3% भन्ने कुरो मान्छेलाई त्यो झडक्क सोद्धाखेरि ठिकै जस्तो लाग्छ, तर अहिले पछिल्लो चरणमा हेर्ने भने असाध्य दूर दराजमा पनि बोर्डिङ स्कूल भनेर चाहिँ खुलिया छन् र सामान्य मान्छे तपाईँको रेमिटेन्समा गएका मान्छेको बच्चाहरू चाहिँ नर्सरीमा पढ्ने केजीमा पढ्ने बच्चाहरूलाई पनि बोर्डिङमा पढ्छन् र तिनले अब 3% ट्याक्स तिर्नुपर्छ, विद्यार्थीले पढ्नको लागि ट्याक्स तिर्ने, तपाईँको फी तिर्ने त कुरा ठिकै थियो तर ट्याक्स तिर्ने, बिरामीले औषधि गर्ने बेलामा चाहिँ ट्याक्स तिर्ने भन्ने कुरा मलाई के भन्दा यो नलाइदिया हुन्थ्यो। अब यसबाट उठ्ने रकम भनेको पनि जम्मा 4 खरब 59 अर्ब मात्रै उठ्या हो होइन, जबकि 22 अर्ब भन्दा बढी त अहिले चाहिँ भैपरी आउनेमा चालू खर्च राखेको छ बजेटमा, बरु त्यही भैपरीबाट तपाईँको 4-5 जुन चाहिँ अर्ब छ त्यो अर्ब कहाँ चाहिने हो, त्यहाँ खास गरेर चाहिँ दलितहरूको निम्ति चाहिँ त्यो लगाउने भने अब त्यही भैपरी खर्चबाट चाहिँ 4-5 अर्ब झिकेर चाहिँ दलितहरूको निम्ति अथवा अरू विपन्न वर्गको चाहिँ हितमा राम्रो विद्यालयहरू दिने कुरामा खर्च गर्दै अब हुन्थ्यो। अब उद्देश्य राम्रो देखिन्छ तर जुन मिन्स चाहिँ जहाँ लगाइयो नि त्यो चाहिँ के भयो भन्दाखेरि मर्का पर्ने ठाउँमा अथवा चाहिँ त्यसलाई जस्टिफाई गर्न गाह्रो हुने नर्सरीको बच्चाले बिलमा चाहिँ तपाईँको 3% क्षमता शुल्क तिर्नु भनेको चाहिँ सुन्दाखेरि कस्तो लाग्छ? त्यो हुनाले चाहिँ यो चाहिँ अलिकति चाहिँ विचार पुगेन कि खालि आमदानीको दृष्टिबाट हेरियो कि यसमा पुनर्विचार गर्नुहुन्छ? एक दुई ल यो चाहिँ बाटो उठाएको रकमको एउटा डेडिकेटेड पोस्ट बनाएर त्यो पैसा चाहिँ शिक्षा शुल्कको पैसा चाहिँ तपाईँ कोषमा जाने, एउटा कोषमा जाने, त्यस्तै स्वास्थ्यको एउटा कोषमा जाने र त्यो कोषको पैसा सम्पूर्ण उहाँहरूले अहिले भने जस्तो मानिसहरूलाई खर्च भएको देखिनु पर्यो नि त, त्यसको हिसाबै बेग्लै हुनु पर्यो। अब त्यो पैसा गएर चाहिँ सर्वसञ्चित कोषमा जाने, त्यहाँबाट कहाँ जान्छ अन्यल कहाँ अन्यल भयो भने त काम लागेन नि। त्यसले गर्दाखेरि त्यो क्लेरिटी पनि अलि भएन, त्यो कन्सेप्चुअल क्लेरिटी गरेर त्यसपछि चाहिँ अलिकति सोचेर ल्याउनु पर्थ्यो नि। अर्को वर्ष ल्यायो भने त्यो अर्को वर्ष ल्यायो भने त्यो अलिकति कन्भिन्स गर्ने हिसाबबाट, आवश्यकता पुष्टि हुने हिसाबबाट ल्याउनु पर्थ्यो भन्ने मेरो चाहिँ यो कर्को रह्यो। त्यसै गरी चाहिँ तपाईँको यो चाहिँ बिजुलीमा चाहिँ 5% भ्याटको कुरा छ है, भ्याटको कुरा वास्तवमा नेपालीले आफूले उत्पादन गरेको कुरा र बिजुली चाहिँ सबभन्दा बढी उपभोग गरोस् भन्ने हो, बिजुलीलाई सकेसम्म सस्तो गराउने कुरामा चाहिँ सरकार लाग्नुपर्छ र त्यसको म्यासिभ उपभोग भयो भने के हुन्छ भने हाम्रो पेट्रोलियम प्रोडक्ट उपयोग चाहिँ कम हुन्छ, आयात कम हुन्छ र त्यसले मुलुकलाई चाहिँ एउटा आत्मनिर्भर अवस्थामा पनि राख्छ। त्यसले गर्दाखेरि यस्तो कुराहरूमा क्रिटिकल कुराहरूमा चलाउँदाखेरि चाहिँ एउटा राज्यको सुरक्षाको दृष्टिले, त्यसपछि गएर चाहिँ अरू चाहिँ तपाईँको आयात निर्यातको जुन एउटा स्ट्रक्चरल प्रब्लम छ त्यसलाई के असर पर्छ भन्ने हिसाबले यो सबै सारा कुरालाई विचार गर्नुपर्थ्यो। तर के भन्दा अलिकति अब बजेट निर्माण गर्ने बेला हतार त हतारै भयो, छोटो समय भयो होइन, सबै कुरा एनालिसिस गर्न, सबै कुरा इम्प्याक्टको बारेमा तपाईँको अन्दाज गर्न पनि समय भएन होला, तर यस्ता कमी कमजोरी ल्याप्सेसहरू पनि देखिन्छ।
5: अब यो करकै कुरा गर्दाखेरिमा अर्थमन्त्रीले यो कर भनेको जुन लगाएको छौं 5% भनेर 5% भेट्दैन, जस्तो 150 युनिट एउटा घरको उठ्छ भने 50 युनिट त उसले सहुलियत पाउँछ, 50%मा त भ्याट लाग्दैन, त्यसपछि बाँकी 100 लाग्ने हो, त्यो भनेको 2% 3% भन्दा बढी जाँदैन भ्याट, 5%सम्म त झन् पुग्दै पुग्दैन भन्ने उहाँको आकलन छ। अनि त्यसको भनेको जस्तो प्रधानमन्त्रीले पनि संसदको रोस्टरमा उभिएर भन्नुभयो 100 रुपियाँको 5 रुपियाँ जति लाग्छ भनेर, यो भनेको केही पनि होइन भन्नुहुन्छ, तर उहाँहरूको यो भिजन चाहिँ यो कतिको मिल्छ उहाँलेहरूले भने जस्तो? अनि अर्को कुरा, हामीले विद्युतीय उपकरणमा सहुलियत दिएर भोलि बिहान धेरै मानिसहरूले विद्युतीय उपकरणहरू प्रयोग गरे भने हाम्रो यो क्षमताले भ्याउँदैन, हाम्रो ट्रान्समिटर मिटरहरू पड्किन्छ, तारहरू पड्किन्छ, अनि जसले गर्दा फेरि भोलि बिहान हामीलाई फेरि अर्को आर्थिक भार हुन्छ। पहिला सुरु हामी हाम्रा संरचनाहरूलाई बलियो बनाउँछौँ, त्यसपछि बल्ल फेरि सहुलियत दिने कुरामा हामी सोच्छौँ भनेर भन्नुभएको छ, यो चाहिँ कतिको मिल्छ?
4: यो कुरा चाहिँ जस्तो भने हाम्रा संरचनाहरू कतिपय बन्दै पनि छन्, कतिपय कमजोर पनि छ, बनाउनु पर्ने कुरा छ, विद्युतको चाहिँ ट्रान्सफर्मरहरू लाइनहरू यो सबै कुरा बनाउनु पर्ने पनि छ, र अहिले जुन विद्युत प्राधिकरणले पछिल्लो चरणमा जुन नाफा कमाएको छ त्यो पैसा पनि त आखिर उपभोक्ताले तिरेकै पैसा हो नि, उसले त्यसलाई इन्भेस्टमेन्ट गर्नु पर्यो, उसले इन्भेस्टमेन्ट गर्नु पर्यो, किनभने त्यो पैसा चाहिँ के भन्दाखेरि हामीले त्यो त्यसैलाई ट्यारिफलाई तपाईँको परिवर्तन गरेर, तर ट्यारिफलाई पनि तपाईँको जुन ग्राहक उपभोक्ताको किसिम अनुसार चाहिँ त्यसलाई मिलाएर जाने हो भने त, जस्तो अलिकति बढी आमदानी गरेकोलाई यो भ्याट तिर्न केही पनि छैन होला, तर एउटा सामान्य मान्छे जसले चाहिँ एउटा सानो कुटीर उद्योग सञ्चालन गर्छ, एउटा भन्नुहोस् न तपाईँको एउटा सुनारले चाहिँ तपाईँको अहिले चाहिँ मोटर चलाएर चाहिँ आफ्नो कामहरू गर्छ भने सानो त्यसको जुन बिजुलीको खर्चमा तपाईँको 5% भ्याटले त उसलाई त अलिकति असर त पर्या हुन्छ नि। तपाईँले उपभोक्ता वाइज गर्यो भने त्यो उपभोक्ता त्यो क्याटेगोरीलाई चाहिँ ट्यारिफ कम गर्यो भने त ऊ त त्यो मारबाट बस्थ्यो नि। त्यसले गर्दाखेरि यो के होइन भन्दाखेरि हामीले हेर्दाखेरि यो मुलुकमा हरेक तपाईँको वर्गका मान्छे छन्, अति विपन्नदेखि सम्पन्न मान्छेहरू पनि छन्। उपभोगमा तपाईँको कर लगाइदियो भने सबैले एउटै रेटमा तिर्नुपर्ने हुन्छ, उपभोगमा कर लगाएपछि जसले जति उपभोग गर्छ त्यसले त्यति तिर्नु पर्यो। कतिपय यस्तो हुन्छ बत्ती बाल्ने भनेर, धनी मान्छेले पनि बत्ती बाल्ने भने 4 बत्ती एउटा कोठा बाल्दैन नि, गरिबले पनि त्यो कोठामा बत्ती त बाल्नै पर्यो नि। त्यस्तो हुनाले चाहिँ के भन्दाखेरि अलिकति ट्याक्स लगाउँदाखेरि एबिलिटी पे भन्छ, त्यो तिर्न सक्ने क्षमतालाई पनि हेरेर ट्याक्स लगाउनु पर्ने हुन्छ। एफोर्डेबिलिटी पे भन्छ, त्यो चाहिँ गर्न सक्छ कि सक्दैन, यो सबै कुराहरू चाहिँ मिलाएर गर्नुपर्ने हुन्छ। किनभने हाम्रो धेरै सिद्धान्तहरू छन्, ती सिद्धान्त पनि त्यसै बनेका होइनन्, त्यसपछि हाम्रो आफ्नो प्र्याक्टिस छ, यो कुरालाई हेरेर गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले यो विद्युत क्षेत्रमा हुने लगानीको एउटा मात्रै सोर्स चाहिँ तपाईँको अहिलेको भ्याट भए त्यसमा केही भन्नु थिएन, भ्याट लगाएपछि अब उपभोक्ताले चाहिँ तपाईँको त्यो ट्यारिफ कम हुने त होइन नि। त्यसले गर्दाखेरि ट्यारिफबाट आएको जुन चाहिँ प्रफिट भएको कुरा, अरबौं प्रफिटको कुरा आइरहेको छ, हाम्रो विद्युत निर्यात इन्डिया भइरहेछ, त्यो निर्यातबाट पनि नाफा कमाइराखेको छ, भनेपछि हामीले अलिक ठुलो स्केलमा सोच्नु पर्यो र ट्याक्स लगाएर तपाईँको आमदानी गर्नु त त्यो ठुलो कुरै भएन नि. तपाईँ त्यति इनोभेटिभ र त्यति क्रिएटिभ हुनु पर्यो जहाँ तपाईँले त्यो ट्याक्स तिर्नलाई कुनै बढी नै फिल नभइकन पैसा उठाउनु हो भने तपाईँ ज्यादै राम्रो हुनुभयो. होइन तपाईँले ट्याक्स चाहिँ जहाँ पनि ट्याक्स हालिदिनुभयो भने त के भयो र ट्यारिफ बढाउनु भयो ट्याक्स हाल्नुभयो भने त मैले यति चाहिँ सोर्स जुटाएँ भन्नुको पछाडि के तुक छैन.
5: भनेपछि यो यसरी लगाइएको मूल्य अभिवृद्धि करले लगानी र उपभोगमा असर पार्छ.
4: हो अब मान्छेको के हुन्छ एउटा साइकोलोजी पनि हुन्छ. साइकोलोजी के हुन्छ अब भ्याट पनि बढायो त्यसमा बिजुली महँगो भएको छ ल है अलिकति बिजुलीको उपभोग कम गर्नु पर्यो भन्ने भएको छ. एकातिर हामीलाई देशमा अहिले जति पनि विद्युत उत्पादन भइरहेको छ देशभित्र उपभोग बढाउनु पर्ने अवस्था छ कि यहीँ खपत होस् भनेर उपभोग बढाउनु पर्ने अवस्था छ सप्लायरको. अब जो कन्ज्युमर हो उसले के गर्नुपर्ने भयो भने अब चाहिँ बिजुली हेरे धेरै बत्ती नभएर यो देखि होइन आइरन साइरन गर्दा पनि विचार गर्नुपर्ने कुराहरू आउने भयो. यो त भर्खर सुरुवात भयो अहिले पाँच होला पछि तेह्र होला के होला यो कुरा पनि त छ नि. त्यसले गर्दाखेरि यो चाहिँ नगरे भए हुन्थ्यो भन्ने लाग्छ मलाई.
5: कार्यक्रम बदलिदियो नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे कुराकानी गरिरहेका छौं. आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल. अब यो चालू खर्च र पुँजीगत खर्चबीचको सन्तुलन चाहिँ कतिको मिलेको छ? मिल्न त मिल्दै मिल्दैन हाम्रो देशमा होइन.
4: अहिले चालू र पुँजीगत खर्चको कुरा के भने जुन किसिमको रेसियोमा यो अहिले चालू वर्षको छ त्यही रेसियोमा चाहिँ आउने वर्षको पनि छ. अब तपाईँको उदाहरणको लागि त यो साल चाहिँ यो चालू खर्च चाहिँ 60.1% छ कुल बजेटको. आउने वर्ष कति छ भन्दा 59.8% छ भने कुनै चेन्जै छैन. तपाईँ यो साल पुँजीगत खर्च हेरिदियो भने करिब चाहिँ 21% छ आउने साल 20% छ भन्दाखेरि त यो स्ट्रक्चरमा कुनै परिवर्तन छैन. परिवर्तन हुन सक्ने अवस्था पनि छैन. यसमा के भने सीमित छ. कुनै पनि जो अर्थमन्त्री आए भने जादुको छडी हातमा हुँदैन. यो तुरन्त चेन्ज गर्न सकिन्छ. चेन्ज कुन बेला हुन सक्छ भन्दा यदि यसपालिको मेहनतले उहाँहरूले राम्रोसँग राजस्व प्राप्त गर्नुभयो अथवा त्यो जमिन र स्ट्रक्चर ठिक हुन गयो भने नेक्स्ट इयरकोमा केही मात्रामा महसुस हुन सक्ला. त्यसले गर्दाखेरि यो त पहिल्यैदेखि चलिराखेकै ढर्रामै छ पुँजीगत खर्च र चालु खर्चको. वास्तवमा हाम्रो देशमा पुँजीगत खर्च बढी हुनुपर्ने हो चालु खर्चभन्दा. तर कतिपय चाहिँ त्यो खर्चहरू चाहिँ घटाउनै नसकिने खर्चहरू छन्. तलब भत्ताका कुराहरू छ. त्यसै गरी चाहिँ हामीले चाहिँ समब्याज तिर्नुपर्छ. त्यसै गरी हामीले चाहिँ तपाईँको सामाजिक सुरक्षामा खर्च गर्नुपर्ने हुन्छ. यी कुराहरूले गर्दाखेरि हामीले एउटा सर्टेन एमाउन्ट नछुट्याइकन सुखै छैन. त्यो मात्रै होइन त अर्थमन्त्रीले पनि भन्नुहुन्छ विगतमा चाहिँ तपाईँको ठुल्ठूला कार्यक्रमहरू शुरू भयो तर पेमेन्ट भइरहेछ त्यसको पेमेन्टको पनि व्यवस्था गर्नुपर्नेछ. यो कारणले गर्दाखेरि दबाव चाहिँ ठूलो छ. तर दबाव ठूलो भए पनि के भन्दाखेरि एउटा केही न केही यसलाई अलि मितव्ययी ढंगबाट तपाईँको चालु खर्चलाई घटाउने प्रयत्नमा लाग्नु पर्थ्यो. अहिले पनि कतिपय क्षेत्रमा चाहिँ कतिपय बोर्डहरू खारेज गरेर निकायहरू खारेज गरेर मन्त्रालय घटाएर प्रयत्नहरू गरेको छ. त्यति गर्दा गर्दै पनि तपाईँको 20 अर्ब जतिको चाहिँ बचत देखिया छ भनेर अर्थमन्त्रीले भन्नुभएको थियो. तर त्यसो गर्दा गर्दै पनि अहिले पनि तपाईँको त्यस्ता काममा जाने पैसा चाहिँ बढी नै छ. त्यस्ता पैसा जाने पैसा चाहिँ अझै पनि घट्न सकेका छैन बढी नै छ. त्यसले गर्दाखेरि चालू खर्च घटाउने कुरामा हामी जानुपर्छ र पुँजीगत खर्चलाई चाहिँ यो चाहिँ बढाउने मात्रै होइन कि बढाउन सके बढाउने नभए जे छुट्याएको छ त्यसलाई पूर्ण रूपमा खर्च गर्ने प्रभावकारी ढंगबाट खर्च गर्नेमा जान सके. उहाँहरूले यो पुँजीगत खर्च गर्न सक्यो भने पनि अघिल्लो सरकारभन्दा धेरै फरक हुन्छ र धेरै प्रशंसा पाउने हुन्छ.
5: हो उहाँहरूले जस्तो यो पुँजीगत खर्च कार्यान्वयनको लागि हामीले अलिकति एउटा लक्ष्य निर्धारण गरेका छौँ. यो वर्षभित्र ठूला आयोजना मात्रै चलिरहेका जो पनि 60-70% भन्दा माथि लक्ष्य हासिल गरेका छन् तिनीहरूलाई पूरा नै गर्ने अनि बाँकी जो हुनै सक्दैन तिनीहरूलाई क्यान्सल गर्ने र सरकारले यो भनिरहँदा लक्ष्य हासिल गरिरहँदा यो ठूला पूर्वाधार परियोजनाहरूको लागि चाहिँ बजेट पर्याप्त छ.
4: अब ठूला पूर्वाधारहरूको निम्ति उहाँहरूले बजेट चाहिँ तुलनात्मक रूपमा राम्रै राख्नु भएको छ. तर जुन सक्ने भन्ने कुरा छ नि सक्ने कुरा सकिने अवस्था चाहिँ छैन. किनभने जस्तो उदाहरणलाई उहाँहरूले के भन्नुभएको थियो भने पुष्पलाल हुलाकी उत्तर दक्षिण करिडोर तथा काठमाडौँ तराई मधेश द्रुतमार्ग लगायत रणनीतिक सड़क आयोजनाका निर्माण सम्पन्न गर्ने भनेर चाहिँ प्राथमिकता बुझा नम्बर 28 भन्नुभयो. तर त्यसको कहिले सकिन्छ त भनेर हेर्ने भने पुष्पलाल मध्यपहाड़ी मार्ग चाहिँ उहाँहरूले नै भन्नुभएको छ कि त्यो सम्पन्न गर्न 3 वर्ष लाग्छ भन्नुभएको छ. अरू 3 वर्ष लाग्छ. त्यसै गरी तपाईँको हुलाकी मार्ग भनिदियो भने पहिला आएको थियो इभन महालेखा परीक्षक रिपोर्टमा 1 वर्षमा सकिने भन्ने आएको थियो. तर उहाँहरूको अहिलेको रिपोर्टमा चाहिँ 3 वर्ष लाग्छ भने त्यो लाग्छ. त्यो लाग्ने चाहिँ कुरा चाहिँ के भन्दाखेरि तुरन्त भन्नासाथ हुँदैन. तर कुरा के हो भने जसरी जुन चाहिँ निर्माण व्यवसायहरूले त्यो काम चाहिँ विविध कारणले गर्दा काम गर्न लगातार गर्न नसकेर रोकिएको छ, त्यसमा उहाँहरूले चाहिँ सुधार गरेर निर्माण व्यवसायीहरूलाई पनि जवाफदेही, आफूहरूले पनि त्यो के भन्दाखेरि निर्माण सामग्रीहरूको सहज उपलब्धतालाई ग्यारेन्टी गर्ने, त्यसै गरी उहाँहरूको समस्याको सहजीकरण गरेर एउटा निर्माण व्यवसायीहरूलाई विकासको साझेदारको रूपमा लिनुभयो भने काम अगाडि बढ्छ भन्ने लाग्छ। तर अहिले जुन सुशासनको हिसाबले चाहिँ जुन कारवाहीहरू यताउति भइरहेको छ, गर्न पनि पर्यो यो, त्यसलाई चाहिँ कसरी चाहिँ कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि छ। त्यसले गर्दाखेरि यो पैसा मात्रै राखेर हुँदैन, त्यसको लागि चाहिँ संगठन चाहियो, त्यसको लागि चाहिँ प्रविधि चाहियो, क्षमता चाहियो, कार्यान्वयन गर्ने चाहिँ वातावरण चाहियो। त्यसले गर्दाखेरि यो अहिले जुन राख्नुभएको छ पैसा, यो पैसालाई कार्यान्वयन गर्न सक्नुभयो भने ठूलो उपलब्धि हो। त्यो आयोजना सम्पन्न त हुँदैन तत्काल, तर एउटा ठूलो हिस्सा चाहिँ त्यो निर्माण चाहिँ हुन्छ।
5: अब यो सरकारले बजेट विनियोजन गर्दै गर्दा पहिला पहिला हामीले देख्छौँ पालिका पालिकामा जिल्ला जिल्लामा सीमित टुक्रै बजेट भनेर भनिन्थ्यो हामीले, त्यसलाई चाहिँ अहिले अलिकति सरकारले कटाएर एकीकृत रूपमा बजेट विनियोजन गर्न खोजेको जस्तो देखिन्छ हो।
4: त्यो चाहिँ हो, तर के भन्दाखेरि यो चाहिँ रातो किताब चाहिँ रेड बुक चाहिँ अपलोड गरेका छैन, गर्छ गर्दैन, पोहोर साल पनि आएन वेबसाइटमा, होइन त्यो रेड बुकमा थाहा होला अलिक डिटेल चाहिँ। तर उहाँहरूले भनेको के भन्दाखेरि पुरानै प्रोजेक्टहरूलाई कन्टिन्यू गरेको छ, नयाँ खासै केही छैन। अब दुई चारवटा सामान्य रूपमा अब यत्रो कार्यकर्ताहरू छ, यत्रो चाहिँ सांसदहरू छ, दुई चारवटा भन्ने कुरो त्यो चाहिँ स्वाभाविक हो। फेरि हामी धेरै चाहिँ क्रिटिकल हुनुपर्ने जरुरी केही छैन त्यो, तर देख्दाखेरि के छ भने ठूला प्रोजेक्टहरू बिग प्रोजेक्टहरूमा उहाँहरूको इन्भेस्टमेन्ट देखिरहेको छ, त्यो राम्रै हो।
5: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
7: Safety!
6: Michelin, Michelin.
8: World's number one tire brand.
9: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
10: ओपिडी सेवा,
9: विशेषज्ञ ओपिडी सेवा,
10: निशुल्क औषधि वितरण,
9: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
10: पूर्वकर्म पञ्चकर्म सेवा,
9: छार सूत्र सेवा,
10: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिद नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
2: धन्यवाद यहाँलाई।
1: हामीले समग्र यो करका कुराकानी गर्यौं, समग्र यो बजेट कस्तो आयो भन्ने कुरा पनि गर्यौं, साथसाथै यसले चालू पुँजीगत खर्चलाई कतिको सन्तुलन मिलाएर बजेट बनिएको छ भन्ने बारेमा पनि कुराकानी गर्यौं र यसका समस्या चुनौतीका बारेमा पनि कुराकानी गर्यौं। यो बजेटले रोजगारी सिर्जना गर्न चाहिँ कस्ता कार्यक्रमहरू ल्याएको छ, कतिको उपयुक्त छ यो बजेट?
2: अब यो बजेटले खास गरेर रोजगारी सिर्जना गर्ने एउटा आधार भन्दाखेरि एउटा त यो सूचना प्रविधिमा आधारित स्वरोजगारी बढाउनको लागि यसले चाहिँ प्रयास गरेको छ, एफोर्ट गरेको छ। दोस्रो कुरा, तपाईँको कृषि क्षेत्रमा पनि कतिपय चाहिँ सुविधाहरूलाई विस्तार गरेर त्यहाँ पनि कृषकहरूको निम्ति सामान्य रूपमा जस्तो शीत भण्डारदेखि लिएर सारा कुरा यो बिउ मलका कुराहरू गरेर चाहिँ त्यसलाई पनि अलिकति कृषि क्षेत्रमा पनि केही गर्छु चाहिँ भनेको छ, तर त्यस्तो खास कार्यक्रम नआए पनि गर्छु भनेको छ। अर्को चाहिँ यो उद्योग व्यवसायको क्षेत्रमा जुन किसिमबाट छुट र सुविधाहरू दिएर यदि इण्डस्ट्रीहरू रिभाइभ भयो भने त्यहाँ पनि केही रोजगारीका सृजनाका कुराहरू हुने भयो, र यो चाहिँ जुन माइग्रेन्ट रिटर्नीहरूलाई पनि यहाँ आएको खण्डमा चाहिँ उनीहरूलाई पनि विशेष सुविधा दिने, महिला उद्यमीहरूलाई सुविधा दिने भनेर चाहिँ भनिराखेको छ। तर धेरैजसो चाहिँ फोकस चाहिँ मोडर्न सेक्टरमा, आधुनिक सेक्टरमा भएको हुनाले त्यो आधुनिक सेक्टर जस्तो एआई केन्द्र भन्नुहोस् अथवा चाहिँ त्यो सूचना प्रविधिको भन्नुहोस्, सफ्टवेयर निर्माणको कुरा भन्नुहोस्, त्यसमा के हुन्छ भन्दाखेरि आधुनिक क्षेत्रमा चाहिँ रोजगारी सीमितलाई हुन्छ, त्यसले धेरैलाई रोजगारी दिँदैन, क्यापिटल ठूलो इन्भेस्टमेन्ट हुन्छ तर रोजगारी सीमित हुन्छ। जबसम्म चाहिँ तपाईँको एसएमईजहरू साना मझौला उद्योगहरूको चाहिँ विस्तार हुँदैन तबसम्म गाह्रो हुन्छ, र त्यसले गर्दाखेरि यसले केही मात्रामा थोरै मात्रामा पर्यटन क्षेत्र भनिएको छ, तर पर्यटनमा पनि लगानी त्यस्तो विशेष लगानी देखिँदैन। अब प्राइभेट सेक्टरले आएर धेरै लगानी गर्यो भने अर्को कुरा हो, तर त्यो पनि सम्भावना कम छ। कृषि क्षेत्रमा पनि ठूलो सुधार, ठूलो प्याकेज चाहिँ आएको देखिँदैन, त्यसले गर्दाखेरि केही मात्रामा उद्योग र धेरै जसो सूचना प्रविधिको क्षेत्रमा चाहिँ केही रोजगारी सृजना होला, तर आवश्यकता अनुसारको रोजगारी सृजना हुन चाहिँ गाह्रो छ।
1: त्यस्तो सरकारले प्रविधिहरू यो प्रयोग गर्ने भनेर सय बुद्धि कार्ययोजना पनि देखिन्थ्यो होइन, तर त्यो अनुसारको बजेटमा चाहिँ उल्लेख भएन। जसरी कृषिमा आधुनिकीकरण र मल विभाजनको कुराहरू अनि साथसाथै यो प्रविधिका कुराहरू प्रयोग गरेर किसानलाई सहुलियत दिने भन्ने कुराहरू थियो, यिनीहरू पनि अलिकति देखिएन नि बजेटमा।
2: यसमा चाहिँ के भन्दा सरकारले एपको माध्यमबाट कृषकहरूलाई चाहिँ सूचना दिने होइन यो चाहिँ भन्ने कुराहरू चाहिँ आएको छ। बिमामा चाहिँ अलिकति 80% चाहिँ बिमा रकम दिने भन्ने कुरा चाहिँ आएको छ त्यहाँ। तर के भन्दा बिमाले मात्रै पनि हुँदैन, त्यो लगानी गर्ने, लगानी गर्नको निम्ति एक्सेस टु क्रेडिट भन्छ नि, त्यो लगानीको पुँजी पनि चाहियो उनीहरूलाई होइन। अर्को कुरा चाहिँ के भन्दाखेरि बजारसँगको आबद्धतामा, अब यसले चाहिँ कृषि वस्तुहरूको खरिद गर्ने पहिले नै मूल्य तोक्ने भनेको छ, अब त्यो कहाँ तोक्छ, कति ठाउँमा तोक्न सक्छ, कहाँ कहाँ तोक्न सक्छ, तपाईँ मेचीदेखि महाकालीसम्म, तपाईँ उत्तरदेखि दक्षिणसम्मका उत्पादन क्षेत्र छन् नि मानिसहरूको, त्यो कति सक्ने हो, कहाँ कहाँ सक्ने हो, कति गर्न सक्ने हो, कति त्यो व्यवस्थापन गर्न सक्ने, त्यो अर्को बात छ। त्यसले गर्दाखेरि अहिले एक वर्ष हेरिसकेपछि वास्तवमा यसले कति रोजगारी सृजना गर्न सक्यो, के गर्यो भनेर चाहिँ भन्न सकिने अवस्था छ। अब केही मात्रामा अहिले गोरखकाली रबर लगायत केही उद्योगलाई चाहिँ तपाईँको रिभाइभ गर्ने भन्ने कुरा आएको छ, त्यो रिभाइभ हुन्छ हुँदैन कुरो त छ, रिभाइभ हुन्छ हुँदैन, त्यो रिभाइभ गर्नको लागि बजेटै छुट्याएको पनि त्यति खास देखिँदैन। त्यसले गर्दाखेरि यसलाई मलाई लाग्छ एक वर्ष नहेरिकन यसै भन्न सकिने अवस्था छैन। खास बढी जोड चाहिँ मोडर्न सेक्टरमा छ, क्यापिटल इन्टेन्सिभ सेक्टरमा छ। क्यापिटल इन्टेन्सिभ सेक्टरको चाहिँ ऊर्जाकै गर्यो भने नि बिजुली उत्पादनमा चाहिँ तपाईँ रोजगारी धेरै सिर्जना हुँदैन, रोजगारी कम छैन, त्यो बनाउने बेला खन्ने बेलाको त्यो एउटा कुरा भयो, तर निरन्तर रोजगारी सिर्जना हुने क्षेत्र त्यो पनि होइन,
1: सीमित केही वर्षसम्मको लागि हुन्छ, त्यसपछि
2: केही मान्छे हुन्छन् अब त्यो सधैँ चाहिँ त्यो सम्भावना छैन।
1: जस्तो अब यो किसानले राहत र उत्पादन वृद्धि हुने कार्यक्रममा चाहिँ सरकार अलि लागेको चाहिँ देखिएन,
2: त्यस्तो छैन। अब तपाईँको अब जस्तो भन्दा ठुला चाहिँ कमर्सियल खेतीको निम्ति जस्तो 2 करोडसम्म कसैले लगानी गर्छ कृषिमा भने त्यसलाई चाहिँ 40% अनुदान चाहिँ 4 वर्ष लगाएर दिने होइन भन्ने कुराहरू छ। अब त्यो किसिमको अब सेवाहरू चाहिँ प्राविधिक सेवाहरू दिने भनेको छ, तर त्यति स्पष्ट छैन कि त्यो एउटा आलङ्कारिक हिसाबबाट गएको देखिन्छ। कृषिलाई जसरी नीतिमा प्राथमिकतामा जसरी चाहिँ फोकस गरेको छ नि, लगानीमा त्यो हिसाबले फोकस छैन के। लगानीमा फोकस नगरिकन त इन्भेस्टमेन्ट कति छ त कृषिको भनेर हेर्नु पर्यो नि त। कृषिको लगानी कति छ भनेर हेर्दाखेरि त तपाईँको यहाँ देखिन्छ नि त कृषिमा के छ हालत भनेर हेर्ने हो भने त, कृषिमा तपाईँको स्थानीय तहमा जाने चाहिँ हिजो पनि करिब करिब चाहिँ 3 अरब रुपियाँ जान्थ्यो, अहिले पछि पनि तपाईँको चाहिँ 3 अरब रुपियाँ छ यो सालको पनि, यो साल पनि 3 अरब छ, आउने साल पनि 3 अरब रुपियाँ जान्छ स्थानीय तहमा। अब कृषिलाई चाहिँ उन्नयन गर्ने कुरामा त के भने स्थानीय तहले कृषिमा कति खर्च गर्न सक्छ भन्ने कुरा हो नि, त्यसले त त्यहाँ देख्छ नि कहाँ सपोर्ट गर्नुपर्छ, के गर्नुपर्छ, कसो गर्नुपर्छ। त्यसरी कृषिको बजेट टोटल बजेटको 3% भन्दा कम लगानी छ, त्यस हुनाले जतिसुकै फोकसका कुरा गरे पनि सेक्टोरल एलोकेसनको रिस्ट्रक्चरिङ अर्थात क्षेत्रगत लगानीको पुनर्संरचना भएको देखिँदैन के। बजेट सानो छ तर क्षेत्रगत लगानीको पुनर्संरचना भएको छैन, र त्यो नहुनुको पछाडिको कारण मैले फेरि दोष मान्दिनँ, किनभने समय पुगेको छैन। उहाँहरू आएर काम गर्न सुरु गरेको कति महिना भयो त, भर्खरै हो नि। यत्रो ठूलो अर्थतन्त्र, यत्र धेरै समस्या जटिलतालाई बुझ्नको निम्ति र त्यसमा कहाँ हिट गर्ने हो भनेर थाहा पाउनको निम्ति त तपाईँको समय चाहिन्छ नि, हतार गर्नुपर्ने जरुरी छैन, किन 5 वर्षको समय छ। यसलाई क्रमशः अलि राम्रोसँग अध्ययन गरेर तपाईँको आइडेन्टिफाई गरेर खास कहाँ केमा इन्टरभेन्सन गर्नुपर्ने आइडेन्टिफाई गरेर चाहिँ त्यसपछि त्यो बिन्दुमा गर्यो भने खर्च पनि कम लाग्ने, त्यसको चाहिँ नतिजा पनि बढी आउने हुन सक्थ्यो। तर अहिले के हो भने समय पुगेन उहाँहरूलाई, त्यसमा अहिले भन्दाखेरि धेरै नै गर्छु भन्ने आएको छ तर क्यापासिटी राज्यको क्यापासिटी त्यो गर्न सक्ने क्यापासिटी छैन। त्यस हुनाले त्यो आकांक्षा र क्षमताको बीचको अन्तरले अब यसको रिजल्ट भोलि के आउने हो होइन कस्तो हुने हो भन्ने कुरो चाहिँ एउटा पर्खन पर्नेछ।
3: अब यो कृषिका कुरा पछि अलिकति शिक्षा र स्वास्थ्यका कुरा गरौँ, अघि केही त हामीले छलफल पनि गऱ्यौँ परका कुराहरू, यो शिक्षा र स्वास्थ्यलाई केन्द्र सरकारले गर्नुपर्ने चाहिँ खास त कसरी हो, यो बजेट विनियोजन गर्ने तारतम्य चाहिँ मिलेको छ?
2: खास गरेर चाहिँ के हो भने शिक्षा चाहिँ यो स्थानीय तह अन्तर्गत आउँछ, संविधान हिसाबले पनि स्थानीय अन्तर्गत आउँछ। शिक्षामा जाने बजेट चाहिँ धेरै राम्रो चाहिँ स्थानीय तह पठाउँदाखेरि राम्रो हुन्छ र गर्नुपर्ने पनि त्यही हो। तर हिजोदेखि एउटा एकात्मक सरकार भएको हुनाले केन्द्रले बजेट चाहिँ आफ्नो हातमा राख्ने र आफैले तालिम सञ्चालन गर्ने, आफैले विभिन्न ठूला प्रोग्रामहरू सञ्चालन गर्ने यो किसिमको भएको हुनाले यो बजेटको चाहिँ के भन्दाखेरि वित्तीय संघीयता अन्तर्गत संहिता अन्तर्गत जुन चाहिँ बजेट चाहिँ तत्तत् चाहिँ सरकारमा जानुपर्ने त्यो गरिराखेको अवस्थाहरू छैन। त्यसले गर्दा केन्द्रले गर्नुपर्ने कुरा के हो भने नीतिहरू बनाउने, स्रोतहरूको व्यवस्थापन गर्ने कुरा, त्यस्तै गरी चाहिँ तपाईँको चाहिँ ठूल्ठूला ल्याबहरू सञ्चालन गर्ने कुरा, यो कुराहरूमा केन्द्रले बढी ध्यान दिनुपर्ने र ठूल्ठूला प्रोजेक्टहरू जस्तो सिँचाइका प्रोजेक्टहरूमा यस्ता कुराहरू जस्तो क्लाइमेट चेन्ज रिलेटेड चाहिँ तपाईँको कुराहरूलाई इन्टरभेन्सनका कुराहरूलाई केन्द्र सरकार नीतिमा मापदण्डमा यस्ता कुराहरूमा केन्द्र सरकार बढी इन्भल्भ हुनुपर्ने हो। तर अब अहिले के छ भने हिजोदेखि प्रोजेक्टहरू सञ्चालन गर्ने इन्भल्भ भएको हुनाले ठूल्ठूला प्रोजेक्टहरू आफ्नो हातले सञ्चालन गर्ने गरिरहेको छ, जुन संघीयतासँग चाहिँ मिल्दैन, त्यो हिजोदेखि आइराखेको परम्परा अझै टुट्न सकेका छैन।
3: स्वास्थ्य बिमा कार्यान्वयनमा चाहिँ सरकार अलिक चुकेको जस्तो देखिन्छ, एउटा प्रविधि लिएर आएको थियो बीचमा तर त्यो अहिले बन्द भइसकेको रहेछ। सरकारी अस्पतालहरूमा जाने हो भने बिमा पाउने नागरिकलाई समस्या छ, अझ विशेष गरी ज्येष्ठ नागरिकको हकमा।
2: जस्तो स्वास्थ्य विभागको पुनर्संरचना गर्ने चाहिँ भने, तर त्यो पुनर्संरचना कस्तो हो भन्ने कुरो भएन। अहिले स्वास्थ्य बिमाको समस्या के हो भने दाबी भुक्तानी हुन सकेका छैन, उसले हस्पिटलले दाबी गरेको छ तर भुक्तानी भइरहेको छैन, त्यसो अस्पतालमा प्रशस्त मात्रामा बग्यौताहरू छ। अनि त्यस कारणले गर्दाखेरि के हो भन्दाखेरि त्यसलाई हेरेर के भन्दा कतिपय चाहिँ तपाईँको नक्कली बिल पनि गइराखेको छ भन्ने सरकारको तर्फबाट फेरि त्यो छ, नभएको पनि एउटा बिमा क्लेम गरिराखेको छ भन्ने छ। हस्पिटल तर्फबाट के भने हामीले गरेको खर्च गरेको कुरा पनि तपाईँको पुनर्भरण भएन भन्ने कुरो अस्पतालको तर्फबाट छ। र बिमाको सन्दर्भमा चाहिँ एउटा स्पष्ट नीति चाहिँ हुनुपर्ने र त्यो अलिकति के भन्दा अहिले चाहिँ एउटा चाहिँ उसको सफ्टवेयरको माध्यमबाट रियल टाइम इन्फर्मेसन हुने भन्ने कुरा आएको थियो, उसले बिल हुनासाथ सरकारले हेर्ने त्यो किसिमको नि, अहिले त आइटिल त त्यो फेसिलिटी छ। त्यस हुनाले यो ट्रान्सप्यारेन्सीको माध्यमबाट हस्पिटलहरूलाई जवाफदेही बनाउने, ग्राहकहरूलाई चाहिँ सुविधा दिने भन्ने किसिमको पहिला आएको कुरालाई अहिले चाहिँ मेटोराइज गरेर जानुपर्ने कुराहरू छ। किनभने अब सरकारले अरू किसिमको सुविधा दिनुभन्दा पनि हरेक सुविधा चाहिँ बिमा मार्फत दिएर चाहिँ कस्ट घटाउने भन्ने कुरा गरिरहेछ, जुन कि ठिक पनि हो, किनभने पैसा ठुलो पैसा दिनुभन्दा उसले उसलाई दिनुपर्ने सेवा हो, त्यो सेवा चाहिँ विभाग माध्यमबाट गर्यो भने के भन्दाखेरि त्यो सस्तो पर्ने भयो, त्यो कुरा त गरिया छ, तर पुराना समस्याहरू समाधान गर्न चाहिँ अलि भित्र पसेर चाहिँ हेर्नुपर्ने जरुरी छ।
3: अनि अर्को कुरा, यो पूर्वाधारमा लगानी गर्दा सरकार अलिकति अन्यल भएको हो कि जस्तो पनि देखिन्छ नि, जस्तो शिक्षा स्वास्थ्य स्वास्थ्यकै कुरा गरौँ न, ठूला ठूला अस्पतालहरूको जुन खाँचो छ हामीले काठमाडौँमै केन्द्रित गरिरहेका छौँ, ठूला ठूला अस्पतालहरू पनि प्रदेशका हरेक ठूला शहरहरूमा गराइदिने हो भने पनि काठमाडौँको भिड त कम हुन्थ्यो नि त।
2: एकदम सरकारले चाहिँ गर्नुपर्ने कुरा के छ भने, यो एक ठाउँ सुरुमा भनेको छ, सैद्धान्तिक प्रस्तावनामा पनि उहाँले के भन्नु भने, हामी समतामूलक समाज चाहिँ निर्माण गर्नेतिर छौं, हामी नवउदारवादी पनि होइनौं, होइन हामी कम्युनिष्ट पनि होइनौं भनेर उहाँले संसदै भन्नुभएको थियो। हामी के हौं त भन्दाखेरि समतामूलक समाज सिर्जना गर्ने समाजवादी बजार अर्थतन्त्रतर्फ उन्मुख हामी हौं, र त्यो क्रममा चाहिँ अरू चाहिँ के भन्दाखेरि उद्योग व्यवसायहरू चाहिँ निजी क्षेत्रलाई प्रमोट गर्ने कुरामा त हामी गर्छौं नै, आम जनतालाई के दिन्छौं भन्दाखेरि शिक्षा स्वास्थ्य आवास र सामाजिक सुरक्षा हामी प्रदान गर्छौं भन्नुभएको थियो। त्यसमा राज्यको दायित्वभित्र उहाँहरूले कमिटमेन्ट गरेको र अरू देशमा पनि देखिएको छ कि ती कुराहरूमा राज्यले चाहिँ जिम्मा लिनुपर्ने हो। स्वास्थ्यको केसमा शिक्षाको केसमा पनि अहिले यति महँगो चाहिँ तपाईँको सबभन्दा लाभ चाहिँ प्राप्त गर्ने चाहिँ त्यो शैक्षिक संस्थाहरू, निजी शैक्षिक संस्था तपाईँको निजी चाहिँ स्वास्थ्य संस्थाहरूले प्रशस्त मात्रामा चाहिँ लाभ लिएका छन्, तर त्यसले गर्दाखेरि के भन्दाखेरि सेवाग्राहीहरू यति पिसिएको छन्, यति निचरिएको छन्, त्यो बच्चाको निम्ति त्यो बिरामीको निम्ति उसले चाहिँ जे पनि गर्न बाध्य छ कि, जति पनि खर्च गर्न किन बाध्य हो ऋण लिएर पनि भन्दाखेरि, त्यो बिरामीकोमा सम्झौता गर्न सकिन्न, बच्चाको पढाइमा सम्झौता गर्न सकिन्न, त्यसमा बार्गेनिङ गरेर भए पनि म छोड्छु भन्न नमिल्ने चिज हो, र त्यसलाई क्यास गरेर चाहिँ ठूलो चाहिँ तपाईँको एक्सप्लोइटेसन त्यहाँ छ। त्यस कारणले गर्दाखेरि त्यो क्षेत्रबाट विद्यार्थी बिरामीहरूलाई चाहिँ सरकारीमा ल्याउने भने के भन्दाखेरि त्यसलाई बन्द गरेर होइन, त्यसलाई ठूलो ट्याक्स लगाएर पनि होइन, गर्ने कुरा आफूले दिने सेवा गुणस्तरीय र सहज र सुलभ बनाउने कुरामा जानुपर्छ। त्यसले गर्दाखेरि यहाँले भन्ने स्वास्थ्य क्षेत्रमा ठूलो लगानी उसले गर्नुपर्थ्यो र त्यो स्वास्थ्य संरचनाहरू पनि के भन्दा विकेन्द्रित हुनुपर्थ्यो। काठमाडौँमा मात्रै केन्द्रित किन गर्नु पर्थ्यो, प्रदेशमा मात्रै गर्यो भने नि एटलिस्ट प्रदेशमा गरेर त्यसमा एउटा जनरल एउटा विशिष्टीकृत दुईटा सेवा हरेक प्रदेशमा हुने हो भने विशिष्टीकृत सेवाको निम्ति अरू ठाउँबाट पनि त्यहाँ मान्छे जाने भए होइन, जनरल सेवा त सबै ठाउँ चाहियो नि त, त्यति गरिदिनु सक्ने र अनि त्यसपछि त्यसको डाक्टरहरू उत्पादन गर्ने कुरामा चाहिँ यो कोटा सिस्टम हटाउँछ त भनिएको छ, तर अलिकति बढी नै चाहिँ डाक्टरहरू उत्पादन गर्ने र त्यो देशकोमा काम गर्न पर्ने बाध्यता र बाहिर जानुभन्दा अगाडि अलिकति काम गर्नुपर्ने बाध्यता बनाएरै जानुपर्ने हुन्छ र सरकारले यो बेसिक निड्सहरू शिक्षा स्वास्थ्य तपाईँको आवास र तपाईँको सामाजिक सुरक्षा यो कुरामा चाहिँ सरकारले ध्यान दिनै पर्छ, किनभने यो भनेको एउटा ह्युमन राइट पनि हो, हाम्रो कन्स्टिट्युसनले पनि त्यसलाई चाहिँ ग्यारेन्टी गरेको विषय हो।
3: कार्यक्रम बदलिदियो नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। केही कुराहरू चुनौतीहरू पनि छन्, केही सरकारले अलिकति महत्वाकांक्षी राखे पनि त्यो गर्न सक्ने खालको पनि छ, तर केही चाहिँ गर्न अलिकति अप्ठ्यारो पनि छ। अब यो सबै कुरालाई हेर्दा विदेशी लगानी आकर्षित गर्न बजेटले के सुधार गरेको देखिन्छ?
2: विदेशी लगानी आकर्षित गर्न बजेटले खास गरेर चाहिँ ठूलो समस्या विदेशी लगानीको एउटा के थियो भन्दाखेरि उनीहरूले यहाँ आर्जन गरेको नाफा आफ्नो देशमा लग्नको निम्ति चाहिँ विभिन्न झन्झट एउटा कुरा, दोस्रो चाहिँ यहाँबाट यदि विनिवेश भनौँ यहाँ लगानी गरेको चाहिँ यो चाहिँ लगानी म फिर्ता गर्छु भन्दाखेरि पनि अलिकति झन्झटिला प्रक्रियाहरू धेरै चाहिँ फाइल घुम्ने अवस्थाहरू थियो, त्यसलाई यसले एकदमै छोटो गरेको छ। ठूलो लगानीको निम्ति चाहिँ लगानी बोर्डले स्वीकृति दिएपछि त्यो लगानीमा जान सक्ने भन्ने कुरा, अनि फिर्ता गर्दाखेरि पनि राष्ट्र ब्याङ्कलाई सूचना मात्रै दिए हुन्छ भन्ने किसिमको कुरा गरे हुनाले यो चाहिँ एउटा त्यो यो चाहिँ विदेशी लगानीको लागि एकदमै महत्वपूर्ण कुरा हो। अर्को कुरा के भने आईटी सेक्टरमा पनि विदेशी लगानी चाहिँ खोलेको छ, यो यी सबै कुराले गर्दाखेरि विदेशी लगानीको लागि वातावरण नीतिगत वातावरण त बनेको छ, तर के हुन्छ भन्दाखेरि नीतिगत वातावरण भने कुद रहन्छ, हामीले धेरै सुधार गरेका छौँ गएको 10-15 वर्ष हेर्ने हो भने विदेशी लगानी वृद्धि गर्न धेरै सुधारहरू, तर पनि विदेशी लगानी चाहिँ आएको छैन, कमिटमेन्ट केही मात्रामा हुने तर तपाईँको लगानी खासमा नहुने। उनी हेऱ्यो भने लगानी बोर्डको हेऱ्यो भने सन् 2011 स्थापना गरेको लगानी बोर्ड अहिले 2026 भयो, यतिका वर्षमा जम्मा दुईटा सिमेन्ट फ्याक्ट्री मात्रै रियलमा उत्पादन गर्ने भने अरू चाहिँ प्रोसेसमै छ, त्यसले गर्दाखेरि खास लगानी आउन सकेका छैन। लगानी आउनको निम्ति हाम्रो राष्ट्रिय उद्योगपतिहरूले तपाईँको यहाँ वातावरण राम्रो छ भनेर मेसेज आफ्ना चाहिँ काउन्टर पार्टहरूलाई दिनु पर्यो. त्यो लगानी ल्याउने चाहिँ सरकारले पनि ल्याएको छैन. उनीहरूले लगानी यहाँ गर्नुभन्दा अगाडि यहाँका लगानीकर्तासँग बुझ्छन् कि के छ वातावरण, के कस्तो छ भन्ने कुरा बुझ्छन्. र अर्को कुरा के हो भने हाम्रो लगानीमा अलिकति असर पर्ने कुरा के छ भन्दाखेरि यो चाहिँ आर्थिक ऐन जुन छ नि, आर्थिक ऐनले चाहिँ तर लगानीको वातावरणलाई चाहिँ अनिश्चित बनाइरहेको छ. हरेक वर्ष फेरिने, वर्ष मात्र फेरिने होइन कि क्याबिनेटले चेन्ज गर्न सक्ने भएपछि महिने महिने पनि फेरिन सक्ने. त्यसले गर्दाखेरि एउटा सुनिश्चित वातावरण, एउटा प्रेडिक्टेबल भनेको चाहिँ तपाईँले यस्तो हुन्छ भनेर थाहा पाउने एउटा वातावरण. नेक्स्ट 5 इयर्सको लागि 10 इयर्सको लागि हाम्रो चाहिँ पोलिसी चेन्ज हुँदैन, हामी यी सुविधा दिन्छौँ, कुनै सरकार आउँदा पनि चेन्ज गरिन्न भन्ने किसिमको एस्युरेन्स दिन सक्यो भने तपाईँको लगानी आउन सक्ने होइन भने आज लगानी आयो, कतिपय लगानी मैले फर्केको देखेको छु, यहाँ आए गरे त्यसपछि विभिन्न झन्झट दिए त्यसपछि उनीहरूले सस्तोमा बेचेर अनि फर्केको पनि देखेको छ. त्यस्ता मानिसहरूको एक्सपिरियन्स जब चाहिँ सेयर गर्छन् अनि नयाँ लगानी कसरी आउँछ. त्यो लगानी ल्याउनको निम्ति तपाईँको सरकार मात्र जिम्मेवार भएर हुन्न, यहाँको उद्योग व्यवसायीहरू, यहाँका तपाईँको लोकल जहाँ उद्योग स्थापना हुन्छ त्यहाँका लोकल मान्छेहरू, यहाँका पार्टनरहरू पनि तपाईँको जिम्मेवार हुनुपर्छ. त्यो सिटीमा अर्काको धन सिटीमा आएको भने जस्तो त्यसलाई चाहिँ कसरी तपाईँको कमिसन बढी खाने, कसरी सेयर बढी तान्ने, कसरी के गर्ने, कसरी बेनिफिट बढी लिने भन्ने किसिमको त्यो किसिमको स्थिति देखिरहेको छु कि मैले. किन आएन भन्दा विदेशी आउँछ र त्यसपछि सारा झन्झट दिन्छ भने यहाँ मात्रै छ त लगानीको ठाउँ. त्यसले गर्दा त्यो कुरामा सुधार चाहिँ राज्यले नीतिगत सुधार गर्ने हो, अरूले पनि त्यो वातावरण सुधार गर्नुपर्छ भन्ने लाग्छ.
3: अनि यो अटोमोबाइल क्षेत्रमा जस्तो सरकारले 50 लाखभन्दा तलका गाडीहरूको अब मूल्य घट्छ, मध्यम वर्गले पनि चढ्न सक्छन् भनेर एउटा अलिकति नीति परिवर्तन पनि गरेको छ, बजेटले केही सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ, यसले यो चाहिँ कस्तो छ?
2: यो चाहिँ के भन्दाखेरि पहिला चाहिँ क्यापासिटीको आधारमा चाहिँ खास गरेर इभीमा क्यापासिटीको आधारमा चाहिँ ट्याक्स थियो, अहिले चाहिँ मूल्यको आधार गरेको हुनाले र अलिकति तल्लो क्याटेगोरीको पनि 50 सम्मको लागि चाहिँ सुविधा दिएको हुनाले के भन्दा पोजिटिभ मात्रामा असर त पर्ला. यो प्राइभेट भेहिकललाई प्रमोट गर्नुभन्दा पब्लिक भेहिकललाई प्रमोट गरेर त्यसलाई चाहिँ एकदमै राम्रोसँग चाहिँ सञ्चालन गर्न सक्यो भने हाम्रो चाहिँ रोडको कन्डिसन जुन छ नि, रोडको भिडभाड यताउतिदेखि लिएर तपाईँको राज्यको अनावश्यक लगानी पनि 50 लाख पनि, म यहाँबाट पाटन जानुपर्छ भने होइन टोखाबाट पाटन जानुपर्छ भने मैले किन गाडी छुट्टी चाहिएर मलाई राम्रो बस आउँछ टाइममा आउँछ भने म चाहिँ बसमै जान्छु, अफिस जानु पर्यो बसमै जान सक्छ, बसैबाट आउन सक्छ. त्यसो गर्दाखेरि के भने 50 लाखको इन्भेस्टमेन्ट गाडीमा हुन्थ्यो नि, त्यो इन्भेस्टमेन्ट त मैले ब्याङ्कमा राखे पनि ब्याङ्कले अर्को इन्भेस्टरले त्यो लयर गर्छ नि. त्यसले गर्दाखेरि उपभोगको संस्कृति भन्दा पनि त्यसलाई कसरी घटाउन सकिन्छ भन्दाखेरि खास गरेर चाहिँ यातायातमा अल्टरनेटिभ दिनुपर्छ र मास ट्रान्जिट सिस्टम गर्ने काठमाडौँ पोखरामा भनेर आएको थियो. त्यो मास ट्रान्जिट सिस्टम बढायो भने हाम्रो चाहिँ राष्ट्रिय बचतलाई पनि अलिकति वृद्धि हुन्छ र मोबिलिटी पनि राम्रो हुन सक्छ भन्ने लाग्छ मलाई.
3: अब यो सबै बजेटहरू हेर्दा विगतका बजेट कार्यान्वयन कमजोर थियो, अहिले स्थिर सरकार आएको छ, चाहिएको नीति नियम ऐन तत्काल परिवर्तन गरेर अगाडि बढ्न सक्छ, काम गर्न सक्छ. अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ?
2: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ. यदि कुनै चिजले अवरोध गरेका छन्, नीतिले ऐनले कानूनले गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्दैन. पार्लियामेन्ट जुन दुईचोटि पार्लियामेन्ट बस्छ, 6 महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ, जसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ. अर्को अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै न्यूनीकरण हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ के भन्दाखेरि भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ. यो पोजिटिभ कुरा हो. यसले चाहिँ के भन्दाखेरि तपाईँको काम चाहिँ अगाडि बढाउन, निर्माण अगाडि बढाउन, आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ. तर एउटा के हुन्छ भने त्रासले मात्रै फेरि काम हुँदैन. केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो. ती कुराहरूले चाहिँ तपाईँको काम अगाडि बढ्छ. अहिले पहिलो चरण भयो भने केही मानिसहरू त्रास अनुभव गरेको छ, तर यसलाई चाहिँ अनुशासनमा बदल्न सक्यो, डिसिप्लिनमा बदल्न सक्यो र राज्यले चाहिँ माया गर्छ भन्ने कुरा होइन, डर मात्रै देखाउँदैन, माया पनि गर्छ भन्ने कुरा राज्यबाट पनि त्यो अनुभूति दिलाउन सक्यो भने मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ.
3: सरकारले यो बजेट विनियोजन गर्दा अब संघ प्रदेश र पालिका बीच कस्तो समन्वय राख्नुपर्छ?
2: बजेट विनियोजन गर्दाखेरि वास्तवमा यसपालि त खासै यो जाने बजेटहरू संघ र पालिकामा जाने बजेटहरू चाहिँ गरेन। दोस्रो कुरा यसपालि पनि के भयो भने तपाईँको सशर्त अनुदान माथिका प्रोजेक्टहरू तल पठाएर तल गर्ने पैसा पठाउने काम चाहिँ त्यो बढी नै भयो। अब समानीकरण अनुदान जुन के हुन्थ्यो भने फ्रिली प्रदेशले आफूले आफ्नो प्रोजेक्टमा खर्च गर्न पाउँथ्यो, यो चाहिँ स्थानीय तहले खर्चमा गर्नु पाउँथ्यो, त्यो बढेन। त्यसले गर्दाखेरि त्यसको ढाँचा पनि के छ भने पुरानै ढाँचामा त्यो गयो क्या। त्यसमा यसपालिको विनियोजनले संघीयतालाई प्रमोट गर्ने त्यसलाई चाहिँ बलियो बनाउने कुरा छैन। पहिला जस्तै कमजोर थियो पहिला त्यस्तै कमजोर रहने अवस्था चाहिँ अहिले देखियो। गर्नुपर्ने भन्न त अब एउटा चाहिँ सेन्टेन्समा राम्रो भनेको थियो कि केन्द्रले चाहिँ नीतिको कुराहरू मापदण्डको कुराहरू केन्द्रले गर्ने, त्यसपछि प्रदेशले चाहिँ समन्वयको काम चाहिँ प्रदेशले गर्ने, तर स्थानीय तहले चाहिँ कार्यान्वयनको काम गर्ने भनेर चाहिँ त्यसरी एकदम स्पष्ट, त्यो चाहिँ ज्यादै नै मन परेको मलाई चाहिँ। त्यो उहाँहरूले जुन स्पष्टता त्यो छ नि यहाँलाई फेरि भनौँ, नीति निर्माण अनुसन्धान राष्ट्रिय मापदण्ड निर्धारण र रूपान्तरणकारी आयोजनामा संघ, समन्वय प्रादेशिक योजना र सेवा सहजीकरणमा प्रदेश, तथा राज्यको कार्यान्वयन इकाइका रूपमा सुदृढ गर्ने स्थानीय तह, यो एकदम स्पष्ट छ। तर यही स्पष्ट अनुसार तपाईँको कार्य विभाजन पनि हुनु पर्यो र त्यो कार्य गर्दाको निम्ति बजेट पनि के हुनु पर्यो भने सबभन्दा तल बढी जानु पर्यो। केन्द्रले थोरै काम गर्यो भने सानो बजेट केन्द्रमा रहनु पर्यो, त्यो किसिमबाट जानु पर्यो। त्यो अहिले चाहिँ त्यस किसिमको विनियोजन भएको छ।
3: अब सर अन्त्यमा अब यो बजेट सफल बनाउन मुख्य चुनौतीहरू सरकारले समाधान गर्न सक्छ नै, तर अब यो बजेटलाई चाहिँ कसरी कार्यान्वयनको दिशातर्फ लगेर नागरिकले यो बजेट मेरो लागि बनाएको हो है भनेर आत्मसात गर्न सक्ने खालको बजेट बन्छ?
2: यो बजेटको इमान्दारीपूर्वक कार्यान्वयनमा जानुपर्छ एउटा पार्ट। दोस्रो कुरा, यो जसले ठूला बजेटहरू प्रयोग गर्छन् जस्तो निर्माण व्यवसायीहरूले मोबिलाइजेसन कस्ट भनेर जुन पैसा लाग्छ त्यो पैसा चाहिँ यसैमा खर्च गरिरहेको छ कि छैन भनेर ट्र्याकिङ गर्छु भने सरकारले, त्यो एकदम राम्रो कुरा हो। र अरू काममा पनि सरकारले ट्र्याकिङ पनि गर्नुपर्छ, सहजीकरण पनि गर्नुपर्छ निर्माण व्यवसाय। त्यसै गरी निर्माण व्यवसायको मात्रै होइन, तपाईँको सरकारले सुविधाजनक हिसाबबाट ऋण चाहिँ निजी क्षेत्रलाई जुन दिन्छ त्यो दिएको ऋण चाहिँ निजी क्षेत्रले प्रस्ताव गरेको चाहिँ आयोजनामा कार्यक्रममा गाँसेको छैन भनेर पनि ट्र्याकिङ गर्नुपर्ने भयो। हाम्रो अलिकति बिग्रेको अर्थतन्त्र कहाँ भयो भने कोविडको बेलामा हाम्रो धेरै ऋण चाहिँ प्रभाव भयो निजी क्षेत्रमा, तर त्यो चाहिँ कतिपय ऋण चाहिँ त्यसमध्ये चाहिँ जग्गामा गयो, कतिपय सेयरमा गयो, त्यो त्यसपछि सेयर मार्केट पनि अलिकति खतरामा पुग्यो, त्यो जग्गा पनि डुब्यो, त्यसले गर्दाखेरि उहाँहरू चाहिँ ब्याङ्कको लोन तिर्न नसकेर चाहिँ रिस्ट्रक्चरिङ गरिरहेको छ, ब्याङ्कको चाहिँ त्यो नन पर्फर्मिङ एसेट भन्नुहोस् न त्यो बढ़िराखेको छ। त्यस्तो हुन नदिनलाई चाहिँ ट्र्याकिङ गर्ने र एउटा चाहिँ अनुशासनमा सबै राख्ने एउटा पार्ट त्यो, र अर्को चाहिँ निर्माण सामग्री उपलब्ध गराउने कुराहरू छ। अर्को चाहिँ तपाईँको डिजिटलाइजेसनबाट जुन फाइदा लिने कुरा छ नि, त्यसको सूचना प्रविधिमा पहुँच चाहिँ सबैलाई पहुँच बनाउन सक्यो र त्यस मार्फत चाहिँ सूचना दिने कुराहरू जस्तो एप्स मार्फत दिन्छ भनेको छ, त्यसलाई इफेक्टिभली कार्यान्वयन गर्ने कुराहरू छ। अर्को अब यो अहिले चाहिँ जुन किसिमको चतुर्भुज चतुर्दिग विकास भनेर चाहिँ विभिन्न करिडोरको चाहिँ कुराहरू छ, त्यसमा चाहिँ अलिकति डिटेल प्लानिङमा जान्छ होला। अब त्यसमा ठूलो इन्भेस्टमेन्ट गर्न सक्ने अवस्था पनि छैन, त्यसलाई चाहिँ फर्दर प्लानिङ अलिक डिटेल प्लानिङमा त्यो क्षेत्रमा जानुपर्छ भन्ने लाग्छ मलाई। र बजेटको प्रणालीलाई नै अलिकति पुनर्संरचना गरेर यो चाहिँ पर्फर्मेन्स बजेटिङ र पर्फर्मेन्स मोनिटरिङको सिस्टममा लग्नु पर्यो अर्को सालदेखि। अहिले चाहिँ जसरी बजेट हुन्छ त्यसको चाहिँ खासै चाहिँ त्यो नतिजामुखी बजेट भएन कि, तपाईँले आएन आउँछ तपाईँ राखिदिनुहुन्छ पैसा, अथवा पोहोर साल कति राखेको थियो त्यसमा 10% बढाएर राखिदिनुहुन्छ, त्यो टार्गेट फुलफिल गर्यो गरिदिनुहुन्छ मतलबै छैन। त्यसरी गर्दाखेरि भेल्यु अफ मनी चाहिँ आउन सकेन। त्यसले गर्दाखेरि यसरी कुराले जानुपर्छ र खास गरेर चाहिँ स्ट्रङ मोनिटरिङमा अनुगमनमा जानुपर्छ, सहजीकरणमा जानुपर्छ। त्यसो भयो भने यसले राम्रो कार्यान्वयन हुन सक्छ भन्ने लाग्छ। र फेरि मलाई के लाग्छ भन्दाखेरि हामीले यो सरकार त्यत्रो ठूलो तपाईँको मतका साथ यो सरकार बनेको छ, यङ जेनेरेसन छ, ऊर्जा छ, पढा लिखा छ, यसबाट यो मुलुकको विकासमा यसको माध्यमबाट गर्न सकियो भने मुलुकले ठूलो लाभ पाउँछ। हामी यसलाई चाहिँ के भन्दाखेरि अलि रियलिस्टिक भएर तपाईँको खबर खास गरेर चाहिँ स्ट्रङ मोनिटरिङमा अनुगमनमा जानुपर्छ, सहजीकरणमा जानुपर्छ। त्यसो भयो भने यसले राम्रो कार्यान्वयन हुन सक्छ भन्ने लाग्छ। र फेरि मलाई के लाग्छ भन्दाखेरि

0: देशलाई फेल बनाउने असफल बनाउने कुरामा चाहिँ न राजनीतिक दलहरू न अरू सम्बद्ध सरकारवालाहरू जान हुन्छ भन्ने मलाई लाग्छ, किनभने यो मुलुकको सरकार हो, अत्यन्त ठूलो बहुमतबाट आएको छ, यसलाई चाहिँ हामी चाहिँ सहयोग पनि गर्ने खबरदारी पनि गर्ने गरेर अगाडि बढाउनु पर्छ भन्ने लाग्छ।
1: हस्, समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
0: न धन्यवाद, मलाई पनि आफूलाई लागेका कुराहरू यहाँले राखिदिनु, असाध्य लोकप्रिय यो रेडियोहरूबाट यो प्रसारण हुन्छ, धेरै जनताले सुन्न पाउँछन् र त्यो श्रोताहरू समक्ष म पुग्छु, त्यो अवसर दिएकोमा यहाँलाई धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। आज हामीले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास तपाईँ बिदा हुन्छु। नमस्कार।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने। नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ्ने। दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइँदै घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुंगो लगाउन आजै नेपाल र मलेसियाको खेल। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका रासोपा सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने हुनुभएको छ। वहाँको भारत भ्रमणको क्रममा नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछाने बीच हिजो भएको भेटमा सहभागी रासोपा सांसद दीपक बोहराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमण तय भएको छ, तर मिति भने टुंगो लाग्न बाँकी छ। रासोपा सभापति लामिछाने भने पर्सि दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ। लामिछानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग 1 घण्टा बढ़ी समयसम्म भेटवार्ता गर्नुभएको थियो। अस्ति मंगलबार भारतीय विदेश मन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरूसँग पनि भेटवार्ता भएको थियो। लामिछाने फर्किएपछि परराष्ट्र मन्त्री खनाल दिल्ली जाने तयारी भएको हो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अरू नेताहरूसँग छलफल गर्नुहुनेछ। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा बढ़ी भैरवामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिजो काठमाण्ड उपत्यका सहित केही ठाउँमा पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशमा तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न डाक्टरले सल्लाह दिएका छन्। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जातजाति, भाषाभाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपालले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 मा छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको सम्पत्ति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068ले जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मदद गर्न दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारियो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी 160 संरचना हटाएको छ। यही जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन शुरू गरेको हो। महानगरले फेवाताल संरक्षणसँग जोड़िएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। पोखराको वड़ा नम्बर 18 को अन्धेरी कुनादेखि शुरू भएर वड़ा नम्बर 2, 4, 5, 7, 8 र 17 हुँदै वड़ा नम्बर 6 गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्के खोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। यसैगरी महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्रै आफै हटाउन आग्रह गरेको छ। महानगरपालिकाले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की र सफिट निर्माण गरी ढल खोलामा फाल्ने काम बन्द गर्न चेतावनी दिएको छ। फिर्के खोलामा बढ़दो अतिक्रमण, फोहोर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोला घरका संरचना हटाएको हो। पोखरा जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। बर्खायामको मनसून, मौसम प्रतिकूलता र पर्यटकीय अफ सिजन लगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। जोमसोम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने पनि जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। अब विदेशको खबर। इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तीमा इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लड़ाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ। यो सम्झौताले लेबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै स्पष्ट हुन सकेको छैन। दक्षिणी लेबनानमा इरानबाट संचालित हिजबुल्लाह समूह र इजरायली सेना बीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबनान बीचको युद्ध अन्त्य गर्नुपर्ने इरानले शर्त राख्दै आएको छ। यो सहमतिले इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 114 रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 20 ओभरमा 113 रन बनाएर अल आउट भएको हो। नेपालका लागि सर्वाधिक सीता राणाले 37 रन बनाइन्, त्यस्तै रूबिना छेत्रीले 24 रन बनाइन्। पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन्। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ रहेका छन्। नेपाली समूह चरणको अन्तिम खेल पर्सी हङकङसँग खेल्ने तालिका छ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कप का लागि छनौट हुनेछन्। यसै गरी एसियाली खेलको छनौट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार दिउँसो 12:15 शुरू हुनेछ। चीनलाई पराजित गर्दै दुवै टोली यसअघि नै एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। चीन लगातार 2 खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएपछि नेपाल र मलेसियाले एसियाली खेलकुदमा स्थान बनाएका हुन्। आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। समूहमा विभाजन गरिएको छनौट प्रतियोगिताबाट प्रत्येक समूहका शीर्ष 2 टोली एसियाली खेलकुदका लागि छनौट हुने व्यवस्था छ। अर्को समूहबाट हङकङ र ओमानले पनि एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरिसकेका छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। एसियाली खेलकुद आगामी सेप्टेम्बरमा जापानमा हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने। नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ़ने। दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइदिए घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुंगो लगाउन आजै नेपाल र मलेसियाको खेल।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: 68 र 9141
3: 2954 वेबसाइट झुले.com.np
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्जाङभित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरको छात्रवृत्ति छनौट परीक्षाको प्रारम्भिक नतिजापछि 331 जना विद्यार्थीले पुनर्योग गर्न र 96 जना विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन्। काठमाडौँ महानगरको शिक्षा विभागले पुनर्योगपछि आज अन्तिम योग्यता क्रम सार्वजनिक गर्ने तयारी गरेको छ। महानगरको शिक्षा विभागले 17 गते सकिएको परीक्षाको 18 गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन हिजोसम्मको अवधि दिएको थियो। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएका मध्ये 46 जनाले आफू छात्रा भएको तर अनलाइन फारम भर्दा छात्र भएका ले सच्याई पाउन निवेदन दिएका थिए। यस वर्षको छात्रवृत्ति छनौट परीक्षाको प्रारम्भिक नतिजामा 14,057 जना विद्यार्थी उत्तीर्ण भएका थिए। महानगर यातायात प्रणालीले आफ्नो सेवा विस्तार गर्दै 16 वटा नयाँ विद्युतीय बस सञ्चालन ल्याएको छ। काठमाडौँ उपत्यकाका चक्रपथमा हिजोदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरण मैत्री बनाउने अपेक्षा गरिएको छ। विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आमदानी भइरहेको बताइएको छ। महानगर यातायात प्रणालीका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि 12 विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेको जानकारी दिँदै पछिल्लो चरणमा बस थप गरिएको बताउनुभयो। महानगर यातायात प्रणालीले उपत्यकाभित्र र बाहिर गरेर 140 भन्दा बढ़ी गाड़ीबाट सेवा दिइरहेको छ। कम्पनीले 28 सिटी बस र 24 माइक्रो बस सहित 52 विद्युतीय सवारी सञ्चालन गरिरहेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका 40 वटा स्कूटर र मोटरसाइकल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ। प्रहरी उपरीक्षक नरेश राज सुवेदीले चालू आर्थिक वर्षको वैशाखसम्ममा विभिन्न ठाउँबाट हराएका तथा चोरी भएका 592 वटा स्कूटर र मोटरसाइकल फेला पारिएको जानकारी दिनुभयो। ट्राफिक प्रहरीले गाड़ी चालकलाई सुरक्षित पार्किङ गर्न र गाड़ीमा अतिरिक्त लक प्रयोग गर्न तथा जीपीएस जडान गरी गाड़ीको अवस्थाबारे नियमित निगरानी गर्न पनि सुझाव दिएको छ। भक्तपुरको चाङको नारायण नगरपालिका 8 मञ्जुश्री गुम्बा नजिक हिजो ट्र्याक्टर पल्टिँदा 2 जनाको ज्यान गएको छ भने 9 जना घाइते भएका छन्। ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर भई सिनामंगल बस्ने विजय राई र सिन्धुली घर भई सिनामंगल नै बस्ने हेमबहादुर नेपालीको पनि ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो। घाइते मजदूरहरूको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। एक होटलमा ढलानको काम सकेर 12 मजदूर बोकेर फर्कदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटना भएको थियो। यसै गरी काठमाडौँको तारकेश्वर नगरपालिकाको नेपाल टारमा ट्याक्सीको ठक्करबाट 1 जना बालकको ज्यान गएको छ। ज्यान जानेमा 4 वर्षीय स्पर्श बानिया रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो। र काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 26 मानव बेचबिखन तथा ओसार पसार समितिले ठमेल क्षेत्रमा हुने बाल यौन बेचबिखन र श्रम शोषणको अन्त्यका लागि अनुगमन गरेको हो। अनुगमनका क्रममा आचार संहिता विपरीत मसाज तथा स्पा सेन्टर संचालन दर्ता नगरी स्पा तथा मसाज सेन्टर संचालन गरेको पाइएको समितिका संयोजक शान्ता प्रजापतिले जानकारी दिनुभयो। 18 वर्ष मुनिका बाल बालिकालाई श्रममा लगाउने र यौन व्यवसायमा

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
2: निकटमा दिदी बहिनी।

0: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
1: पढ्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब रारा चाउचाउ डन चिकन डन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: हुन्छ मुटु नारी को नि चल्छ उसै गरी चो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
4: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
6: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी।

0: सँगै सँगै मर्ने अठोट थिए। तर तिम्रो नाटकीय मायाले आज पागल बनेको छ। भन न, यो निष्ठुरी कुन जन्मको बदला लियो?
1: नेपाली लोक तथा दोहोरी गीतका अनुरागीहरूका लागि फेरि अर्को उत्कृष्ट स्वाद भोजराज गदालको लोक दोहोरी गीत हिजो माया। भोजराज गदालको मन छुने लय तथा शब्द सृजना भित्र फुलेन्द्र विश्वकर्मा र अप्सरा खरेलको सुमधुर आवाज। विशेष डिजिटल म्युजिक प्राली मार्फत अब बजारमा। सल्लाह र सुझावका लागि भोजराज गदाल, मोबाइल नम्बर 9840 54 96। विशेष सहयोगी कपिल राज गिरी।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
5: किनभने मणिपाल सुचिन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
3: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674 2027
3: 24027।
7: सम्पर्क मोबाइल नम्बर 9857 22597
3: 9811 89918।

0: Bonia. Extreme energy drink.
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो. खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है.
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ.
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं. वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ. पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं.
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा.
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
5: उपचार सेवाहरू:
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका.
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा.
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी.

0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-578-5287-579-582-780।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन त।
3: हुन्छ
4: हुन्छ।
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बो।
7: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 10 बज्यो।

0: नमस्कार, सामुदायिक रेडियो दिदीबहिनी 95.2 MHz पारेको बिहान 10 बजेको खबर अपडेटमा समाचारको सेवाबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर अपडेटमा खबर अगाडि बढाउँ। एमालेका 4 मन्त्रीको राजीनामा यो प्रसंगबाट। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी 4 मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन्। बुधबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमना बहादुर सरू र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउनु भएको छ। राज्यसभा सभापति रवि लम्साने भारत भ्रमणबाट फर्की लगतै परराष्ट्र मन्त्री सुशील खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जानुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणमा मन्त्री खनाल आगामी शनिबार 3 भ्रमणका लागि दिल्ली जाने तयारीमा रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय अनुसरण समितिको बैठक बस्दैछ। बैठक दिउँसो 1 बजे ललितपुरको सानो पायस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई निर्देशन दिइसकिएको छ। पोखरा जमसम नियमित हवाई सेवा बन्द भएको छ। त्यहाँ उडान गर्न निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जमसम नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गर्ने जनाएको हो। बर्खायाम, मनसून, मौसम प्रतिकूल र पर्यटकीय अफ सिजन लगायतका कारणले त्यहाँ उडान भर्न निजी वायु सेवा कम्पनीले पोखरा जमसम नियमित हवाई उडान बन्द गरेको जमसम नागरिक उडान कार्यालय प्रमुख दीपक पोखरेलले जानकारी दिनुभएको छ। बिहान 10 बजेको खबर अपडेटको समय सकिएको छ। अहिले 11 बजे स्थानीय खबरमा उपस्थित हुन्छु। नयाँ ताजा खबरका लागि हामी सँगै रहनुहोला। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।
4: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
5: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा स्योर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: रेडियो दिदी बहिनी 95.2 MHz।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
4: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
5: यदि त्यसो हो भने
6: अब चिन्ता नगर्नुहोस्,
7: किनभने मणिपाल सिचुन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
8: यही जेठ 23 गते शनिबार
9: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
10: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, प्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
11: याद गर्नुहोला डाक्टर र आउने मिति
8: यही जेठ 23 गते शनिबार
12: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
13: सम्पर्क फोन नम्बर 0674-2027-2027।
12: सम्पर्क
13: मोबाइल नम्बर 9857-22597
12: 9511-81918।
14: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
15: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
16: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
17: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: ल ल बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
2: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण।
1: ल ल बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
2: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन।

0: पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
0: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हुन्छ मुटु नारी को नि चल्छ उसै गरी चो, हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो, नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी, हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी।
6: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
7: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 MHz को सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: घरबाती भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
3: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाउन।
1: हो त, एउटा सुनिलो नपर्नाले सिङ्गो बनाइसका पनि हो।
2: हाम्रो बानी, हाम्रो धन, डरलो बाटो जोगाउन, गरौँ जतन, वनमा डरलो लगाउने कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बिमाको लाभ दि, आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानीमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जिउँ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू:
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
7: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
8: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
9: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
10: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
11: यही जेठ 23 गते शनिबार
12: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
8: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, प्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
13: याद गर्नुहोला डाक्टर र आउने मिति
11: यही जेठ 23 गते शनिबार
14: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
15: सम्पर्क फोन नम्बर 0674-2027
14: 24-027
15: सम्पर्क मोबाइल नम्बर 98-572-2597
14: 98-511-89-918।

0: me a extreme energy drink.
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू,
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880। चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
6: रेडियो दिदी बहिनी 95.2 मेगा

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
9: म यो गर्भपतन गर्न सक्दिन, तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु, धेरै छाड्छु।
8: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
10: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
11: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
12: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
11: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
12: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

भयो नि यो आधा रातमा कता मुन्के।

0: यहाँ छ तिम्रो छोरी, मेरो चाहिँ छोरो खोइ नि,
1: छोरालाई सम्हालेर राख्नु छैन,
0: आफ्नो छोरीलाई सम्हालेर राख। मुख हेर्न पर्ने मान्छेको पीठ हेर्नु पर्ने भने यही हो।
2: यो छोरीले कति दुःख दिए होला भगवान, कहाँ खोज्ने।

0: मैले एउटा कुरा सोचेँ,
1: मैले पनि एउटा कुरा सोचेँ,
0: तपाईँको हुर्किएको छोरी,
1: तपाईँको हुर्किएको छोरा
0: भागे बिहे गरे
2: के भयो त
0: जे भयो राम्रै हो, त्यसैले

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
4: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो भने
4: अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सिचुन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
4: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
4: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674-2027
4: 24-027।
9: सम्पर्क मोबाइल नम्बर 98-572-597 98-511-89-918।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: के तपाईँलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईँलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
4: अब चिन्ता नगर्नुहोस्
5: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
8: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गटा लाग्ने गुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झिझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा कामले ओछ्यानमा पिसाब गर्ने योनिजा नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
9: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
10: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
11: सम्पर्क फोन नम्बर 0674242027
10: 24027
11: सम्पर्क मोबाइल नम्बर 98572597
10: 98511891918।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779, 582780।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो। तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तचाप आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-578-5287-79-582-780।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्,
5: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
3: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674-2027-27 सम्पर्क मोबाइल नम्बर 98572-597-99
3: 98511-89918।

0: me a extreme energy drink.
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुला लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।

0: बातै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-7178।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333।

0: रारा चौचौ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले साँझको ठिक छ बज्यो।

0: इजरायली आक्रमण कयौं सर्वसाधारण घाइते क्रिमियामा युक्रेनले 4 जनाको हत्या गरेको रूसी अधिकारीहरूको आरोप
1: र कुशल भुर्तेलको कीर्तिमानी शतकले मलेसियामाथि नेपालको फराकिलो जित नेपालका लागि T20मा भुर्तेलको सर्वाधिक रन गौतम बुद्ध क्रिकेट रंगशालाको रोकिएको काम पुनः शुरू
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुद्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं भोलिदेखि परराष्ट्र मन्त्री खनालको भारत भ्रमण सम्बन्धी खबरबाट परराष्ट्र मन्त्री शिशिर खनाल भोलिदेखि 3 दिने औपचारिक भ्रमणका लागि भारत जानुहुने भएको छ परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो भारतीय विदेश सचिव डाक्टर एस जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 22 जेठसम्म भारत भ्रमणमा जान लाग्नु भएको हो भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेश मन्त्री डाक्टर जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ उक्त बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ विशेष गरी दुई देश बीचको व्यापार लगानी कनेक्टिभिटी सम्पर्क सञ्जाल ऊर्जा क्षेत्र र जनता बीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने बारे विस्तृत विचार विमर्श हुने कार्यसूची छ नियमित उच्च स्तरीय भ्रमण आदान प्रदानको रूपमा हुन लागेको भ्रमणले नेपाल र भारत बीचको कूटनीतिक ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबूत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल 24 जेठमा स्वदेश फिर्ता फर्किने कार्यतालिका छ
0: भारत भ्रमणमै रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आफूहरूका कुरा ध्यानपूर्वक सुनिएको बताउनु भएको छ दिल्लीमा भएका भेटवार्तापछि आफू प्रसन्न र आशावादी भएर फर्किन लागेको उहाँको भनाइ छ आज नयाँ दिल्लीमा प्रवासी नेपालीको कार्यक्रमलाई सम्बोधन गर्दै राजसपा सभापति लामिछानेले नेपालसँग सँगसँगै अगाडि बढ़ने प्रतिबद्धता भारतबाट प्राप्त गरेको बताउनुभयो 5 दिने भ्रमणमा दिल्ली जानुभएका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भाजपा अध्यक्ष नितिन नवीन लगायतलाई भेट्नु भएको थियो लामिछाने भोलि शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गर्नुभएको छ आज राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनैतिक दल गठन गर्ने घोषणा गर्नुभएको हो पत्रकार सम्मेलनमा उहाँले राप्रपा नेतृत्वले पार्टीको मूल एजेण्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपर्ने बताउनुभयो नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार राजासहितको प्रजातन्त्र हुने स्पष्ट पार्नुभयो उहाँले भन्नुभयो मैले पार्टी खोलेको होइन यो घर छाडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु जसमा राजा सहितको प्रजातन्त्र हुनेछ नेता राणाले राप्रपाभित्रको कार्य सम्पादन समिति र कार्य समितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले चासो नदेखाएको बताउनु भएको छ
0: त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदामा गएर सेवामा नफर्किएकाहरूबाट 10,46,00,000 भन्दा बढ़ी रकम फिर्ता भएको छ शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट हालसम्म 10,46,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भएको बताउनु भएको हो आज सामाजिक सञ्जालबाट जानकारी दिँदै उहाँले मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा रकम फिर्ता भएको उल्लेख गर्नुभएको छ उहाँका अनुसार अझै केही प्राध्यापकहरू रकम फिर्ता गर्ने प्रक्रियामा छन् अध्ययन विदा भनेको विश्वविद्यालयलाई राम्रो प्राज्ञिक जनशक्ति विकासका नै उद्देश्यले दिइने विशेष अवसर हो तर सार्वजनिक स्रोत र राज्यको लगानीमा प्राप्त उक्त सुविधा दुरूपयोग गरी सेवामा नफर्कने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक शैक्षिक र नैतिक क्षति पुर्याएको छ मन्त्री

0: पोखरेलका अनुसार मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिएपछि छानबिन र कानूनी प्रक्रिया अघि बढ़ेको र त्यसकै परिणाम स्वरूप रकम फिर्ता भएको हो। मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता र उत्तरदायित्व थप सुदृढ गर्दै सार्वजनिक स्रोतको संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेही र संस्थागत अनुशासन स्थापित गर्ने अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी मन्त्री पोखरेलको छ।
1: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या, पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि सदनले गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। दलित समुदाय सम्मान, सुरक्षा, समान अवसर, न्याय सुनिश्चित नभएसम्म नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन नसक्ने भनाई उहाँको छ।
0: सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित एमटी शाखा सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णु प्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ। घटनाको छानबिन गर्न हामीले समिति गठन गरेका छौं। समितिले काम शुरू गरिसकेको छ। प्रवक्ता भट्टले भन्नुभयो, थापा नेतृत्वको समितिलाई हदम्याद तोकिएको छैन, सकेसम्म छिटो छानबिन सकाएर प्रतिवेदन पेश गर्न भनिएको छ। बुधबार राति 8 बजेतिर सशस्त्र हेडक्वार्टर स्थित सवारी शाखामा आगलागी भएको थियो। सशस्त्र हेडक्वार्टरमा यसअघि पनि आगलागी भएको थियो। त्यस्तै सतुङ्गल स्थित सशस्त्रको सेन्टरमा पनि यसअघि आगलागी भएको थियो।
1: रोल्पाको माटी गाउँपालिका दुई घर्ती गाउँ स्थित सैत मार्ग अन्तर्गत कालापहर क्षेत्रमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ। अस्थायी नम्बर प्लेट भएको बलेरो जीप सड़कबाट करिब 600 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङगोराई उपमहानगरपालिका साथ देसाहीका 25 वर्षीय चालक वीरबहादुर चौधरी रहेका छन्। यस्तै दाङ दगिशरण गाउँपालिका साथ श्रीगाउँ घरबै हाल गोराई उपमहान नगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उनकी श्रीमती 38 वर्षीय कमला चौधरीको पनि घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त डबल क्याब गाड़ीले जस्ता पाता र प्लास्टिकका पाइप बोकेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यता किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी समुदायबाट विस्थापित भीष बहादुर दर्जीको मृत्यु भएको छ। जातीय छुवाछुत विरूद्धको दिवस मनाएकै दिन उहाँको आज वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो। दर्जीको मृत्यु भएको उहाँकी पत्नी विमला सुनारले जानकारी दिनुभयो। होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका दर्जीको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो। अस्पताल पुग्दा उहाँको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए। उहाँ लामो समयदेखि फोक्सो सम्बन्धी रोगका बिरामी रहेको परिवारले जनाएको छ। अस्पताल पुर्याएपछि चिकित्सकले उहाँलाई आईसीयूमा राखेर उपचार गर्ने निर्णय लिएका थिए, तर उहाँको ज्यान जोगिएन। उहाँको परिवारमा 3 जना सदस्य रहेका पत्नी विमलाले जानकारी दिनुभयो। दर्जीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: account open. Activate any karobar. Sajilai sanga. Busy life easy. Banaudai harek din. Global Smart Plus. Life ko besma banking.
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै एसपेक 123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै आज काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ता सड़कमा उत्रिएका हुन् माइतीघर मण्डलामा भेला भएका आन्दोलनकारीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् प्रदर्शनका क्रममा आन्दोलनकारीले राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दिए जस्ता चर्का नाराबाजी गरेका थिए देशको सार्वभौम सत्ता र सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको तर्फबाट गैरजिम्मेवार पूर्ण भनाई आएको भन्दै प्रदर्शनकारीले तत्काल माफी माग्नुपर्ने वा पदबाट मार्ग प्रशस्त गर्नुपर्ने माग राखेका छन् विरोध र्यालीमा सहभागीहरूले प्रधानमन्त्री विरूद्ध विभिन्न प्लेकार्ड र ब्यानर समेत प्रदर्शन गरेका थिए
5: वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणलाई ठग गर्ने म्यानपावर संचालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ मोरङको रतुवामाई नगरपालिका 8 घर भएका 37 वर्षीय उद्धव पाठक र रतुवामाई 9 का 25 वर्षीय अभि भण्डारी पक्राउ परेका हुन् भण्डारी रतुवामाई 8 दाम्रा भिट्टामा पाठकले सञ्चालन गरेको केएसए नामक म्यानपावरका लेखापाल र एजेन्ट हुन् ठगीको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान शुरू गरेको मोरङका प्रमुख जिल्लाधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो सोमबार साँझ पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ उनीहरू विरूद्ध उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ हिजोसम्म 92 जनाले करिब 3.5 करोड़ बिगो दावीसहित इलाका प्रहरी कार्यालय सिजुवामा जारी दिएका छन् उजुरी आउने क्रम बढ़दो रहेको प्रहरीले जनाएको छ
4: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन विवादमा परेको छ पार्टीको अनुशासन समितिले अधिवेशन रोक्न निर्देशन दिँदा दिँदै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ अधिवेशन प्रक्रिया संगत नभएको भन्दै सभापतिका आकांक्षीले विरोध गरेका छन् जेठ 19 गते अनुशासन आयोगले विवादित स्थानका अधिवेशन रोक्न निर्देशन दिएको थियो अधिवेशन हुने क्रममा रहेका विवादित स्थानमा जनकपुर उपमहानगरलाई पनि राखेर अनुशासन समितिले स्थगित गर्न निर्देशन दिएको थियो अनुशासन समितिले निर्देशन एकै दिन जनकपुर महानगर उपमहानगर समितिका लागि अधिवेशन गरिएको थियो जम्मा 21 मत खसेको जानकारी गराइएको थियो वडा सभापतिलाई प्रतिनिधि बनाएर मतदान मार्फत नेतृत्व चयन भएको थियो
5: मोरङको विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको जनाएको छ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै 0-69 महिनासम्मका 11,630 जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुर्याएपछि यो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले दावी गरेको छ महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिका मध्ये 0-11 महिनाका 2,139 जना 12-15 महिनाका 977 जना 16-23 महिनाका 1,548 जना तथा 24-59 महिनाका 6,966 जना रहेका छन् यो उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोग विरूद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो उहाँले खोप अभियानले बाल मृत्युदर घटाउन रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो खोप संयोजक सुशील शाहले पूर्ण खोप कार्यक्रमले बाल बालिकालाई दादुरा रूबेला पोलियो क्षयरोग डिप्थेरिया काली खोकी टिटानस लगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनु भएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कैलालीको टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन आयोजना हुने भएको छ। अन्तर व्यवस्थापिका मंचको आयोजना र सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा 23 र 24 जेठ शनिबार र आइतबार टीकापुरमा सम्मेलन हुने भएको हो। सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, अन्य 6 प्रदेशका सभामुख र उपसभामुखको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार संघीय संसद र प्रदेशसभा सचिवालयका सचिव लगायतका कर्मचारी पनि सहभागिता हुनेछ। सम्मेलन सुदूरपश्चिममा पहिलो पटक हुन गइरहेको छ। सम्मेलनमा कानून निर्माण, कार्यान्वयनको अवस्था, सभा संचालन लगायतका विषय केन्द्रित हुनेछन्। यस्तै उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशकै सभामुख भण्डारीले गर्नुहुनेछ। विशेष अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल हुनुहुनेछ।
2: शेयर बजारमा ओह्रालो यात्रा लागेको छ। हिजो अघिल्लो दिन 2.66 अंक मात्रै बढ़ेको शेयर बजार आज 13.46 अंकले घटेको छ। यो कमीसँगै नेप्से परिसूचक 2766 अंकमा कायम भएको छ। 12:30 बजेपछि बजारले आज ओह्रालो गति लिएको हो। 63 कम्पनीको मूल्य बढ़दा 198 घट्यो भने 8 स्थिर रह्यो। कारोबार रकम 1 अर्ब भन्दा धेरैले घटेको छ। हिजो 5.73 अर्ब कारोबार भएकोमा आज 4.70 अर्ब कारोबार भयो। सबैजसो समूहगत सूचक घटेका छन्। व्यापार सबैभन्दा धेरै 1.71% घटेको छ।
1: अब विदेशका खबर। अमेरिकी मध्यस्थतामा इजरायल र लेबनान बीच युद्ध रोक्ने सहमति भएको केही घण्टामै अर्को आक्रमण भएको छ। दक्षिणी लेबनानमा इजरायली ड्रोन हमला भएको हो। हमलामा धेरैजना घाइते भएका छन्। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायल ड्रोनले जेफ्था कफरवा रोडमा एक गाड़ीलाई निशाना बनाएको थियो। हमलामा धेरै घाइते भएको रिपोर्ट छ, तर घाइतेको संख्या र अवस्थाबारे विस्तृत जानकारी दिइएको छैन।
2: रूसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपमा युक्रेनले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 4 जनाको मृत्यु भएको रूसद्वारा नियुक्त अधिकारीहरूले आरोप लगाएका छन्। रूस समर्थित प्रशासनका अनुसार एकै घटनामा क्रिमियाको राजधानी सिम्फेरोपोलमा गैर आवासीय संरचना भनिएका स्थानहरूमा भएको आक्रमणमा 3 जनाको मृत्यु र 7 जना घाइते भएका छन्। यो शहरमा भएको हालसम्मको पहिलो घातक आक्रमण मानिएको छ। अर्को घटनामा केर्च शहरतर्फ जाँदै गरेको एक यात्री रेलमा आक्रमण हुँदा 1 जनाको मृत्यु र 3 जना घाइते भएको क्रेमलिन समर्थित स्थानीय नेताले बताएका छन्। यस विषयमा युक्रेनले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। पछिल्ला दिनहरूमा युक्रेनमाथि कब्जा गरिएका क्षेत्रहरूमा नागरिक यातायातलाई निशाना बनाएको आरोप लगातार लाग्दै आएको छ। यसैबीच युक्रेनले रूसभित्रका विभिन्न स्थानहरूमा पनि आक्रमण विस्तार गरिरहेको छ।
1: अब खेल खबर। एसियन खेलकुदका लागि छनौट भइसकेको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाई आज 167 रनको फराकिलो अन्तरले पराजित गरेको छ। लगातार जित हासिल गर्ने क्रममा ओपनर कुशल भोटेलले 126 रनको शतकीय इनिङ्स आज खेले। उनी लगातार 2 T20 अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो नेपाली खेलाड़ी समेत बनेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको उच्च स्कोर तयार पारेको थियो। ओपनर भोटेलले 54 बलमा 14 चौका र 8 छक्का प्रहार गरेका थिए। यस्तै आरिफ शेखले 24 बल खेल्दै 68 रन बनाए। उनले 5 चौका र 7 छक्का प्रहार गरेका थिए। यी दुई बीच पहिलो विकेटका लागि 134 रनको साझेदारी भएको थियो। यस्तै सन्दीप जोराले 15 रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐडीले 31 तथा लोकेश बमले 10 रन बनाएका थिए। 276 रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 108 रनमा समेटिएको थियो। नेपालका लागि कप्तान साइद अजीजले 54 रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक सर्भिन एनिन डेले 18 तथा ओपनर मोहम्मद हाजिकले 13 रन बनाउनु बाहेक अन्य खेलाड़ीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। नेपालका लागि शेर मल्लले 3 विकेट लिँदा करण केसी सोमपाल कामी सन्दीप लामिछाने दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले 1-1 विकेट लिएका थिए।
2: गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले 1 महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट 9 करोड़ रूपियाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको चितवनको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो। महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनु भएको छ। रंगशालाको निर्माणको काम हिमालयन कालिन्चोक बीबीआरजेबीले गर्दैछ। ठेक्का सम्झौताको म्याद आगामी 22 पुसमा सकिन्छ। हाल 55% काम पूरा भएको छ। 2081 साल असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनी बीच 22 पुस 2083 काम सक्ने गरी कुल 75,50,91,189 रूपियाँमा सम्झौता भएको थियो। धुर्मुस सुन्तली फाउन्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्र मार्फत काम थालेको थियो। धुर्मुस सुन्तली भने विदेश पलायन भइसकेका छन्।
1: जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट।
2: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिबाट शुरू हुने कार्यतालिका सार्वजनिक। दिल्लीमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता हुने। रवि लामिछाने भोलि नै स्वदेश फर्किँदै।
1: अध्ययन विदा लिएर सेवामा नफर्केका तिर्वीका प्राध्यापकबाट करिब 10.5 करोड़ रूपियाँ फिर्ता। राप्रपा महामन्त्री राणाद्वारा पार्टी परित्यागको औपचारिक घोषणा। राजासहितको प्रजातन्त्रको नारासहित नयाँ पार्टी खोल्ने घोषणा।
2: कीर्तिपुरको होल्डिङ सेन्टरका एक सुकुम्बासीको मृत्यु। रोल्पामा भएको जीप दुर्घटनामा मृतकको पहिचान खुल्यो। सीमा विवाद सम्बन्धी यो व्यक्तिको विरोधमा काठमाडौँमा विरोध प्रदर्शन। टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन हुँदै।
1: युद्ध विराम सहमतिपछि पनि रोकिएन लेबनानमा इजरायली आक्रमण। कैयौं सर्वसाधारण घाइते। क्रिमियामा युक्रेनले 4 जनाको हत्या गरेको रूसी अधिकारीको आरोप।
2: र कुशल भुर्चेलको कीर्तिमानी शतकले मलेसियामाथि नेपालको फराकिलो जीत। नेपालका लागि टी20मा भुर्चेलको सर्वाधिक रन। गौतम बुद्ध क्रिकेट रंगशालाको रोकिएको काम पुनः शुरू।
1: अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुन्छौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: हरी शरण म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोवेभ जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड,
5: रेडियो एनआरएन 99.1,
6: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो

0: जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले जातीय विभेद तथा छुवाछुतको अन्त्य सरकार र कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य राजनैतिक दल नागरिक समाज संचार क्षेत्र शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। सभामुख अर्यालले सामाजिक चेतना कानून कार्यान्वयन र आर्थिक सशक्तिकरणलाई सँगसँगै अगाडि बढ़ाउनु पर्ने आवश्यकता औल्याउनुभयो। कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले छुवाछुत र भेदभाव उन्नत समाजको निम्ति बाधक रहेको बताउनुभयो। महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गर्न सामाजिक चेतना वृद्धिमा सरकार आयोग र सरकारवालाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। विक्रम सम्वत 2063 जेठ 21 गते तत्कालीन संसदबाट नेपाललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। उक्त दिनको स्मरणमा दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन भन्ने नाराका साथ आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइएको हो। रोल्पाको माडी गाउँपालिका दुई घरती गाउँ ब्याङखोला स्थित शहीद मार्गमा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङ घोराही उपमहानगरपालिका सात देसाहीका अन्दाजी 25 वर्षीय वीरबहादुर चौधरी दंगी शरण गाउँपालिका सात श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका 14 बस्ने अन्दाजी 40 वर्षीय जीवधन चौधरी र वहाँकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाएको छ। जस्ता पाता सिमेन्ट र प्लास्टिकका पाइप लगायतका निर्माण सामग्री लोड गरिएको बोलेरो पिकअप जीप सड़कबाट करिब 600 मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपदजन्य घटनामा 5 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रौतहट 12 र कपिलवस्तुमा सर्पले डसेर 3 जना र रोल्पामा रातमाटामा खहरे भेलले बगाएर 2 जनाको मृत्यु भएको छ। यस्तै कञ्चनपुर मोरङ सिराहा पर्सा चितवन कपिलवस्तु दाङ पाल्पा कञ्चनपुरमा भएका विपदजन्य घटनामा अन्य 11 जना घाइते भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्। काउन्सिलले यही जेठ 12 देखि 15 गतेसम्म संचालन गरेको 69 चिकित्सक लाइसेन्स परीक्षामा सहभागी 2263 विद्यार्थी मध्ये 1515 विद्यार्थी उत्तीर्ण भएका छन्। तराईका धेरै जसो जिल्लाहरूमा केही दिन अघिदेखि बढ़ेको गर्मी तथा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ। देशको हिमाली तथा पहाड़ी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको भए पनि मधेस प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा तातो हावाको लहर अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली तथा पहाड़ी भूभागमा सामान्य हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेको भए पनि तराई क्षेत्रमा भने अझै केही दिन तातो हावाको लहर जारी रहने सम्भावना रहेको छ। केही दिन अघि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम बढ़ेर 40 डिग्री भन्दा माथि पुगेको थियो भने अहिले त्यसमा केही कमी आएको छ। अहिले तापक्रम केही घटेर 37-38 डिग्रीमा आएको भए पनि पूर्वी तराईका क्षेत्रहरूमा 40 डिग्रीसम्म पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद रामप्रसाद दाहालले बताउनुभयो।
2: विशेष गरी पहाड़ी तथा हिमाली भूभागहरूतिर चाहिँ मध्यमसम्मको वर्षा हुने र तराई भूभागहरूमा तातो दिन जारी नै रहने देखिन्छ। पूर्वी क्षेत्रको तराई क्षेत्रहरूमा मधेस कोशी बागमती गण्डकी प्रदेशहरूको तराई क्षेत्रहरूतिर आगामी 3 दिनमा पनि तातो दिन रहने जस्तो सम्भावना देखिन्छ। ठाउँ अथवा स्टेशन अनुसार फरक पर्छ। त्योभन्दा अगाडि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईतिर 40 डिग्रीहरू घटेको थियो 2-3 स्टेशनहरूमा। अहिले धेरै जस्तो स्टेशनतिर 38 डिग्रीसम्म पुगेको छ र 40 पुग्न सक्ने सम्भावना रहेको छ।
1: तापक्रमको अवस्था स्टेशन अनुसार गडबड हुन सक्छ। अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढ़ी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। हिमाली तथा पहाड़ी भूभागमा

0: मेघ गर्जन सहित वर्षाको सम्भावना रहेकाले मौसम बारे जानकारी राखेर मात्रै बाहिर निस्कनुपर्ने र तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ने भएकाले खेतबारीमा काम गर्दा बिहान साँझको समय मिलाएर काम गर्नुपर्ने हुन्छ। गर्मीबाट बस्न चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्ने, अत्यावश्यक कामले निस्कने परेमा घाम कम भएको समय मिलाएर निस्कने, पातलो कपड़ा प्रयोग गर्ने, टाउको छोप्ने, पानी धेरै पिउने र डिहाइड्रेशनबाट बस्ने उपाय अपनाउनु पर्ने हुन्छ। पुनः जल तथा मौसम विज्ञान विभागका मौसमविद दाहाल
1: हिमाली पहाड़ी भूभागतिर चिमेर गर्जन कट्याङ सहित मध्यम समयको वर्षा हुने भएकोले पछिल्लो मौसमी अवस्था के कस्तो छ त्यो बारे चाहिँ सूचना लिने अध्यावधिक रहने र त्यही अनुसार आफ्नो योजना बनाउनु हुन म अनुरोध गर्दछु भने तराई क्षेत्रहरूमा चाहिँ तातो दिनको सम्भावना अझै पनि कायम नै रहेको भएर कृषि क्षेत्रमा काम गर्नुहुनेहरूले बिहान पख अथवा साँझ पख मात्र काम गर्ने दिउँसो घाममा काम नगर्नु हुन म आग्रह गर्दछु र यातायातहरू सड़कतिर हुनेहरूले पनि यसलाई विशेष ध्यान दिएर योजनाहरू बनाउने पानी पिउने हाइड्रेटेड रहने बाहिर धेरै एक्सपोज नहुने भन्ने चाहिँ म सम्बन्धमा आग्रह गर्दछु।
0: पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण नेपालको तराई क्षेत्रमा गर्मीको अवधि लामो र तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य कृषि तथा दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। तराई क्षेत्रमा तातो हावाको लहर अझै केही दिन जारी रहने भएकाले सचेत रहन आवश्यक छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
2: जलवायु परिवर्तनले सिराहा, बर्दिया, सुर्खेत, पर्सा, कपिलवस्तु, काठमाडौँ, डोटी, मकवानपुर र चितवन गरी 9 जिल्लाको 84.2% जनजीवन प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ। काठमाडौँमा आज एक्सन एड अन्तर्राष्ट्रिय नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनको असरले जलाशय सुक्दै गएको र वर्षा हुने प्रवृत्तिमा रूपान्तरण भएको देखिएको छ। प्रतिवेदनमा अध्ययन सीमा क्षेत्र अन्तर्गत 9 जिल्लाका 2358 घर दूरीमा 1773 जना युवा बीच सर्वेक्षण गरिएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तित तथा मानवीय संवेदनालाई जोड़ेको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 सैद्धान्तिक छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधि युक्त बनाउने गरी विधेयक अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। अपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गठन हुने संस्थाको कार्यकारी निर्देशक र संचालक सदस्यहरू विषय विज्ञ हुने गरी योग्यता तोक्नुपर्ने, दक्ष जनशक्तिलाई जिम्मेवारी दिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। त्यसै गरी बैठकमा सांसदहरूले प्रयोगशालाबाट आएको रिपोर्ट चित्त नबुझे पुनः परीक्षण गर्न सकिने व्यवस्था राख्नुपर्ने, नमूना संकलन, भण्डारण र परीक्षणलाई व्यवस्थित बनाउनु पर्ने र अपराध अनुसन्धान गर्ने संस्थालाई स्वतन्त्र रूपमा अघि बढ़ाउनु पर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने गरी सरकार कानून बनाउन लागि परेको बताउनुभयो। निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका 15 सड़क आयोजनाको ठेक्का तोड़िएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालय बीचमा भएको सम्झौता अनुसार ठेक्का सम्पन्न गरिसक्नु पर्नेमा थप म्याप समेत समाप्त भइसक्दा समेत काम सम्पन्न नभएपछि 15 आयोजनाको ठेक्का तोड़ेको हो। काममा ढिलासुस्ती गरेको भन्दै स्थानीयले विरोध गरेपछि एसएन निर्माणका 4, नागार्जुनको 4, राजा भानुका 2, गणपतिका 4 तथा आरपी कन्स्ट्रक्सनको 1 ठेक्का तोड़िएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मण राज जोशीले जानकारी दिनुभयो। ठेक्का रद्द गरिएका निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिश गरिने र ठेक्का सम्झौताको प्रावधान बमोजिम कार्य सम्पादन जमानत धरौटी बापतको रकम पेशकी जफत गरिने कार्यालयले जनाएको छ। कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी क्यामेरा जडान कार्य तीव्र पारिएको छ। सरकारको निर्देशनपछि यात्रुको सुरक्षा, सड़क दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै कैलालीमा सार्वजनिक यातायातमा सीसीटीभी जडान कार्य तीव्र पारिएको हो, जसलाई अनिवार्य समेत गरिएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
3: सरकारको निर्देशनपछि कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान गर्न यातायात व्यवसायहरूले सक्रियता बढ़ाएका छन्। यात्रुको सुरक्षा, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गरिएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रणालीका अध्यक्ष पदमराज सापकोटा सरकारको निर्देशन बमोजिम सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान कार्य धमाधम भइरहेको बताउनुहुन्छ।
4: सम्पूर्ण ठुलो सवारी साधनदेखि लिएर सानो सवारी साधनमा हामीले अनिवार्य सीसी क्यामेरा लगाउने निर्णय गरेका छौँ र यो अनुसार अहिले चाहिँ सबै सवारी साधनले सीसी क्यामेरा लगाइरहेको अवस्था छ। लामो दूरीको दिवा तथा रात्री सेवाका बसहरूले अनिवार्य रूपमा लगाइसकेको अवस्था छ र छोटो दूरीको गाडीहरूले पनि सीसी क्यामेरा लगाइरहेछन्।
3: शुरूवातीमा सीसीटीभी जडानमा अलमल गरेका व्यवसायहरू सीसीटीभीको महत्वबारे जानकार भएपछि सवारी साधनमा सीसीटीभी जडान गर्न लागि परेको अध्यक्ष सापकोटाको भनाइ छ।
4: हामीले यो बारेमा व्यवसायीलाई मजदुरलाई पनि प्रश्न पार्यौं। सीसी क्यामेरा हाम्रो लागि हो, हाम्रो सुरक्षाको लागि हो र शान्ति सुरक्षाको हिसाबले पनि विभिन्न खालको गतिविधिहरू निगरानी हुने अवस्था भएकोले आवश्यक छ भन्ने कुरामा अहिले व्यवसाय मजदुरले बुझेको अवस्था छ।
3: कैलालीमा करिब 1000 सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा रहेको बताइन्छ। यसमध्ये अधिकांश सवारी साधन धनगढ़ीबाट लामो तथा छोटो दूरीमा चल्ने गरेका छन्। प्रत्येक बसमा कम्तीमा 3 सीसीटीभी जडान गरिएका छन्। सार्वजनिक यातायातमा सीसीटीभी जडान कार्यलाई प्रभावकारी बनाउन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। स्थानीय प्रशासन, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरीको टोलीले बेला बखत सार्वजनिक यातायातमा अनुगमन गर्दै आएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी:
5: हामीले छड्के अनुगमन पनि गर्छौ अनि विशेष गरी ट्राफिकलाई मोनिटरिङको लागि जिम्मेवारी पनि दिएका छौँ। त्यस्तै पर्यो भने अठेरी भयो भने त सरकारको नियमलाई पनि मान्नुपर्ने हुन्छ, हामी त्यो एक्सनमा पनि जान्छौँ।
3: सार्वजनिक यातायातमा पहिलो पटक सीसीटीभी जडान हुँदा यात्रुहरूलाई थप सहजता र सुरक्षा हुने अपेक्षा गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी नेतृत्वमा वाशिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएका छन्। तर इरान समर्थित हिजबुल्लाहको आक्रमण समाप्ति बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम राखेको छ। संयुक्त विज्ञप्ति अनुसार युद्ध विराम लागू हुन हिजबुल्लाहको गोलाबारी पूर्ण रूपमा रोकिएको हुनुपर्ने र दक्षिणी लेबनानबाट उसका लड़ाकूहरू हटाउने शर्त पनि समावेश गरिएको छ। दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पायलट जोन स्थापना गर्ने सहमति भएको छ। सो क्षेत्रमा लेबनानी सशस्त्र बलले गैर राज्य सशस्त्र समूहहरूलाई हटाउँदै विशेष नियन्त्रण लिने व्यवस्था रहने बताइएको छ। युद्ध विरामको घोषणा भए पनि त्यसअघि र पछि समेत सीमावर्ती क्षेत्रमा झडप र आक्रमणहरू जारी रहेका छन्। हिजबुल्लाहले इजरायली सेनालाई लक्षित आक्रमण गरेको र इजरायली आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा 10 जनाको मृत्यु भएको दावी गरिएको छ।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: हिमाल पारीको जिल्लाको रूपमा रहेको मुस्ताङमा अहिले स्वदेशी तथा विदेशी पर्यटकहरूको चहल पहल निकै बढ़ेको छ। हिमाली दृश्य अवलोकन, रमणीक वातावरण र धार्मिक स्थलका रूपमा रहेको प्रसिद्ध मुक्तिनाथ क्षेत्रका कारण मुस्ताङमा स्वदेशीसँगै विदेशीमा खास गरी भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको टुकुसेका शिक्षक विष्णु थकालीले बताउनुभयो। भारतमा गर्मी बढ़दो रहेकाले पनि यति बेला नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत मुस्ताङ भ्रमणमा जाने पर्यटक निकै बढ़ेको र त्यसले पर्यटन व्यवसायमा उत्साह थपेको स्थानीयले बताएका छन्। सरकारले स्थल मार्गबाट सीमाना ओहोर दोहोर गर्दा यात्रुले 500 रूपियाँसम्मको वस्तु भन्सार तिर्नु नपर्ने व्यवस्था बनाएको छ। बजेटसँगै सरकारले अध्यावधि गरेको भन्सार सम्बन्धी झिन्टी गुण्टाको व्यवस्थाबाट 100 रूपियाँको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याइएको हो। यसअघि वर्तमान सरकार गठन भएसँगै सीमा क्षेत्रमा 100 रूपियाँको प्रावधान कड़ाईका साथ कार्यान्वयन गर्दा सर्वसाधारण मर्कामा परेको भन्दै विरोध हुन थालेपछि स्थानीय भन्सार प्रशासन केही लचिलो बनेको थियो। भन्सार अधिकारीहरूले समेत 100 रूपियाँको सीमा अत्यन्तै न्यून रहेको कारण कार्यान्वयन गराउन समस्या परेको बताएका थिए। संघ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा 20 मेगावाटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने भएको छ। कर्णालीको पानी जनताको लगानी अभियान अन्तर्गत निर्माण हुने 20 मेगावाटसम्मका जलविद्युत आयोजना कर्णाली वासीकै शेयर लगानीबाट गर्ने प्रदेशका प्रमुख यज्ञराज जोशीले बताउनुभयो। बुधबार 2.66 अंक मात्रै बढ़ेको शेयर बजार बिहीबार भने 13.46 अंकले घटेको छ। यसरी शेयर बजार मापक निफ्टी परिसूचक 2766 अंकमा कायम भएको छ। बिहीबार 198 कम्पनीको मूल्य घटेको छ भने 8 मूल्य स्थिर रहेको छ। शेयर बजार मापक निफ्टी परिसूचक घटे पनि विभिन्न 63 कम्पनीको मूल्य भने बिहीबार बढ़ेको देखिएको छ।
2: वहाँ हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
8: ओपनर कुशल फुर्तेलको कृतिमानी प्रदर्शनमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विस्तारको रूपमा एसियाली खेलकुद एसियाड छनौटको सेमिफाइनलमा पुगेको छ। मलेसियामाथि 168 रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह एकको विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। नेपालसँग हारका बावजुद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई हराएका नेपाल र मलेसियाले यसअघि नै एसियाड स्थान बनाइसकेका छन्। नेपालले दिएको 276 रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा 9 विकेटको क्षतिमा 108 रन मात्र बनाउन सक्यो। मलेसियालाई कम स्कोरमा रोक्न शेर मल्लले 3 विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछाने, कर्ण केसी, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान 1-1 विकेट लिए। त्यसअघि सिंगापुर नेशनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 275 रनको विशाल एकफल तयार पारेको थियो। नेपालका लागि ओपनर कुशल भुतेलले कृतिमानी प्रदर्शन गरे। मलेसिया विरूद्ध शतक प्रहार गरेका कुशल T20Iमा नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाड़ी बने। 126 रन बनाएका कुशल क्याच आउट हुन पुगे। आसिफ शेख 68 रन बनाउँदै आउट भए। कप्तान दिपेन्द्र सिंह एरीले 31 रन बनाउँदा क्याच आउट हुन पुगे। सन्दीप जोरा 15, लोकेश बमले 10 रन थापे। कुशल मल्ल 9 रन र सम्पाल कामी 1 रनमा उपस्थित रहे। नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: के तपाईँलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
2: के तपाईँलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्
4: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
5: यही जेठ 23 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गटा लाग्ने गुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झिझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा कामने ओछ्यानमा पिसाब गर्ने योनिजा नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 23 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674202727
8: 24027
9: सम्पर्क मोबाइल नम्बर 9857225597
8: 9811918918।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।
3: बाट पनि सुन्न सकिन्छ। जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने। मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदन दिनुपर्ने। आवेदनको अवस्था पनि नियमित रूपमा बुझ्न सकिने।
4: एप्लिकेशनबाट हजुरले त्यो नक्सा, फिल्ड बुक यिनीहरूको लागि डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ।
3: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकका सम्बन्धमा विज्ञहरूको बढ़ी भन्दा बढ़ी सुझाव लिइने। परिवर्तित समय अनुसार विधेयकलाई सुधारको प्रयास। विधेयकलाई सुधार गरेर धेरैको भनाई समेट्नुपर्ने शिक्षा मन्त्री पोखरेलको भनाई।
5: त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा सहित 183 जनाद्वारा पार्टी परित्यागको घोषणा। एक वर्षमा देशभरि 63 जातीय विभेदका घटना। व्यवहार परिवर्तनमा समस्या।
6: राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ।
3: र आजको खेलमा मलेसियालाई जितेसँगै एसियाली खेलकुद छनौटमा नेपालको लगातार दोस्रो जीत।
7: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: नेपाललाई जातीय छुवाछुत मुक्त घोषणा गरेको 20 वर्ष पूरा भएको छ, तर व्यवहारमा अझै पनि विभेदका घटनाहरू छन्। आजको दिनले समानता र सामाजिक न्यायप्रति राष्ट्रको प्रतिबद्धता स्मरण गराए पनि यसको प्रभाव धेरैजसो कागजमा मात्र सीमित छ। समाजमा विद्यमान छुवाछुत, भेदभाव र बहिष्करणका प्रवृत्तिहरू अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ। जातीय विभेद विरूद्धको अभियान केवल औपचारिक कार्यक्रम होइन, व्यवहार परिवर्तनको कार्यक्रममा केन्द्रित हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
8: जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। नापी विभागले मेरो किताब मोबाइल एप सार्वजनिक गरेसँगै सेवाग्राहीले घरबाट आफ्नो जग्गा सम्बन्धी काम गर्न सक्नेछन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, बिल बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले सीआईएनसँग बताउनुभयो।
4: अब त्यो भनेको यो मोबाइल एप्लिकेशन हो होइन, मोबाइल एप्लिकेशनबाट हजुरले त्यो नक्सा, फिल्ड बुक यिनीहरूको लागि डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ। हजुरले नक्सा प्रिन्ट लिने काम, प्लट रजिस्टर उतार लिने काम, फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ।
8: यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ। विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो। विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकी सभापति डाक्टर ओजस्वी शेरचनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
9: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनआन्सर्ड नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउनेछु भनेर भन्न चाहन्छु। र माननीय सदस्यहरू, अब समितिको अर्को बैठक पछि सूचना तय गरी यो बैठक यही अन्त गर्छ।
8: केही दिन अघि सीआईएनले उक्त विधेयकका सम्बन्धमा विज्ञ सांसद र सरकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा समितिका सभापति डाक्टर शेरचन्दले छलफलबाट प्राप्त सुझावलाई संसदीय समितिमा छलफल गर्ने र आवश्यक परेमा विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सो छलफल तपाईँले केही दिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। यसबीच बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त विधेयकलाई विज्ञहरूको पर्याप्त सुझाव आवश्यक रहेको बताउनु भएको छ। समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विज्ञहरूको सुझावपछि मात्रै अघि बढ़ने बताउनुभयो।
5: एउटा यता आएर आफ्नो कुराहरू राख्नको लागि व्यवस्था मिलाइदिनु होला, उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्सपर्टिजलाई पनि राखेर यसलाई अझ अगाडि बढ़ाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुप होल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
8: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो।
10: आईएसओ भएन भने आईएसओ जस्तो भयो, त्यो विदेशी विदेशमा यसको मान्यता हुनेन। त्यस कारणले यो चाहिँ एकदमै थोरै खोल्ने, यो एउटा खोल्ने सुरुबाट, र यसलाई चाहिँ एकदमै आधुनिक बनाउने, सकेसम्म आधुनिक त बनाउनै सक्दैन।
8: सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट, व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त वक्तव्य जारी गर्दै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्म केन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको महामन्त्री धवल शमशेर राणाले बताउनुभयो।
11: राजेन्द्र लिङ्गदेललाई अङ्गाला मारेर हामीले अध्यक्ष बनाएको थियौँ, करिब करिब यही टिम थियो। आज दुःखदको साथ हामी आफ्नो घरैबाट छोड्न पर्ने अवस्था आयो। त्यो खुसीको दिन होइन, दुःखको दिन हो आज। तर आफ्नो जिन्दगीमा, राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि, ठानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनुपर्छ।
8: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सचिन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लंघन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाई छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटनामध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन, कानूनी प्रक्रिया र न्याय सम्पादनको विषयहरू समावेश गरिएको छ। यसैबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछुत अन्त्यका लागि कानूनी व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यान्वयन र सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ। दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष विश्वकर्माले संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक र धारा 40 दलित समुदायका विशेष अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।
6: आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ। आधारभूत आवश्यकताहरू गासबास कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ।
8: पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा गरी 5 मृत्यु भएको हो। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपदजन्य घटनामा अन्य 11 घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले दसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमाटामा खहरे भेलले बगाएर 2 बालकको मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपदजन्य घटना भएकामा ती घटनामा 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज एक पुरूषको मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 सखीका 44 रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। ताजा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको लक्ष्य बनाएको थियो। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ।
3: सुशीला श्रेष्ठ। सिन्धुपाल्चोकको भोटे नामलाङमा कुदिँदै विश्वकै अग्लो एकाशमा अर्थात एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
12: यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
3: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाँसे मैदान चरण।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निक्स नेपाल, WWF र CIN।
1: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
5: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवस 2026 अवसरमा डिभिजन वन कार्यालय रसुवाको सहकार्य तथा रेडियो लाङटाङको आयोजनामा रसुवा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषयक उक्त प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फीट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवत विश्वकै सबैभन्दा अग्लो एकास्म अर्थात एउटै ढुङ्गाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
7: पाँच पोखरी थाङपाल गाउँपालिका 7 स्थित युङबा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करूणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढ़िरहेको परियोजना हाल 80% भन्दा बढ़ी सम्पन्न भइसकेको छ। स्थानीय सिंह तामाङ:
8: ढुङ्गा थियो, अब त्यहाँ देउदो पनि थियो, पहिला त त्यो अर्कै रंगले छपेको, अब चाहिँ राम्रो बनाएपछि अब व्यवसाय होला जस्तो।
7: 2078 सालमा शुरू गरिएको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डंगोलको नेतृत्वमा दक्ष कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेम्बा छिरिङ्गोले:
9: बुद्धको मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ नि त, हैन? अब घुम्ने मान्छेहरू पनि आउँछ।
7: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडा काँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्राम स्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठूलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ:
10: हामी यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरि वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्, त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने चाहिँ जुन लक्ष्य राखिएको छ।
7: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकन पछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। शुरूमा 1,86,00,000 रुपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ्ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रुपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
11: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि सुरुवात गर्यौं। एउटै ढुङ्गामा खोपेर 84 फिट त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्राविधिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ अप्ठ्यारा चिजहरू हामीले निकै ठूलो चुनौतीहरू झेले।
7: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन्, तर भोटेनाम्लाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुदिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता।
12: हजुरको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बेल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ।
0: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घाम 1, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
16: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अहिले प्रतिनिधि सभामा रहेको पर्यटन विधेयक 2081 को बारेमा संसदीय समिति र सांसदहरूको विचार धारणा प्रस्तुत गर्दैछौं। शुरूमा विधायन व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गैरे।
17: सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौं। यहाँहरूले भने जस्तो यो प्रदेशमा, संघमा, स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौं कि कञ्चनजंघा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेशले हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि न्युजले कुरा पनि उठाउनु भयो नि त, प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चिज त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी पङ्केशहरूले पनि हेर्न सक्छौ भन्ने कुरा हो। सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ। नेपालको 7,000 भन्दा अग्लो कुनै पनि हिमचुल आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए चाहिँ सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौ। वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले। महँगो त पर्छ, सगरमाथाको ताल फुटेको कुरा यहाँहरूले सुन्नु भएकै छ, र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ। कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ।
18: मान्यजीहरू मध्ये गणेश बहादुर विश्वकर्माजीलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा तपाईँ त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
19: भिजिट नेपाल भन्ने 2000 एउटा अभियान चलाएको थियो, त्यस बेलामा सुदूरपश्चिममा एउटा पनि जाने ठाउँ भएन, हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई जाने लडाइँ झगडा नआएका थियौँ। त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको चाहिँ कुन व्यक्ति आउँछ कि आउँदैन भने हो, दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिँ सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त, यसको क्षेत्रमा कामै नगरे मान्छे चाहिँ कहाँ आउँछ त? अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ ठुलो योगदान छ, उसलाई महिला सैला हुन्न भनेर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने होइन यसले के कुरा गर्ला? समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ। राज्यले त्यही ढङ्गले हेर्छ, समितिमा आएपछि यसलाई उहाँहरूलाई जुन हामी लिखित रूपमा तिन थम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ, होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ।
18: धन्यवाद मान्य जनकगिरीज्यू। थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ थप्न चाहनुहुन्छ भने?
20: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ। सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ। तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्। यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा केसरा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको, हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो। अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र पर्यटन उद्योग र सरोकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो। हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ, उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ। खप्तर बढी मालिका रामा रोशन सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
18: अब तपाईँले भूमिका खेल्नु भयो,
20: यसका लागि धन्यवाद। तपाईँले यो अर्गनाइज गर्नुभयो, सहभागी हुने अवसर दिनुभयो, यसका लागि
18: धेरै धन्यवाद। मान्य साजिबा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ थप केही कुरा राखौँ?
21: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ। त्यसकारण जे जति छ म एकदमै काम गर्छु, सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चिज हो, त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन, धेरै जटिल बनाउनु हुँदैन, जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्ने सम्मको पुर्याउनु हुँदैन। मलाई थाहा छ कोविडको समस्या, मलाई थाहा छ भूकम्पको समस्या, भूकम्पमा कति कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ, अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ। कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छ नि त। त्यस कारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ, राज्य चाहिँ सफ्ट हुनुपर्छ, र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिज्यू यही हुनुहुन्छ, उहाँले यो कुराहरू बुझ्नुहुन्छ।
1: नमस्कार सबैजनालाई, म सुनिमा उदास आले अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति।
12: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू हेलो संसद, तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ। यदि दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ, र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँको हजुरहरूको कुरा सुन्दाखेरि, र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गरौँछौ। प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ, र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज, यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ। यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौँ, र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौँ, र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौँ।
0: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। जग्गा सम्बन्धी सेवाहरू अनलाइन मार्फत अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परिचय घोषणा गरेका छन्। एक वर्षमा देशभरि 63 जातीय विभेदका घटनाहरू भएका छन्, र सिंगापुरमा आज भएको एसियाली खेलकुद छनौट समूह एको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
22: अहिले रातिको ठीक 8 बज्यो।

0: विदेश भित्र विभाजन सृजना गर्ने प्रयासमा लागेको आरोप
1: र विश्वकप फुटबल शुरू हुन एक साता बाँकी चार देशले डेब्यू गर्ने मेसी र रोनाल्डो छैटौं पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदै
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781

0: 1-71-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकार गठनको दुई महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको भारत भ्रमणले दुई देशको सम्बन्ध र आन्तरिक शक्ति संघर्षलाई सतहमा ल्याएको छ। नेपाली कंग्रेस र नेकपा एमालेको संयुक्त सरकारको नेतृत्व गर्नुभएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न नपाउँदै सरकार ढलेको थियो। छिमेकी मुलुक भारतले एक वर्षसम्म पनि ओलीलाई भ्रमणको मिति टुंगो लगाएर तत्कालीन सरकारसँग खुशी नरहेको सन्देश दिएको थियो। गत भदौमा भएको जेएनजी आन्दोलनपछिको चुनावमा रासपाले बहुमत ल्याएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाईसहित सहकार्य गर्न चाहेको बताउनु भएको थियो, जसले भारत नयाँ सरकारसँग मिलेर अघि बढ़न तयार रहेको बुझिएको थियो। प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको दुई सातामै मोदीले फोन गरेर निम्तो समय दिनुभएको थियो। तर प्रधानमन्त्री शाह तत्काल विदेश भ्रमणमा नजाने रासपाका महामन्त्री भूपदेव शाहले एक अन्तर्वार्तामा बताउनु भएको थियो। प्रधानमन्त्री भन्दा अघि सत्तारूढ़ रासपा सभापति लामिछाने भारत पुग्दा भएको स्वागत र उच्चस्तरीय भेटवार्ताबारे नेपालमा विभिन्न कोणबाट बहस र चर्चा भइरहेको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: नेपालले पनि भारतको सीमा मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै भएको रासपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई कतिपयले सीमा समस्या समाधानको कूटनीतिक चाल भनेका छन् भने कतिपयले परम्परागत निरन्तरताको संज्ञा दिएका छन्। भारत सम्बन्धका जानकारहरूले रविप्रति भारत सरकारले देखाएको सम्मान केवल शक्ति सन्तुलनको नीतिका रूपमा अर्थ्याएका हुन्। परराष्ट्र मामिलाकी जानकार इन्द्र अधिकारीले पनि नेपालमा उदाएका नयाँ शक्तिको दृष्टिकोण बुझ्ने भारतको पुरानै चालबाजी बाहेक अरू केही पनि भएको बताउनुभयो।
4: अहिलेको रविजीको भिजिटले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अथवा त्यसको नेतृत्वको सोच चिन्तन अथवा पार्टीको वैचारिक भिजनको कुरा अन्तर्राष्ट्रिय सम्बन्धलाई कस लानु सोच रहेछ त भन्ने कुरा बुझ्ने अथवा भारतलाई उनीहरूले कसरी हामीसँगको सम्बन्ध उनीहरूले कसरी अगाडि बढाउने सोच बनाएका छन् अथवा हामी यस्तो चाहन्छौ भनेर आफ्नै कुरा भने पनि भारतले अहिले प्रधानमन्त्रीलाई भन्न नपाइरहेको हुनाले नेतृत्वलाई भन्नलाई पनि त्यो खालको माहौल बनेको हो।
3: त्रिभुवन विश्वविद्यालयका अध्यापक अर्जुन ध्वज अरियालले भने फरक धारणा राख्नु भएको छ। उहाँले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्व तयारीको साँझो पाँचोका लागि रविको भ्रमणलाई अर्थ्याउनु भएको छ। प्राध्यापक अरियालले रविको भ्रमणले सीमा विवाद भन्दा द्विपक्षीय सहयोग र लगानीका मुद्दामा केही नयाँपन आउन सक्ने विश्वास व्यक्त गर्नुभयो।
5: योभन्दा अगाडि नेताहरूले होटलमै गएर लाइन लागेर भेट्ने प्रचलनका विरूद्ध अहिले बालेन्द्र शाहले जसरी खुट्टा अगाडि बढाउन खोजिरहनु भएको छ, यो हामीलाई अलि अपच भएको पनि हुन सक्छ। किन भन्दा परम्परागत पर गएर गरे जस्तो देखिन्छ नि त, बिलोइन द बक्स, त्यसले गर्दा हामीलाई अलि अनौठो लागेको पनि हुनसक्छ। तर कतिपय अवस्थामा के हुन्छ भने सीमा विवादहरूलाई थाती राखेर विकास निर्माणका कुराहरूलाई अगाडि बढाउनु पर्ने, लगानीका कुराहरूलाई अगाडि बढाउनु पर्ने हुन सक्छ।
3: प्रतिपक्षी दल नेकपा एमालेका नेता समेत रहनुभएका परराष्ट्र मामिलाका जानकार राजन भट्टराई भने प्रधानमन्त्री बालेनको अभिव्यक्ति र रविको भारत भ्रमण राष्ट्रहितमा नहुने दावी गर्नुहुन्छ।
6: यो भ्रमण राज्य औपचारिक भ्रमण होइन, अनौपचारिक भ्रमण हो, प्राइभेट भिजिट हो। उहाँहरूको पार्टीको दलको नेताले उहाँले कुनै त्यो सम्झौता गर्ने कुरा हुँदैन। यसमा त्यसो हुनाले वातावरण सहज बन्नका लागि एक्लै अर्कालाई नयाँ पार्टी आएको हुनाले उनलाई नजिकबाट उनीहरूका धारणाहरू एकअर्काको बुझ्नका लागि सहयोग पुर्याएको छ। त्यसले भोलि कस्तो परिणाम ल्याउँछ त परिणाम नै भन्छ।
3: भारतका लागि नेपालका पूर्व राजदूत दीप कुमार उपाध्यायले पनि नेपाल भारत सीमा सम्बन्धी विवाद कुनै व्यक्ति विशेषको पहलबाट समाधान नहुने बताउनु भएको छ। उहाँले विगतको तुलनामा अहिलेको सरकार स्थिर भएकाले राष्ट्रिय सहमतिको आधारमा अघि बढ्न विशेष प्रयास थाल्नुपर्ने सुझाव दिनुभएको छ।
7: नेपालले के चाहन्छ, एजेन्डा बनाएर ल्याउँ, वार्ता गरौं, हामी पनि गर्छु भनेका कुरा कुरो के हो भनेको राम्रो कुरो। यसो कुरो पहिले पनि भन्थ्यो, पहिलेका सरकारहरू के हुने, नेपालले के चाहन्छ त ठिक्कै हामीले चाहिँ एकदम एजेन्डा भई पोलिसी लेभलबाट राजनीतिक तहबाट चाहिँ हामीले कम्युनिक गरेर छलफल गरौँ, हामी नै त्यसरी अगाडि चढ्न सकेनौँ खालि छैभरि सानसानो कुरामा अझै अहिले स्थिर सरकार छ सोचो देशले चाहिँ एजेन्डा भयो।
3: पाँच दिने भ्रमण सकेर रवि भोलि फर्किने तालिका छ। भोलि नै परराष्ट्र मन्त्री शिशिर खनाल तीन दिने भ्रमणका लागि भारत जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। खनाल भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणको क्रममा विदेश मन्त्री जयशंकर

0: वाणिज्य मन्त्री पीयूष गोयल लगायतसँग भेटवार्ता गर्ने बताइएको छ। यसअघि नै मन्त्री खनालको भारत भ्रमण तय भएको थियो, तर उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण स्थगित भएको थियो। अहिले त्यही भ्रमणलाई रिसेड्युल गरिएको हो, तर कतिपयले भने यो भ्रमणलाई प्रधानमन्त्रीको भ्रमणको तयारीको रूपमा अर्थ्याएका छन्।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री पारिन शाहको अभिव्यक्तिको विरोधमा माइतीगर मण्डलामा प्रदर्शन गरेका छन्। नेकपाका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा उनीहरूले आज प्रदर्शन गरेका छन्। देशको सार्वभौमिकताको रक्षाका लागि भन्दै उनीहरूले विभिन्न प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन्।
2: राष्ट्रिय जेएनजी नागरिक अभियानले भने पूर्व गृहमन्त्री सुदन गुरूङले आन्दोलनकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ। कालापानी नेपालको भएको भन्दै सड़कमा शान्तिपूर्ण प्रदर्शनकै क्रममा पक्राउ परेका जेएनजी आन्दोलनकारीमाथि हिरासतभित्र दुर्व्यवहार भएको राष्ट्रिय जेएनजी नागरिक अभियानले जनाएको छ। आज एक वक्तव्य जारी गर्दै काठमाडौँ स्थित लयनचौर सोरोखोटी हिरासतमा रहेका प्रदर्शनकारीमाथि गुरूङले गाली गलोज धम्की र दुर्व्यवहार गरेको जनाइएको छ। हिरासतमा राखिएका अभियन्तालाई भेट्न पुगेका पूर्व गृहमन्त्री गुरूङले हिरासत कक्षमै प्रवेश गरी दबावमूलक र अपमानजनक व्यवहार गरेको आरोप अभियानको छ। साथै हिरासतमा रहेका नागरिकलाई 24 घण्टासम्म पिउने पानी समेत उपलब्ध नगराइएको भन्दै राष्ट्रिय मानवाधिकार उल्लंघन भएको अभियानले जनाएको छ। अभियानले सरकार समक्ष 5 बजे माग राख्दै घटनाको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरेको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 183 जना नेताहरूले पार्टी परित्याग गरेका छन्। पहिलो चरणमा धवल शमशेर राणा सहित 183 जना नेताहरूले राप्रपा परित्याग गरेका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका छन्। पदाधिकारीहरूमा महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशव राज श्रेष्ठ, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनसुर शाही, मीना शाही, दिल विकास राज भण्डारी, नानी मैया आचार्य लगायत छन्। उनीहरू मध्ये अधिकांश नेताहरू यसअघि वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनबाट कार्यवाहीमा परेका थिए। धवल शमशेर नयाँ पार्टी बनाउने तयारीमा जुटेको बताइएको छ। मूल नेतृत्वको हीनभाव, कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन्। जनता केन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिए पनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नु परेको उनीहरूको भनाई छ।
2: नेपाली कंग्रेसको 12 जिल्ला सभापति राजेश राय यादव निलम्बनमा परेका छन्। आज बसेको कंग्रेसको केन्द्रीय अनुसन्धान समितिको बैठकले यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो। दुई पटक स्पष्टीकरण माग्दा पनि जवाब नदिएकाले उनलाई निलम्बन गरिएको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो। गत फागुन 21 गतेको निर्वाचनमा यादवले कंग्रेसका आधिकारिक उम्मेद्वारलाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो। त्यसपछि अनुशासन समितिले स्पष्टीकरणका लागि पत्राचार गरेको थियो, तर यादवले दुई पटक स्पष्टीकरण माग्दा पनि जवाब नदिएपछि निलम्बन गरिएको कंग्रेसले जनाएको छ।
1: सरकारले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका 140 ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। उपलब्ध ऋण विवरणका आधारमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले नामावली सार्वजनिक गरेको हो। ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढ़ाउने चेतावनी पनि समितिले दिएको छ। ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ। समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरेको स्पष्ट पारेको छ।
2: नेपाल परिवेशमा रोल्पामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्।
3: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौ। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
4: गुणस्तरीय प्लम्बिङको परपर्दा नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन
7: यो हो खा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
2: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: रोल्पामा आज बिहान भएको जीपको दुर्घटनामा परि दाङका 3 जनाको मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका 2 घरती गाउँ ब्याङखोलामा अस्थायी नम्बर प्लेटको जीप दुर्घटना हुँदा दाङका 3 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका 7 बेसाहीका अन्दाजी 25 वर्षीय जीप चालक वीरबहादुर चौधरी, दंगीशरण गाउँपालिका 7 श्री गाउँ घर भई हाल घोराही उपमहानगरपालिका 14 बस्ने अन्दाजी 40 वर्षका जीवदहन चौधरी र उहाँकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा निर्माण सामग्री बोकेको जीप सड़कबाट करिब 600 मिटर तल खसेको थियो।
2: सगरमाथा आरोहणका क्रममा 5 दिनदेखि बेपत्ता भएका दावा शेर्पाको जीवितै उद्धार गरिएको छ। एजेट 16 गतेदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई 5 दिनपछि आज जीवितै उद्धार गरेर काठमाडौँ ल्याइएको हो। पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले जेठ 16 गतेदेखि बेपत्ता शेर्पाको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले सगरमाथा आधार शिविर नजिकैको क्याम्पोन पोइन्टमा फेला पारेको जानकारी दिनुभयो। बेपत्ता शेर्पालाई समितिका कर्मचारीले उक्त पोइन्टबाट बोकेर गोरकसेपसम्म पुर्याएका थिए। गोरकसेपबाट अल्टिच्यूट एयरको हेलिकप्टरबाट काठमाडौँको हेम्स अस्पतालमा ल्याएर उपचार थालिएको सूचना अधिकारी गौतमले बताउनुभयो।
1: तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तातो लहर लूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तातो लहरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। उहाँले सरकारले लूको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। तातो लहर लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव डाक्टर अधिकारीले दिनुभएको छ। ताप लहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।
2: देशभर देखिएको औषधि आपूर्ति तथा व्यवस्थापनको समस्या बारेमा स्वास्थ्य तथा जनसंख्या खाद्य स्वच्छता मन्त्रालयले सरकारवाला निकायसँग छलफल अघि बढ़ाएको छ। औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या, गुनासा र तिनको समाधानका बारेमा मन्त्रालयले हालै औषधि व्यवस्था विभागका प्रतिनिधिबीच छलफल अघि बढ़ाएको हो। विशेष गरी क्यान्सर विरूद्ध हुने औषधिको अभाव र त्यसको आपूर्तिबारे छलफल बढ़ाइएको छ।
1: नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी मामिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। एप मार्फत नक्सा प्रिन्ट फिल्ड बुक उतार प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।
2: ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पूर्व पक्षका लागि जेल चलानको आदेश दिएको छ। अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पूर्व पक्षका लागि थुनामा पठाउनु भनेको हो। उनलाई इन्टरपोलको सहयोगमा जेठ 17 गते थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनी विरूद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर भएको छ। पक्राउ पर्नु अघि उनले सामाजिक सञ्जालबाटै प्रतिवाद सहित विभिन्न प्रतिक्रिया दिएकी थिइन्। नवलप्रासी पश्चिम घरवैहाल ललितपुरको भैँसीपाटी बस्दै आएकी अधिकारी विरूद्ध तीन कसुरमा गत चैतमै मुद्दा दर्ता भएको थियो। उनले एक व्यवसायीबाट मात्रै 6,52,00,000 रूपियाँ लिएको अभियोग छ।
1: जोत्ने क्रममा गोरु बसेपछि मुख जमीनमा गाडेर निर्दयी व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्युठानको गौमुखी गाउँपालिका एक बस्ने अन्दाजित 36 वर्षीय जाली राम थापा मगरले आफ्नै खेतबारीमा गोरू लिई जोतिरहेको अवस्थामा गोरू हिँड्न नसकी खेतमा बसेपछि गोरूको नाक मुख माटोमा गडेर निर्दयी व्यवहार गरेको भिडियो बाहिरिएको थियो। भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता 2074 परिच्छेद 27 पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानबाट 5 दिनको म्याप थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2: सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित सवारी शाखामा आग लागि भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायक महानिरीक्षक डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको हो। सशस्त्र प्रहरी बल मुख्यालयको सवारी शाखामा गए राति आग लागि हुँदा केही सवारी साधनमा क्षति भएको थियो। आग लागि राति नै नियन्त्रणमा आएको थियो।
1: नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट 9 करोड़ रकम निकासा भएपछि निर्माण कार्य पुनः संचालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो।
2: पोखरा जोमसम नियमित हवाई सेवा 3 महिनाका लागि बन्द भएको छ। त्यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समित एयरलाइन्सले पोखरा जोमसम नियमित हवाई उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्।
3: नेपालगंजमा चराचुरुङ्गी बचाऊ अभियान शुरू गरिएको छ। बढ़दो गर्मीका कारण नेपालगंज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले संकटमा पर्ने भन्दै जिल्लाका केही युवाले अभियान शुरू गरेका हुन्।
2: काठमाडौँ महानगरपालिकाले त्रिवी शिक्षणको बहिरंग सेवालाई बिरामी मैत्री बनाउन 1,70,00,000 रूपियाँ बराबरका प्रविधि साधन र उपकरण हस्तान्तरण गरेको छ। महानगरले आज अस्पतालमा आयोजना गरिएको कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डोंगोलले अस्पतालका प्रमुख डाक्टर प्राध्यापक सुभाष आचार्यलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।
3: प्रहरीले कैलालीका विभिन्न स्थानबाट 17,00,000 बढ़ी मूल्यका मोटरसाइकल बरामद गरेको छ। 17,30,000 मूल्य बराबरका 15 मोटरसाइकल बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरीलाई उपरीक्षक योगेन्द्र तिमिलसिन्हाका अनुसार आज भजनी र लम्की चुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता मोजतल्लाबा खामेनीको इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको दावी गर्नुभएको छ। आज जारी गरेको सन्देशमा उहाँले युद्ध मैदानमा पराजित भएपछि अहिले जनताको मनोबल कमजोर पार्ने र देशभित्र विभाजन सृजना गर्ने प्रयासमा लागेको बताउनु भएको हो। खामेनीले यस्ता चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता उलाउँदै जनतामा निराशा र हताश फैलाउने कुनै पनि गतिविधि शत्रुलाई सहयोग पुर्याउने कार्य हुने बताउनुभयो। उहाँको सन्देश इस्लामिक गणतन्त्र इरानका संस्थापक रूहल्लाह खामेनीको निधनको वार्षिक उत्सव तथा एक महत्वपूर्ण सिया धार्मिक पर्वको अवसरमा आयोजित कार्यक्रममा वाचन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढ़ेको र दुई देशबीच सम्झौता भएमा रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग तुरन्तै खोलिने बताउनु भएको छ। उहाँले अहिले कुनै सम्झौता हुने ग्यारेन्टी भने नरहेको बताउनुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार। विश्व फुटबलको महाभूकम्प फिफा विश्वकप फुटबल 2026 शुरू हुन अब एक साता मात्र बाँकी छ। अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त आयोजनामा हुने यो संस्करण इतिहासकै सबैभन्दा ठूलो हुने भएको छ। विश्वकप नजिकैसँगै आयोजक देशहरूसँगै विश्वभर फुटबलको माहौल तात्न थालेको छ। थप विवरण सहकर्मी दिनेश जोशीबाट।
4: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले 3 देशका मुख्य शहरमा हुने खेलका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। यही जेठ 28 अर्थात जून 11 जुलाई 19 अमेरिकाका 11, क्यानाडाका 2 र मेक्सिकोका 3 गरी 16 शहरका रंगशालामा विश्वकप हुन लागेको हो। 39 दिनसम्म चल्ने विश्वकपमा 48 देशले प्रतिस्पर्धा गर्नेछन्। यसपटक सहभागी हुने 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टीम रहेका छन्। विश्वकपमा सहभागी हुने देश 32 48 पुर्याउँदा 4 देश डेब्यू गर्दैछन्। ती 4 टोलीमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान रहेका छन्। फिफाले यस प्रतियोगितामा सहभागी हुने 48 देशका कुल 1248 खेलाड़ीको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। कुल खेलाड़ी मध्ये 357 जनाले यस अघि पनि विश्वकप खेलिसकेका छन् भने 891 जना खेलाड़ीले पहिलो पटक विश्वकपको अनुभव लिँदैछन्। यसअघि विश्वकप जितिसकेका 22 जना चर्चित खेलाड़ीहरू यसपटक पनि मैदानमा देखिनेछन्। यस प्रतियोगितामा सबैभन्दा पाका खेलाड़ी स्कटल्याण्डका 43 वर्षीय गोलकिपर ग्रेग गोर्डन हुन् भने सबैभन्दा कान्छा खेलाड़ी मेक्सिकोका 70 वर्षीय गिल्बर्टो मोरा हुन्। फुटबलका विश्व प्रसिद्ध स्टारहरू लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआले छैटौं पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदैछन्। विश्व फुटबलमा राम्रो इतिहास बनाएका चर्चित चार टोली भने यसपटकको विश्वकपमा देखिने छैनन्। फिफा वरियतामा 12 स्थानमा रहेको इटली यसपटकको विश्वकप खेल्ने छैन। चार पटकको उपाधि विजेता इटली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन नसकेको हो। फिफा वरियताको 20 स्थानमा रहेको डेनमार्क पनि यसपटकको विश्वकप खेल्नबाट वञ्चित बनेको छ। फिफा वरियतामा 26 स्थानमा रहेको नाइजेरिया पनि छनौट चरण पार गर्न नसक्दा विश्वकप खेल्नबाट वञ्चित बनेको छ। 9 पटक विश्वकप खेलिसकेको पोल्याण्ड पनि यसपटक विश्वकप खेल्नबाट वञ्चित भएको छ।
2: एसियन गेम्स छनौटमा नेपाली पुरूष क्रिकेट टोली समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मलेसियामाथि 167 रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह एकको विजेताको रूपमा सेमी फाइनलमा पुगेको। नेपालले दिएको 276 रनको विशाल लक्ष्य पछाएको मलेसियाले 9 विकेटको क्षतिमा 108 रन मात्र बनाउन सक्यो। मलेसियाका लागि कप्तान सयाद अजिजले सर्वाधिक 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले 7 विकेटको क्षतिमा 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले कीर्तिमानी प्रदर्शन गरे। मलेसिया विरूद्ध शतक प्रहार गरेका कुशल T20Iमा नेपालका लागि लगातार दोस्रो शतक आन्ने पहिलो खेलाड़ी बनेका छन्। उनले 126 रन बनाए। आसिफ शेख 68 रन बनाउँदै आउट भए। कप्तान दिपेन्द्र सिंहरीले 31 रन बनाउँदा आउट हुन पुगे। मलेसियाका लागि वीर नदीप सिंहले 3 विकेट लिए। नेपालसँग हारका बावजुद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको छ।
3: एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानमाथि सहज जित हात पारेको छ। नेपालले भूटानलाई 51 रनले हराएको हो। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भूटानले 8 विकेट गुमाउँदै 62 रन मात्रै बनाउन सक्यो। भूटानको लागि देन छेन वाङमोले सर्वाधिक 39 रन बनाइन्। नेपालकी रूपिना छेत्रीले सर्वाधिक 3 विकेट लिइन्। रिया शर्माले 2 विकेट लिँदा कविता कुंवर र मनिषा उपाध्यायले समान 1-1 विकेट हात पारे। यसअघि पहिलो ब्याटिङ गर्दै नेपालले 20 ओभरमा 113 रन जोड़ेको थियो।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: रविको भ्रमणबाट भारतले चालबाजी बुझ्ने परराष्ट्रविदको प्रतिक्रिया। भोलि परराष्ट्र मन्त्री खनाल 3 दिने भ्रमणका लागि भारत जाँदै।
2: सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाका भातृ संगठनको प्रदर्शन। राणासहित 183 नेताद्वारा राप्रपा परित्याग। कंग्रेसका 12 जिल्ला सभापति निलम्बनमा।
3: तापक्रम वृद्धिसँगै लुकको जोखिम बढ़दो। औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाले छलफल।
2: इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको सर्वोच्च नेता खामेनीको दावी। देशभित्रै विभाजन सृजना गर्ने प्रयासमा लागेको आरोप।
3: र विश्वकप फुटबल शुरू हुन एक साथ बाँकी। चार देशले डेब्यू गर्ने मेसी र रोनाल्डो छैटौं पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा अध्ययन विधा दुरूपयोग गर्ने प्रिभीका प्राध्यापकहरूबाट 10 करोड़ भन्दा बढ़ी रकम फिर्ता, छानबिन समितिका संयोजक भन्छन्।
1: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नु, अरबौं पैसाहरू उठ्ने सम्भावना छ।
0: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग, पार्टीको एजेण्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्नेहरूसित सरसल्लाह भइरहेको छ र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
0: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढ़ाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढ़ाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन्। उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौं। प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झूठो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विधा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
1: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विधा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विधा दिन्छौ, तलब सहित दिन्छौ। र हामीले के एक्सपेक्ट गर्छौ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसो नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्न पर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
0: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
1: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामीले सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा।
0: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
1: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिवेणीले बिहोर्नु पर्दैन।
0: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
1: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो, एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने, दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
0: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
1: तीनटा जस्तो लाग्छ, एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा प्रागिक क्षति बेहोरिराखेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ। तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विधा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा पनि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ, त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्रे। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनस्थापनाको अजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट, आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
2: नयाँ पार्टीको लागि होमवर्क भयो भइरहेको छ। एउटा डरो रूपले उभिने र एजेन्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ। त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
0: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको र संस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
4: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
0: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङदेनको भनाईलाई अस्वीकार गरेनन्, तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
2: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ, तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन। मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो, त्यो निर्णयमा सिग्नेचर उहाँकै छ, मेरो छैन।
0: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
4: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
0: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
2: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिँ नि राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
0: राणा पक्षधारहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकू समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रिय।
6: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तचाप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
0: सेवा लिने क्रममा चाहिने जानकारी:
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-333।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु धुकधुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674202027
7: 24027।
8: सम्पर्क मोबाइल नम्बर 9857225597
7: 9851918।
9: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
10: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
9: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
9: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
10: विशेष जानकारी, एसी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
9: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
10: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
9: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा। सम्पर्क नम्बर 0684200003, 420001, मोबाइल नम्बर 9856219917, 9856336567 र 9845120736।
10: सुरक्षित गरिहाल्नुहोस्।
9: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशेषत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी गैर सरकारी क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। आजको कार्यक्रम जीवन रक्षामा भने विशेषत वन वातावरण संरक्षणको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले के कस्तो सम्बोधन गर्यो र वन वातावरण संरक्षणको क्षेत्रमा सामुदायिक वन उपभोक्ता महासंघले कसरी काम गरिरहेको छ, पछिल्लो प्रगति के छ र सुधार्नुपर्ने पाटोको पक्षहरू के छन् भन्ने बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्दैछौ। शुरूमा त बजेटमा लागौं। बजेट वन क्षेत्रको लागि अथवा सामुदायिक वन उपभोक्ता समूहहरूले माग गरे अनुसारकै आयो अथवा त्यसमा केही फरक पर्यो?
1: समग्रमा अब बाहिर राष्ट्रिय हिसाबले गर्ने व्याख्याहरू आफ्ना होलान्, तर सामुदायिक वनको हिसाबले बजेटमा जे कुरा लेखियो, नीति कार्यक्रम बजेटमा जे कुरा लेखियो त्यो सकारात्मक छ।
0: के त्यस्तो
1: गरेर सामुदायिक वनलाई वन एन 2049 भन्दाखेरि सामुदायिक वन उपभोक्ता समूह एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था हो भनेर व्याख्या गरेको थियो। अहिलेको बजेटमा ठ्याक्कै त्यही शब्द सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन बजारका लागि स्वायत्तता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानूनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण, केही कानूनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसेकम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ ल्याएको छौँ।
0: यसमा जस्तो शब्द उल्लेख गर्दाखेरि यो अहिलेसम्मका सरकार मध्ये यसपालिको शब्द अझ राम्रो गहिरो मनपर्ने खालको हो कि विगतमा पनि यस्ता खालका बजेटहरूमा शब्द लेख्ने क्रम छ निरन्तर?
1: पहिला पनि नआएको चाहिँ होइन, त्यही त मैले भने आउन आउँथ्यो, तर अहिले अझै त्यसलाई चाहिँ अझै शब्द चाहिँ अझै समायोजन गर्ने काम सामुदायिक वनको पक्षमा भएको छ। किनभने कहिलेकाहीँका बजेटमा चाहिँ सामुदायिक वन उपभोक्ता समूह भनेर शब्द लेख्न पनि अल्मलिएको देखिन्थ्यो, कहिलेकाहीँ उपभोक्ता समूह वन उपभोक्ता समूह यस्ता शब्दहरू प्रयोग हुन्थे भने अहिले चाहिँ सामुदायिक वन उपभोक्ता समूह को उत्पादन होइन प्रशोधन बजार आदिमा चाहिँ स्वायत्तता प्रदान गरिनेछ भन्ने एउटा त्यो छ भने अरू पनि थुप्रै कुराहरू जस्तै कृषि वन पर्यटनको कुराहरू, त्यसै गरी जलवायु परिवर्तन न्यूनीकरण, कार्बनको पैसा तल जाने कुरा लगायतका थुप्रै विषयहरूलाई चाहिँ यसले चाहिँ सम्बोधन गर्ने प्रयास गरेको छ। त्यसले गर्दाखेरि अहिले हामीले हेर्ने भनेको त अस्तिको बजेट भाषणको दिन प्रस्तुत भएको विषय आफैमा राम्रो छ, त्यसलाई राम्रोलाई राम्रो भन्नुपर्छ। त्यसैले हामी सामुदायिक वन उपभोक्ता महासंघ नेपालले चाहिँ यसलाई चाहिँ सकारात्मक ढंगले लिएको छ। यो के मान्यमा हो भने फेरि अहिले समग्र बजेटको धेरै आलोचना आदि इत्यादि भएको म सुनिरहेको छु, म समग्रतामा गएको छैन, किनभने म मेरो भूमिका भनेको सामुदायिक वन उपभोक्ता समूह अहिले यो देशमा चाहिँ 23,000 भन्दा धेरै समूह छन् जसमा 32,00,000 भन्दा धेरै घरधुरी छन्, 1,62,00,000 उपभोक्ताहरू हुनुहुन्छ जसले चाहिँ 25,00,000 हेक्टर बराबर वन व्यवस्थापन गरेको छ। हो, त्यो समुदायले व्यवस्थापन गरेको वनमा समुदायको अधिकार स्थापित हुन्छ कि हुँदैन? समुदायले वनको उत्पादन गर्न, वनको प्रशोधन गर्न, वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन? हाम्रो मुख्य चासोको विषय त्यो हो।
0: यो बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ, म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सृजना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौं। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। यसले समग्रमा वनको विषय धेरै लेख्यो, सामुदायिक वनलाई तोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो।
1: एकदम होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यसकारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो। हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
0: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले, त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा फेकोपन लगायतका अरू सरकारवालाले पनि
1: केही अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गर्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
0: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
1: तुलनात्मक रूपमा अलिक फरक हो। यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन। अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ। यसो मतलब विगतमा नआएको भन्ने होइन, आएको, तर विगतमा आएका कुराहरूलाई थप सुधार गरेर भाषा संयोजन आदि इत्यादि गरेर चाहिँ समुदायको पक्षमा वनको व्यवस्थापन, जस्तै वनबाट चाहिँ उत्पादकत्व वृद्धि गर्ने हामीले संरक्षणमा सफलता प्राप्त गर्यौं। अब वनलाई त्यसैले हामीले वन ऐन 2076 बनाउँदा, वन नीति 2075 बनाउँदा हामीले के भन्यौं भन्दा अब वनलाई चाहिँ अलिकति उत्पादनमा लानुपर्छ भनेर, जबकि त्यति बेलासम्म कृषि वन भन्न वन मन्त्रालय अन्तर्गतको संरचना चाहँदैनथ्यो। हामीले वन ऐन 2076 कृषि वनको परिभाषित कुरासहित हामीले उल्लेख गर्यौं। पर्यटन त अवैध थियो 2076 सालसम्म, हामीले 2076 सालमा वन ऐन बनाउँदाखेरि त्यसलाई चाहिँ वैध बनायौं। त्यसपछि उद्यम विकास वनले कहिले पनि स्वीकार्दैन थियो, यद्यपि अहिले उद्यमको कुरामा चाहिँ उद्योग ऐनले समस्या पारेको छ, नभए वन ऐनमा उद्यम गर्ने भनेर लेख्यौं। वन्यजन्तु व्यवस्थापनका कुरा, यी चारवटा अत्यन्तै महत्वपूर्ण कुरा। म त्यति बेलाको सरकारलाई, त्यति बेलाका माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, जुन कुरा हामीले वन संरक्षण मात्रै हो भन्ने कुरालाई चाहिँ हामीले 2076 सालमा परिवर्तन गरेर वन अब संरक्षण सँगसँगै उपयोग हो, यसले चाहिँ अब समृद्धिमा जोड़ दिनुपर्छ भनेर हामीले त्यतातिर एउटा चाहिँ मार्ग प्रशस्त गरेका थियौं। अहिलेको बजेटले चाहिँ त्यसलाई चाहिँ थप पुष्टि गरेको छ।
0: अहिलेको बजेटमा अर्को आएको विषयवस्तु भनेको मानव वन्यजन्तु द्वन्द कम गर्नको लागि कार्यक्रमहरू चलाउने भनेर बजेटमा त्यसले उल्लेख पनि गरेका छ। अब जति उल्लेख गरियो त्यो उल्लेख गरिएको विषयवस्तुहरू भोलि कार्यान्वयन नहुनेमा तपाईँहरू कतिको चिन्तित हुनुहुन्छ, अथवा जति लेख्यो बजेटमा सरकारले त्यो कार्यान्वयन गर्ला भन्ने तपाईँहरूको भन्नु?
1: कार्यान्वयन गर्ने कुरामा हामी साह्रै चिन्तित छौं। अब सरकारसँग हामीले शुरू गरेका छौं संवाद, बजेट आयो धन्यवाद छ, तर तपाईँ आज म एक एक उदाहरण दिन चाहन्छु। काठ, स्वदेशी काठको प्रयोगको कुरा आयो, तर आज कुनै पनि सरकारी भवन बनाउँदा स्वदेशी काठ प्रयोग गर्ने इस्टिमेट गरिएको छैन। त्यो गर्न उहाँहरू तयार हुनुहुन्न र आज फलाम र विदेशी काठको मात्रै त्यहाँ प्रयोग गरिएको छ। हामीले अहिले सरकारले एउटा चाहिँ स्वदेशी काठ प्रयोगको मार्गदर्शन बनाउने भनेर अगाडि बढ़िरहेको छ। हामीले भनेका छौँ ए बाबा, स्वदेशी काठ प्रयोग गराउनलाई पनि छुट्टै कानून बनाउनु पर्छ, भवन बनाउँदाखेरि त्यसको इस्टिमेट गर्दाखेरि नेपालको काठ प्रयोग गर्ने भनेर लेखे त सकियो नि त, किन मार्गदर्शन बनाउनु पर्यो भनेर हामीले कुरा उठाइरहेका छौँ। यसका निम्ति सरकारलाई म अनुरोध गर्न चाहन्छु, अहिलेको नीति कार्यक्रममा बजेटमा आएका कुराले स्वदेशी काठ प्रयोग हुने अवस्था छैन। एक, दुई, एउटा सामुदायिक वनले 1200-1500 बेचेको प्रति क्युफिट काठ काठमाडौँ अथवा कुनै शहरमा आउँदाखेरि 1500-6000-7000 पुग्छ। त्यो के कारणले भन्दा, म काठ व्यवसायी साथीहरूसँग हामी निरन्तर अहिले संवादमा छौं र काठ व्यवसायी साथीहरू पनि चिन्तित हुनुहुन्छ। उहाँहरू अन्य अन्यायमा पर्नु भएको छ. बाहिरबाट देख्दाखेरि काठ व्यवसायी साथीहरूले कतै एकदमै पैसा कमाउनु भयो कि जस्तो देखिन्छ, तर उहाँहरू पीड़ित हुनुहुन्छ. के मानेमा भने आज 1500 टेन्डर गरेको काठ उहाँहरूले काठमाडौँ ल्याउँदाखेरि 6000 बेच्दा उहाँहरूलाई घाटा छ. किन भन्दा बीचबीचमा हुने जुन समस्या छ नि, किन पैसा तोकिएको छैन. 1500 हुन्छ, त्यसपछि गएर टाँचा लाउने के अरे त्यो ट्रकमा लोड गर्ने बेलामा चाहिँ सिलबन्दी गर्ने बेलामा चाहिँ त्यहाँ एउटा समस्या निर्माण गरिन्छ. त्यहाँ प्रति क्युफिट कति हो त्यहाँ बुझाउनुपर्छ. त्यसपछि ट्रक हिँडाल्यो, बाटोमा चाहिँ विभिन्न खालका चेकिङ, सुरक्षाका चेकिङ, त्यसपछि वनका चेकिङले चाहिँ यो काठमा मलाई शंका लाग्यो भनेपछि कि उहाँहरूको चित्त बुझाउनुपर्छ कि काठ भुइँमा झारेर फेरि नाप्नुपर्छ. एकपटक भुइँमा झारेर ट्रकमा राख्दाखेरि 4-5 lakh खर्च हुन्छ. चित्त बुझाउने भनेको त अब बुझ्नुपर्छ. अब के भनेर अलिकति साइडबाट उहाँहरूलाई चित्त नबुझाउने हो, ठिकै छ भन्ने नपार्ने हो भने मुखले भनेर मात्रै ती काठहरू सरासर काठमा आउँदैनन्.
0: काठको ओसार पसारको बेलामा जुन खालको झन्झट छ नि अहिले, कर पनि त्यो ठ्याक्कै सामुदायिक वन क्षेत्रमा लागिराखेको दोहोरो तेह्रो करको बारेमा त प्रश्न बोलेको छैन, तर अरू करहरूलाई व्यवस्थित गर्ने र दोहोरो रूपमा छ भने त्यसलाई समायोजन भन्ने कुरा गर्दाखेरि यहाँनिर सम्बोधन हुन्छ कि भने
1: यसमा के छ भन्दा तेह्रो कर भनेको अहिले संघले लिने कर, प्रदेशले लिने कर र स्थानीय सरकारले लिने कर हो. अहिले स्थानीय सरकारले 10% कर लिन्छ, त्यो भनेको संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐनको दफा 62 उसले स्थानीय सरकारहरू कुनै अधिकार दिएन. उसले के भन्यो भन्दा संघीय सरकारले तिमीले कर उठाऊ भनेर 10% लगाइदियो. त्यो स्थानीय सरकारले लिएको कर होइन. स्थानीय सरकारले आज पनि भन्नुहुन्छ हामी त सामुदायिक वनसँग छलफल गरेर हामीले त त्यहाँ सेवा दिने हो, कर लिने होइन भनेर उहाँहरू कर लिन तयार हुनुहुन्न. तर संघीय सरकारले ऐनमा लेखिदिएको हुँदा उहाँ उठाउन बाध्य हुनुहुन्छ. बेरोजी निकालिदिन्छ, हरेक पालिकाको बेरोजी निकालिदिएछ. अर्को भनेको समस्या प्रदेश सरकारहरू हुन्. प्रदेश सरकार यस्तो हुनुभएको छ कि उहाँहरू त प्रदेश चलाउने, लुम्बिनी सरकारले त भन्नुभयो यो प्रदेश अब वनबाट चलाउने हो भनेर भन्नुभयो. त्यो तहसम्म उहाँहरूले चाहिँ करको 20-30-40% कर लिनु भएको छ. त्यो कर संघीय सरकारले हटाएर हट्दैन, त्यो चाहिँ स्थानीय के अरे प्रदेश सरकारले आफैले त्यसलाई चाहिँ महसुस गर्नुपर्छ. अहिले सामुदायिक वनको पक्षमा त्यति धेरै प्रदेश सरकारहरू भएको देखिन्न.
0: त्यसलाई
1: बजेटले छोएको छ. त्यसले त अहिलेकोले त के हो भन्दा संघीय कुरालाई सम्बोधन गर्यो. जस्तै 5 लिने ठूलो समस्या थियो, त्यसलाई चाहिँ उसले के भनिदियो भन्दा अब 3-4 वर्षको पुरानो हिसाब किताब गरेर कर तिरेर ल्याऊ. अहिले चाहिँ अहिलेसम्म चाहिँ दर्ता भएदेखिको दिन थियो लिने थियो. योभन्दा 3 वर्ष अगाडि योभन्दा अघिल्लो सरकारले 2 वर्षको कर तिरेर 5 लिनु भनेर हामीले पनि त्यति बेला लबिङ गरे. उहाँहरूले अहिले पनि हामीले 1 वर्षको गराउनुहोस् भनेर भनेका थियौँ, यद्यपि उहाँले 4 वर्षको गराउनु भयो. यो ढंगले नभए उहाँहरूले दर्ता भएदेखिकै कर तिर्नु पर्थ्यो. यो खालको अवस्था छ एक. दुई, तपाईँको चाहिँ हामीले कृषि वन जड़ीबुटीको कुरा गरेका छौं, अहिले बजेटमा आएको छ. तर अब वनमा व्यापक रूपमा जड़ीबुटी कृषि लगाउने अभियान थाल्न पर्यो नि. अहिले पनि त्यो कुरामा चाहिँ थुप्रै समस्याहरू त्यहाँ तल्लो तहमा जुन जहाँबाट नियमन डाइरेक्ट नियमन हुने हो, जहाँबाट समन्वय हुने हो, उहाँबाट त्यो खालको समन्वय छैन. सामुदायिक वनको कार्ययोजनाको समय सकिएको छ. जबसम्म सामुदायिक वनको कार्ययोजना परिमार्जन हुँदैन तपाईँको चाहिँ सामुदायिक वनमा केही पनि गर्न पाइँदैन. यहाँ नीति कार्यक्रममा ल्याएर त भएन. अब सामुदायिक वनको कार्ययोजना बनाउनलाई यति झन्झटिलो छ कि 5 lakh, 10 lakh, 15 lakh, 20 lakhसम्म लिने गरिन्छ. त्यो के का निम्ति लिइन्छ थाहा छैन. एउटा डिओफ साहबले चाहिँ एकजना कन्सल्टेन्ट हायर गरिदिनुहुन्छ, ल तिम्रो सामुदायिक वनमा त 15 lakh लाग्ने भयो भन्नुहुन्छ. उहाँहरू डाइरेक्ट पैसा लिनुहुन्न, डिओफ कार्यालयमा भएको 2-4 lakh पैसा त्यो समूहको खातामा हालिदिनुहुन्छ. त्यसपछि गएर यदि 15 lakh छ भने 10 lakh तिमीले हाल्न पर्छ है भनेर 10 lakhको भार सामुदायिक वनलाई बोकाएर यता 5 lakh मैले उदाहरण दिएको 5 lakh बराबरको उहाँहरूले खातामा राख्नुहुन्छ र त्यो पैसा उहाँ सामुदायिक वन उपभोक्ता समूहले चलाउन पाउनुहुन्न. त्यो पैसा भनेको सिधै फेरि उहाँहरूले हायर गरेको जुन उसलाई कन्सल्टेन्टलाई दिनुपर्छ. यो खालको समस्या नहटाउँदासम्म अहिलेको नीति कार्यक्रम बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छैनौं. त्यसैले हामीले भन्यौं कि भन्दा आएको चीज राम्रो छ. यदि हुन् त यो सरकार अरू भन्दा अब नयाँ ढंगले उत्साहित ढंगले आएको छ गर्ला, हामी त्यो विश्वासमा छौँ. तर नीति कार्यक्रममा ल्यायौं भन्दैमा तलका साथीहरू कार्यान्वयन गर्ने पक्षमा हुनुहुन्न. उहाँहरूले त अनेक झन्झट देखाइदिनुहुन्छ. एकजना डिओफ साहब कहाँ गएर यो काम गर्न पर्यो, ऐनमा लेखेको छ भन्ने हो भने तपाईँहरूले गर्न पर्यो भनेर भयो र हाम्रो घाँटीमा त अख्तियारको घण्टी छ भन्नुहुन्छ. अब त्यो अख्तियारको घण्टी कस्तो हुन्छ अहिले? अब यो घण्टीको कुरा गर्दा अन्य अर्थ नलागोस्, डिओफ साहबहरूले भन्ने त्यही हो.